प्रिय श्रोता साथीहरूलाई हार्दिक नमस्कार। आजको शुभ एवं रमाइलो बिहानीमा समय बेला बिहानको 6:25 अनि 21 सेकेन्ड भइरहेछ। एफएम 103.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको। श्रोता, आज हो मंगलबार, विक्रम सम्वत 2083 वैशाख 29 गते अनि शक सम्वत 1948 वैशाख 24 गते, साथै सन् 2026 12 तारिक महिना। आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुति हजुर समक्ष उपस्थित भइसकेकी छु मधुकोशिका प्रतिमा। सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौँ हामी आकाशवाणी खरसाङ परिवार। र श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 102.2 मेगा साथै न्युज अन एयर एपमा पनि सुन्न सक्नुहुनेछ।

सेवा सबैको गरौँ श्रोता, तर आशा कसैबाट नगरौँ, किनकि सेवाको सही मूल्य भगवान्ले दिनुहुन्छ, मान्छेले होइन। अर्चना कार्यक्रमको प्रतीक्षामा बसिरहनुभएका हाम्रा सम्पूर्ण श्रोताहरूमा नमस्कार।

आदरणीय श्रोता, हामी मानवको बोलीले नै हाम्रो विभिन्न शत्रुहरू अनि मित्रहरू बनाउने गर्दछ। यो बोलीमा समय छँदै लगाम लगाउन सकिएन भने यसले हामीलाई ठुलो फसादमा पनि पार्न सक्छ। र आजको अर्चना कार्यक्रममा हामी सत्य बोलौँ प्रिय बोलौँ विषयमा एक आध्यात्मिक चिन्तनलाई लिएर उपस्थित भइसकेका छौँ। र उक्त चिन्तनलाई प्रस्तुत गर्न हेतु आकाशवाणी खरसाङमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी रङ्गिला हिङमाङज्यू। त आउनु श्रोता, सुनौ उहाँको प्रस्तुति।

नमस्कार आदरणीय श्रोता, तपाईहरू सबैलाई मेरो हार्दिक अभिवादन। म रंगिला हिमङबाट शुभ बिहानी। आजको मेरो विषय छ सत्य बोलौं प्रिय बोलौं। यस भनाइको अर्थ हो सधैं सत्य बोल्नु अनि मिठो र मधुरो बोल्नु। यसको संस्कृत उक्ति पनि छ जुन धार्मिक शास्त्रमा पाइन्छ। सत्यवद प्रियवद भन्नुको अर्थ हाम्रो बोलीमा बानीमा संयम अनि सत्यको साथसाथै व्यवहारमा कुशलताको महत्त्व दर्शाउँछ। हामीहरूले अप्रिय शब्द बोलेर पनि अरूको मन दुखाउनु हुँदैन। सत्य कुरा पनि हामीले यसरी व्यक्त गर्नुपर्छ कि सुन्नेलाई राम्रो लागोस्। मानव जीवनलाई सन्तुलन र मधुर बनाउने सूत्र पनि यही हो जुन नैतिक जीवनको आधार हो। सधैं हामीले सत्य बोल्नुपर्छ जुन बोली सबैलाई प्रिय होस्।

मानव जीवनमा बोली वचनको धेरै महत्त्वपूर्ण स्थान रहन्छ। यसद्वारा सत्यवादी हुनुको साथै मृदुभाषी बन्ने प्रेरणा प्राप्त हुन्छ। साँचो सत्य र मधुर वार्तालापद्वारा संसार पनि जित्न सकिन्छ। वेदमा पनि सत्य र मधुर बोली व्यवहारको महिमाको वर्णन पाइन्छ। मानव जीवनको हर क्षेत्रमा मिठो वचन र साँचो सत्य व्यवहारले एउटा चमत्कारपूर्ण औषधिको रूपमा काम गर्छ। हर सफल व्यक्तिको सफलताको कारण मधुर वा मिठो बोली अनि सत्य बोलीको कारण नै हो। वेद वाक्यम सत्य वदम धर्म चर एक साधना भन्दा कम होइन। मिठो वचन सत्य वचन बोल्नु एउटा कला हो, जुन कुरा सबैले पालन गर्न सक्दैनन्।

मिठो वचन सत्य वचन बोल्ने कलाको उदाहरण भगवान श्री रामचन्द्रसँग लिन सकिन्छ, किनभने रावणद्वारा व्यवहार गरिएका कटु वचनले आफ्नो भाइ विभीषण टाढा भयो, अनि मिठो वचनद्वारा शत्रुको भाइ विभीषण भगवान श्री रामको आफ्नो भयो अनि लङ्काको राजा पनि भयो। शब्द शब्द मात्र होइन मन्त्र पनि हो, यसको व्यवहार बुद्धिमानी साथ गर्नुपर्छ। सत्यवद प्रियवद भारतीय संस्कृति अनि उपनिषद्को महत्त्वपूर्ण नैतिक उपदेश हो, जुन सत्य वचनको साथमा बोली वचनमा पनि मधुरता हुन आवश्यक छ।

सत्य बोल्नु र प्रिय बोल्नु जीवनको मार्गदर्शन पनि हो। यसको उद्देश्य केवल साँचो बोल्नु मात्र होइन, बोली वचन अरूको हृदयसम्म पुर्याउनु सक्नुपर्छ। अरूलाई चोट पुर्याउने मन नपर्ने कुरा गर्नु हुँदैन। सधैँ मधुरो मिठो अनि कम बोल्नु उचित हो। सत्य र मिठो बोल्नु भन्ने कुरामा हामी कतिपय उदाहरण लिन सक्छौँ। जस्तै कुनै व्यक्ति बिमार छ भने उसँग धेरै सहानुभूति दिने कुरा गर्नुपर्छ। तिमी त साह्रै कमजोर भएछौ, के भयो भन्नुको सट्टा तिमी छिटै जाती हुनेछौ भन्ने बोलीले उसलाई साहस मिल्छ। त्यसरी नै कसले खराब काम गर्दैछ भन्ने तिमीले किन यस्तो नराम्रो काम गरेको भनेर गाली गर्नु ठिक होइन, यसको सट्टा शिष्टाचार साथ सम्झाउनु उचित हो।

0: श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ सत्य बोलौँ प्रिय बोलौँ विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ रङ्गिला हिङमाङज्यूले।
1: मिठो बोलीद्वारा जस्तै असम्भव काम पनि गर्न गराउन सकिन्छ। गीतामा पनि भनिएको छ, अनुदेकरम वाक्यम सत्यम प्रियहितम चत यतः, अर्थात् कसैको मनलाई नबिझाउने, चोट नपुर्याउने सत्य र प्रिय हितकारी बोली बोल्नु भनिएको छ। जुन वचनले अरूको हित हुन्छ, जो हिंसा ईर्ष्या वैराव्य डाही इत्यादि नभएको प्रेम दया र मङ्गलमय भावले भरिएको हुन्छ, त्यस्तो बोली वचनलाई हितकारी भनिन्छ। यस्तो वचन बोल्ने लगातार प्रयास गर्यो भने वाचिक तप पनि हुन्छ। हामी सबैले जीवनमा धेरै पटक यस्तो अवस्था भोगेका छौँ, जहाँ हामी सत्य बोल्न चाहन्छौँ तर त्यसले कसैको मन दुख्ला कि भन्ने डर पनि हुन्छ। एउटा विद्यालयमा एक शिक्षक हुनुहुन्थ्यो। एक दिन उनले एक विद्यार्थीको कपी जाँच्दै गर्दा देख्नुभयो उत्तरहरू धेरै कमजोर थिए। उनी सिधै भन्न सक्थे, तिमीले केही पनि जानेका छैनौ, तर उनले मुस्कुराउँदै भने, तिमीमा धेरै सम्भावना छ अनि मेहनत गरे अझ राम्रो गर्न सक्छौ। त्यो विद्यार्थी निराशा भएनन्, बरु प्रेरित भयो। केही समयपछि उनै कक्षाको उत्कृष्ट विद्यार्थी बन्यो। यहाँ देखियो सत्य पनि भनियो तर प्रिय तरिकाले। मुख्य विचार सत्य बोल्नु जरुरी छ, किनभने सत्यले विश्वास बढाउँछ, तर प्रिय बोल्नु पनि उत्तिकै जरुरी छ, किनभने प्रिय बोलीले सम्बन्ध जोगाउँछ।

सत्य कठोर भयो भने त्यसले दूरी बढाउँछ। यदि प्रिय मात्र भयो र सत्य हरायो भने त्यसले भ्रम सृजना गर्छ। कविता मिठो।

शान्ति कायम गर्छ, व्यक्तिको चरित्र निर्माण गर्छ, आध्यात्मिक उन्नतिमा सहयोग पुर्याउँछ। उदाहरण, यदि एक नर्सले बिरामीको अवस्थाबारे सत्य जानकारी दिन्छ भने सही ढङ्गले अगाडि बढ्न सक्छ। तर सत्य बोल्दा कठोर वा अपमानजनक शब्द प्रयोग गर्यो भने त्यसले असर पर्न सक्छ। नरम र मिठो भाषा प्रयोग गर्नु, अरूको भावनाको सम्मान गर्नु, क्रोध वा अहंकारबाट टाढा रहनु। बोल्न अघि एकछिन सोचौँ, मेरो शब्दले कसैलाई खुसी बनाउँछ कि दुखी? यदि हामीले यो सोच्न थाल्यौँ भने हाम्रो बोली आफै सुधारिँदै जान्छ। म यही भन्न चाहन्छु, सत्य बोलौँ तर कठोर होइन, प्रिय बोलौँ तर झुटो होइन। सन्तुलन नै जीवनको सुन्दरता हो। धन्यवाद। नमस्कार।

श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो सत्य बोलौँ प्रिय बोलौँ विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी रङ्गिला हिङमाङज्यूले। अनि साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, हजुरहरू जहाँ हुनुभए पनि भगवान्को कृपा दृष्टि बनिरहोस् भन्ने कामनासहित आजलाई कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुनालाई पनि बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: बानी हो आरती ठकुरीबाट सुन्नुहोस् बिहान 7:05 प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि 5 देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, देशमा खाद्यान्नको पर्याप्त भण्डार छ अनि कुनै प्रकारको अभाव छैन। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले हिजो भिडियो कन्फरेन्सको माध्यमले दोरीघाट औडिहार यात्री प्यासेन्जर ट्रेनलाई प्रस्थान गराउनुभयो। भारतीय जनता पार्टीका नेता हेमन्त विश्व शर्माले आज दोस्रो पल्ट आसामका मुख्यमन्त्री पदको शपथ लिनुहुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन यात्रा अघि भन्नुभयो, चीनका राष्ट्रपति शी जिनपिङसित हुने वार्ताले सकारात्मक नतिजाको आशा छ। तमिलनाडुमा अल इण्डिया अन्ना डीएमकेका 30 विधायकहरूद्वारा पी वेलुमणिलाई विधायक दलका नेता अनि सी विजय भास्करलाई सचेतक चुन्ने घोषणा सहित राज्यको राजनैतिक स्थितिमा उलटफेर देखिएको छ। खान मन्त्रालय जम्मू कश्मीरमा चुनापत्थर ब्लकहरूको निलामीको दोस्रो चरण आजदेखि सुरु हुनेछ। एयर मार्शल आशुतोष दीक्षितले भन्नुभयो, अपरेशन सिन्दूर प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको बढ्दो स्वदेशी सैन्य क्षमता अनि रणनीतिक संकल्पको एक निर्णायक उदाहरण हो। लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभयो, भारत अनि श्रीलंका बीच युगौं पुरानो सभ्यतागत सांस्कृतिक अनि आध्यात्मिक सम्बन्ध छ। सरकारले भनेको छ, देशभरिमा पेट्रोल अनि डिजलको पर्याप्त भण्डार उपलब्ध छ अनि घरेलु एलपीजीको आपूर्ति निरन्तर जारी छ। नयाँ दिल्लीमा क्याबिनेट सचिव डाक्टर टीवी सोमनाथनको अध्यक्षतामा संयुक्त परामर्श तन्त्र जेसीएमको राष्ट्रिय परिषदको 39 बैठक आयोजित गरियो। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 7:25 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोता, समय बेला बिहानको 7:07 भइरहेछ र आकाशवाणी खरसाङको अघिल्लो प्रस्तुति शुभ प्रभा, जसमा सुनाउनेछौँ आधुनिक गीत साथै खेतीपातीबारे सल्लाहमा। आज हाम्रा कृषक दाजुभाइहरूलाई मरिचको खेती सम्बन्धी छोटो जानकारी गरिरहेछौँ। मरिच भारतको एउटा पुरानो औ मुख्य मसला हो। यो एउटा स्थायी लहरे पौधा हो। दक्षिण भारतको पश्चिमी अञ्चलहरूमा मरिचको खेती सर्वप्रथम गरिएको थियो। यसको खेती मुख्यत केरला, कर्नाटक औ तमिलनाडुमा गरिन्छ र केही अंशमा आसाम र पश्चिम बङ्गालमा पनि गरिन्छ र हिजआज आन्ध्र प्रदेश, अन्डमान द्वीपहरूतिर पनि यसको खेती सफलतापूर्वक गरिरहेछ। यसबाहेक श्रीलङ्का, इन्डोनेसिया, मलेसिया, ब्राजिल औ कम्बोडियामा पनि मरिच उत्पादन गर्ने मुख्य देशहरू हुन्। मरिच विशेष गरी सुगन्धको निम्ति व्यवहार गरिन्छ। यसको तेल एउटा औषधि हो। मरिचको खेती विशेष गरी उष्ण औ आर्द्र मौसममा गर्न सकिन्छ, जसको वार्षिक वर्षा 2500-3000 मिलिमिटरसम्म रहन्छ। योभन्दा केही बढ्ता वर्षा ठाउँहरूमा पनि मरिचको खेती सफलतापूर्वक गर्न सकिन्छ र यसले 10-40 डिग्री सेन्टिग्रेडको तापक्रम सहन सक्छ औ 1200 मिलिमिटरसम्मको उचाइमा यसको खेती गर्न सकिन्छ र पश्चिमी घाटको रातो माटोको ढालु जमिनमा पनि यसको निम्ति असल हुन्छ।

श्रोतायो आकाशवाणीको नेपाली प्रसारण सेवा यहाँहरू सबैलाई पुनः स्वागत गरे म प्रतिमाले त आउनु श्रोता हामी केही क्षण आनन्द लिनेछौँ भजन सुनेर र पहिलो आवाज रहेको छ सुरेश वाटकर अनि कविता कृष्णमूर्तिको अनि दोस्रो रहेको छ महेन्द्र कपूर अनि साथीहरूको स्वरमा

0: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई राष्ट्रिय संसाधनमाथिको भर कम गर्न एकजुट हुन आह्वान गर्नुभयो। पश्चिम एसिया संघर्षलाई दशकको सबैभन्दा ठूलो सङ्कट मध्ये एक बताउनुभयो। इरान र अमेरिका संघर्ष समाप्त गर्ने प्रयासहरूलाई लिएर गतिरोध जारी। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि पाँच देशहरू संयुक्त अरब अमिरात, नेदरल्यान्ड, स्विडेन, नर्वे र इटलीको भ्रमणमा रहनुहुनेछ। भारतीय जनता पार्टीका नेता हेमन्त विश्व शर्माले आज दोस्रो पटक आसामको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। यो राज्यमा एनडिएको लगातार तेस्रो कार्यकाल हुनेछ। अनि आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई 3 विकेटले पराजित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसिया संघर्षलाई एक दशककै सबैभन्दा ठूलो सङ्कटको रूपमा बताउँदै राष्ट्रिय संसाधनमाथिको भर कम गर्न नागरिकहरूलाई एकजुट हुन आह्वान गर्नुभएको छ। बडोदरामा हिजो सरदार धाम छात्रावासको लोकार्पण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, सरकारले यो परिस्थितिको देशवासीहरूमा न्यूनतम प्रभाव पार्ने प्रयास गरिरहेको छ।
1: अस्थिर परिस्थितियों से गुजर रही है। पहले कोरोना का संकट, फिर वैश्विक आर्थिक चुनौतियां और अब पश्चिम एशिया में बढ़ता तनाव। अगर कोरोना महामारी इस सदी का सबसे बड़ा संकट थी तो पश्चिम एशिया में युद्ध से बनी परिस्थितियां इस दशक के बड़े संकटों में से एक है। ऐसे समय में देश को जन भागीदारी की शक्ति की बहुत बड़ी आवश्यकता है।
0: प्रधानमन्त्री मोदीले मानिसहरूलाई सातसूत्री अपिल अप्न्याउन आग्रह गर्नुभएको छ।
1: पेट्रोल डिजल का उपयोग कम करें, इलेक्ट्रिक बस और पब्लिक ट्रांसपोर्ट का अधिक इस्तेमाल करें, कार पुलिंग को बढ़ावा दें। ये जरूरी है कि सरकारी और प्राइवेट दोनों ही दफ्तरों में वर्क फ्रॉम होम को प्राथमिकता दी जाए।
0: श्री मोदीले देशवासीलाई विदेशबाट आयातित उत्पादहरूको उपयोग कम गर्न र विदेशी मुद्रा खर्च हुने व्यक्तिगत गतिविधिहरूबाट बाँच्न आग्रह गर्नुभयो। उहाँले नागरिकहरूलाई स्वदेशी उत्पादहरूको बढी भन्दा बढी प्रयोग गर्न आह्वान पनि गर्नुभयो। अमेरिका र इरानबीच युद्ध विरामलाई लिएर तेल बजारमा उथुलपुथुल अनि कूटनैतिक तनाव बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो, वासिङटन अनि तेहरानबीच लागू युद्ध विराम खुबै खराब स्थितिमा छ, जसले स्थायी शान्तिको आशामाथि फेरि प्रश्न उब्जाएको छ। यसअघि इरानले अमेरिकाको शान्ति प्रस्तावहरूमा आफ्नो प्रतिक्रिया पठाएको थियो। इरानले सबै मोर्चामा सङ्घर्ष समाप्त गर्ने, अमेरिकी प्रतिबन्ध हटाउने, अमेरिकी नौसैनिक नाकाबन्दीको अन्त्य गर्ने र हर्मोज जल मध्यको प्रबन्धनमा इरानको भूमिकालाई मान्यता दिने माग गरेको थियो। प्रस्तावलाई पहिले सम्झौता ज्ञापन अनि 30 दिनको बातचितको चरणबद्ध रोडम्याप पनि सामेल थियो, तर राष्ट्रपति ट्रम्पले इरानको शर्तहरूलाई पूर्ण रूपले अस्वीकार्य बताउनुभयो। त्यसपछि अन्तर्राष्ट्रिय तेल मूल्यहरूमा तीव्र बढोत्तरी देखियो। ब्रेन्ट क्रुडको दाम $105 प्रति ब्यारल पार गरेको छ। त्यही साउदी अरबले का अधिकारीहरूले भन्नुभयो, यो सङ्घर्षले ऊर्जा क्षेत्रमा हालसम्म सबैभन्दा विकट स्थिति उत्पन्न भएको छ। उहाँको भनाइअनुसार यदि हर्मोज जल डमरू मध्यको नाकाबन्दी तुरन्त समाप्त भए पनि वैश्विक तेल बजार पूर्ण रूपले सामान्य हुन वर्ष 2027 समय लाग्नेछ। सरकारले देशमा पेट्रोलियम उत्पादहरूको कुनै कमी नभएको बताएको छ। 60 दिनको काँचो तेल र प्राकृतिक ग्यासको भण्डार तथा 45 दिनको एलपिजीको भण्डार रहेको छ। विदेशी मुद्रा भण्डार $703 अर्ब स्तरमा छ। रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा हिजो नयाँ दिल्लीमा भएको मन्त्री समूहको बैठकमा यो जानकारी दिइएको हो। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि पाँच देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। पहिलो चरणमा उहाँ संयुक्त अरब अमिरात पुग्नुहुनेछ अनि राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहानसित भेट गर्नुहुनेछ। दुई नेताले द्विपक्षीय मुद्दाहरूमाथि विचार विमर्श गर्नेछन्। यात्राको दोस्रो चरणमा प्रधानमन्त्री शुक्रबार नेदरल्यान्ड्स जानुहुनेछ। यस अवधि उहाँले 2017 नेदरल्यान्ड्सको पनि यात्रा गरिसक्नु भएको छ। प्रधानमन्त्रीले नरेश विलियम अलेक्जेन्डर अनि महारानी म्याक्सिमासित भेट गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री मोदी आइतबार स्विडेनको यात्रामा गोथेनबर्ग पुग्नुहुनेछ। यात्राको चौथो चरणमा प्रधानमन्त्री मोदी सोमबार नर्वे पुग्नुहुनेछ। उहाँ तेस्रो भारत नर्वे शिखर सम्मेलनमा भाग लिनुहुनेछ। प्रधानमन्त्री मोदीको यो पहिलो नर्वे यात्रा हुनेछ। उहाँले नर्वेका प्रधानमन्त्रीसित भारत नर्वे व्यापार अनि अनुसन्धान सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ। यात्राको अन्तिम चरणमा प्रधानमन्त्री मोदी यो महिनाको 19 तारिकदेखि इटलीको आधिकारिक यात्रामा जानुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, प्रधानमन्त्री मोदीको 5 देशहरूको यात्राले युरोपसित भारतको साझेदारी बलियो हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @EIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, देशमा खाद्यान्नको पर्याप्त भण्डार छ अनि कुनै प्रकारको अभाव छैन। हिजो नयाँ दिल्लीमा स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डासित कृषि बदलाव स्वास्थ्यका लागि विज्ञानको उत्कृष्टता सेहतको शुभारम्भ गर्दै श्री चौहानले भन्नुभयो, यो पहलले मानिसहरूका लागि स्वास्थ्यकर जीवनशैलीलाई बढावा दिनमा सहयोग मिल्नेछ।
2: अगर शरीर स्वस्थ है तो आप सब धर्मों का पालन कर सकते हैं। जो शरीर के लिए उपयोगी है, स्वास्थ्य के लिए उपयोगी है, पोषण के लिए उपयोगी है, वही खाओ, संतुलित आहार।
0: स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभयो, यो पहलले स्वास्थ्य क्षेत्रप्रति सरकारको सक्रियतालाई दर्शाउँदछ। उहाँले रोकथाम, सुरुवाती पहिचान अनि सक्रिय हेरचाह सहित सस्तो अनि उच्च गुणवत्ताको स्वास्थ्यसम्म पहुँच बढाउने माथि बल दिनुभयो। श्री नड्डाले प्रभावी पहलका लागि विज्ञान नीति अनि कार्यान्वयनको समन्वयमाथि पनि जोड दिनुभयो।
3: हम जानते हैं कि हम लोगों ने एक ट्रांसफॉर्मेटिव प्रोग्रेस किया है और जब हम ट्रांसफॉर्मेटिव प्रोग्रेस की बात करते हैं तो हमने हेल्थ सिस्टम्स को भी काफ़ी स्ट्रेंथन किया है और हमारी कोशिश क्या है कि हम एक्सपैंड करें अफोर्डेबल और हाई क्वालिटी के हेल्थ। और
0: भारतीय जनता पार्टीका नेता हिमन्त विश्व शर्माले आज दोस्रो पटक असमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। उहाँका साथ 4 मन्त्रीले पनि शपथ लिनुहुनेछ, जसमध्ये 2 भाजपाका र 1-1 सहयोगी दल असम गण परिषद र बोडोल्यान्ड पिपल्स फ्रन्टका हुनेछन्। यो असमका राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिएको तेस्रो सरकार हुनेछ। हिमन्त विश्व शर्माले सोसियल मिडिया पोस्टमा वरिष्ठ भाजपा नेता रञ्जित कुमार दास विधानसभा अध्यक्ष पदका लागि एनडिए उम्मेद्वार हुने बताउनु भएको छ। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, वित्त मन्त्री निर्मला सीतारमण तथा एनडिए शासित राज्यहरूका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीहरू पनि यस अवसरमा उपस्थित रहनुहुनेछ। मिजोरमका मुख्यमन्त्री पनि समारोहमा सामेल हुने कार्यक्रम छ। तमिलनाडुमा अल इन्डिया डिएमकेका 30 विधायकहरूले पी वेलुमनीलाई विधायक दलको नेता र सी विजय भास्करलाई सचेतकको रूपमा चयन गरेको घोषणा गरेपछि राजनैतिक परिस्थितिले मोड लिएको छ। यी विधायकहरूले अस्थायी अध्यक्ष करुपैयासित भेट गरी आफ्नो हस्ताक्षरित पत्र उहाँलाई सुम्पिएका छन्। यसैबीच 17 विधायकहरूको एक अन्य समूहले ई पालसामीलाई विधायक दलको नेताको रूपमा चयन गरेको छ। यस विधानसभा सत्रमा मुख्यमन्त्री श्री जोसेफ विजयको नेतृत्वमा रहेको नयाँ सरकारले भोलिसम्म आफ्नो बहुमत प्रमाणित गर्न पर्नेछ। आइपिएल क्रिकेटमा हिजो दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई 3 पराजित गरेको छ। 211 लक्ष्यलाई खेदो गर्दै दिल्ली क्यापिटल्सले 19 7 216 बनाएर म्याच जितेको हो। यो समाचार युट्युबमा @EIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई राष्ट्रिय संसाधनमाथिको भार कम गर्न एकजुट हुन आह्वान गर्नुभयो। पश्चिम एसिया सङ्घर्षलाई दशकको सबैभन्दा ठूलो सङ्कटमध्ये एक बताउनुभयो। इरान र अमेरिका सङ्घर्ष समाप्त गर्ने प्रयासहरूलाई लिएर गतिरोध जारी। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि 5 संयुक्त अरब इमिरात, निदरल्यान्ड, स्विडेन, नर्वे र इटलीको भ्रमणमा रहनुहुनेछ। भारतीय जनता पार्टीका नेता हिमन्त विश्व शर्माले आज दोस्रो पटक असमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। यो राज्यमा एनडिएको लगातार 3rd कार्यकाल हुनेछ। अनि आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई 3 पराजित गरेको छ। समाचार अहिलेलाई पुरा भयो। 9 मुख्य समाचारको साथ फेरि उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोताहरू, यस समय हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवामा रगिलो हाम्रो प्रस्तुति रहेको छ सङ्गीत प्रभाको। हरेक बिहानी चाहिँ आज पनि हामी लिएर आएका छौँ मनलाई रमाइलो बनाउने मधुर सङ्गीतले भरिएको कार्यक्रम सङ्गीत प्रवाह। सङ्गीत भनेको यस्तो जादु हो जसले थाकेको मनलाई पनि ताजगी दिन सक्छ। सङ्गीत ईश्वरको वरदान हो। र श्रोता, कार्यक्रमको प्रथम प्रस्तुति राखिरहेछौँ निकिता थापाको स्वरमा, जसमा शब्द रहेको छ दिनेश अधिकारीको, उनी सङ्गीत हरि लामसालको।

श्रोता, संगीत भनेको आवाज, ताल र सुरको मेल हो, जुन सुन्दर र सुगम ढङ्गले व्यक्त गरिन्छ। त दोस्रो प्रस्तुति राखिरहेछौ अनिल फागोको स्वरणी संगीतमा, शब्द रहेको छ सुरज दर्कनको।

श्रोताले अहिले गीत सुन्नुभयो, बिमला राईको शर्मा, नि सङ्गीत रहेको थियो ओम विक्रम विष्टको, र अन्तिम प्रस्तुति राखिरहेछौँ महेश्वर लामाको स्वर शब्द नि सङ्गीतमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय छ जहाज निर्माण, जहाजरानी र समुद्री लजिस्टिक्स साझेदारीको लागि भारत कोरिया गणराज्य व्यापक रूपरेखा। आलेख विदेश सेवा डेस्क एनएससी आकाशवाणी। भारत र कोरिया गणराज्य दुवै समृद्ध समृद्धि अर्थात समुद्री परम्पराका साथ राष्ट्रहरू हुन् र समुद्री उद्योगहरूको क्षेत्रमा व्यापक साझा हित र पूरक शक्तिहरू साझा गर्दछन्। भारतको तीव्र आर्थिक विकास र यसको अर्थव्यवस्थाको अन्तर्राष्ट्रियकरणको साथ समुद्री क्षेत्र भारतको सुरक्षा र समृद्धिका लागि अत्यन्त महत्वपूर्ण रहेको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङको हालैको भ्रमण अवधि द्वैपक्ष समुद्री अमृतकाल 2047 फ्युजन अन्तर्गत भारतको समुद्री महत्वाकांक्षाहरूले दक्षिण कोरियासँग दीर्घकालीन सहयोगको लागि पर्याप्त अवसरहरू सृजना गरेको कुरामा सहमति व्यक्त गरे। जहाज निर्माण, बन्दरगाह विकास र सामुद्रिक लजिस्टिक्समा सहयोगले भारत दक्षिण कोरियाको विशेष रणनीतिक साझेदारीलाई दुवै राष्ट्रहरूका लागि व्यवहारिक लाभ र आर्थिक मूल्यतर्फ दिशा दिन सक्छ, जबकि उनीहरूका जनताहरूबीच गहिरो समझ र साझेदारी विकास गर्न सक्छ। भारतीय पक्षले कोरियाली पक्षलाई देशमा ठूलो मात्रामा ग्रीनफिल्ड जहाज निर्माण क्लस्टरहरू स्थापना गर्ने अवसरहरू र भारत सरकारको जहाज निर्माण विकास योजना अन्तर्गत उपलब्ध प्रोत्साहनहरू

साथै सम्बन्धित राज्य सरकारहरू र भारतीय वित्तीय संस्थाहरूबाट प्रदान गरिने प्रोत्साहनहरूको बारेमा जानकारी दियो। भारतीय पक्षले डिजाइन, उत्पादन, इन्जिनियरिङ, उन्नत निर्माण, गुणस्तर र सुरक्षा ढाँचा र अपरेशनमा सक्रिय सहभागिताको माध्यमबाट यी क्लस्टरहरूका लागि प्राविधिक र रणनीतिक लंगरको रूपमा दक्षिण कोरियाका अग्रणी जहाज निर्माणकर्ताहरूको लागि आमन्त्रित गर्यो। दक्षिण कोरियाले व्यावसायिक क्षेत्रको सहभागिताका आधारमा सहयोगको प्रगतिको अपेक्षा व्यक्त गरेको छ। दुवै पक्षले कोरियाली उद्योग र भारतबीचको सहकार्यलाई सकारात्मक रूपमा नोट गरेका छन्। जस्तै कोरियाली जहाज निर्माता एचडी कोरिया जहाज निर्माण र अफसोर इन्जिनियरिङ कम्पनी लिमिटेड एचडीके एसओई पहिचान गरिएको क्लस्टर विकासकर्ता र सहजकर्ता र पुँजी प्रदायक समुद्री विकास कोष एमडीएफबी संयुक्त विकास वित्तपोषण कार्यान्वयन दक्षिण भारतमा ठूलो ग्रीनफिल्ड सिपयार्डको सञ्चालनको लागि एक गैर बाध्यकारी एमओयूको निष्कर्ष उनीहरूले आयोजना चाँडै कार्यान्वयन हुने अपेक्षा गरेका छन्। भारतले भारत समुद्री सप्ताह 2025 अवधि निकट भविष्यको लागि भारतमा मात्र सार्वजनिक एजेन्सीहरूद्वारा 400 भन्दा अधिक जहाज अग्रही अर्थात यसमा अधिग्रहण योजनाको घोषणा गरेको छ, जसको कुल मूल्य रूपियाँ 2.2 लाख करोड लगभग 25 बिलियन अमेरिकी डलरको छ। स्थानीय उत्पादनका लागि भारत सरकारको उत्पादनमा आधारित वित्तीय सहयोगलाई ध्यानमा राख्दै दुवै पक्षले दिगो र लचिलो जहाज निर्माण उद्योगलाई बढाउन यस मांगलाई द्विपक्षीय साझेदारीमा सहमति गर्न प्रभावकारी सहयोग संयन्त्र स्थापना गर्न भारत र दक्षिण कोरियाका सम्बन्धित उद्योगहरूको सहयोगलाई समर्थन गरेका छन्। ब्राउनफिल्ड क्षमता विकास यसमा विस्तार गर्ने सिपयार्डहरूको लागि भारत सरकारद्वारा प्रदान गरिएको वित्तीय सहायताको मान्यतामा दुवै पक्षले ठूला र विशिष्टीकृत जलयानहरूको निर्माणका लागि नयाँ ड्राई डकलाई सहयोग गर्न दक्षिण भारतका निर्माण भइरहेको ब्लक फेब्रिकेशन सुविधा सहित विद्यमान भारतीय सिपयार्डहरूको स्तनोन्नतिका लागि भारत र दक्षिण कोरियाका व्यवसायीहरूबीच सहकार्यलाई समर्थन गरे। भारतीय जहाज निर्माणको लागि भारत सरकारको नीति र वित्तीय सहयोगले जहाज निर्माण र सहायक उद्योगहरूमा प्रयोग गर्ने कम्पोनेन्टहरूको लागि अतिरिक्त माग सृजना गर्ने नयाँ दिल्ली र सोलको विश्वास रहेको छ, जसले विशेष कोरियाली जहाज निर्माण कम्पोनेन्ट निर्माताहरूलाई स्थानीय उत्पादनको माध्यमबाट आफ्नो व्यवसाय विस्तार गर्न आकर्षक बजार प्रदान गर्नेछ। यस उद्देश्यका लागि उनीहरूले मुम्बईमा कोरिया समुद्री उपकरण संघको शाखा खोल्ने र सम्बन्धित सहयोगको लागि कोरिया समुद्री उपकरण अनुसन्धान संस्थानको चासोको स्वागत गरेका छन्। भारतीय जहाज निर्माण इको सिस्टमको विकासमा सहयोग गर्न दुवै देशका सम्बन्धित संस्था र उद्यमहरू बीच सहयोग बढाउन पनि उनीहरू सहमत भएका छन्। दुवै पक्षले भारतको बन्दरगाह जहाजरानी र जलमार्ग मन्त्रालयको साझेदारीमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगद्वारा कार्यान्वयन गरिने परियोजना मार्फत भारतमा जहाज निर्माण क्षेत्रमा सिप प्रशिक्षणमा सहयोग गर्न सहमति व्यक्त गरे।

साँच्चै भन्ने हो भने हाम्रो संसार अत्यन्तै विविध र रङ्गीन छ। यहाँ फरक फरक भाषा बोल्ने, फरक संस्कृति मान्ने र फरक जीवनशैली अपनाउने मानिसहरू बसोबास गर्छन्। यही विविधता नै हाम्रो संसारको सबैभन्दा ठूलो विशेषता हो। जीवनमा हामीले विभिन्न अनुभवहरू प्राप्त गर्छौँ। कहिले खुसी, कहिले दुःख, कहिले सफलता, कहिले असफलता। यी सबै अनुभवहरूले हाम्रो जीवनलाई रङ्गीन बनाउँछ। यदि जीवनमा एकै किसिमको अनुभव मात्र भए भने जीवन निराश र अर्थहीन हुन्थ्यो। नमस्कार प्रिय श्रोता साथीहरू, तपाईँहरू सबैलाई हार्दिक अभिवादन म प्रतिमाको कार्यक्रम रङ बिरङको संसारमा। आज हामी कार्यक्रममा चर्चा गरिरहेछौँ नेपाली सङ्गीत क्षेत्रका एक लोकप्रिय कलाकार प्रेमदास प्रधानको जीवन सङ्घर्ष र योगदान बारे। श्रोता, जब हामी नेपाली आधुनिक गीत संगीतको कुरा गर्छौ तब एउटा नाम स्वतः हाम्रो मनमा आउँछ, प्रेमदास प्रधान। उहाँको मधुर स्वर, भावपूर्ण गायन र शब्दमा प्राण भर्ने शैलीले उहाँलाई सुनौलो स्वरको धनी भनेर चिनायो। प्रेमदास प्रधानको जन्म 1938 काठमाडौँमा भएको थियो। बाल्यकालदेखि नै उहाँलाई संगीत प्रति विशेष लगाउ थियो। त्यस समयमा संगीतलाई पेसाको रूपमा लिन सजिलो थिएन, तर उहाँले आफ्नो रुचिलाई पछ्याउँदै निरन्तर अभ्यास गरिरहे। उहाँको परिवारले पनि उहाँलाई साथ दिए, जसले गर्दा उहाँको संगीत यात्रा अझ बलियो बन्यो। उहाँको औपचारिक संगीत यात्रा रेडियोबाट सुरु भयो। त्यस समयमा रेडियो नै संगीत प्रसारणको मुख्य माध्यम थियो र त्यहीबाट उहाँको स्वर देशभरि फैलिन थाल्यो। श्रोताहरूले पहिलो पटक उहाँको स्वर सुन्दा नै विशेष मिठास र भावनात्मक गहिराई अनुभव गरे। बिस्तारै उहाँ लोकप्रियताको शिखरमा पुगे। प्रेमदास प्रधानले नेपाली आधुनिक संगीतलाई नयाँ उचाइमा पुर्याउन ठूलो भूमिका खेले। उहाँको गायन शैली सरल, स्पष्ट र भावनात्मक थियो, जसले सबै उमेर समूहका श्रोताहरूलाई आकर्षित गर्यो।

उहाँले नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाए। विदेशमा रहेका नेपालीहरूका लागि उहाँका गीतहरूले घरको सम्झना दिलाउने काम गर्थ्यो। उहाँले विभिन्न देशहरूमा गएर साङ्गीतिक प्रस्तुति दिए। यसले नेपाली संगीतलाई विश्वभरि चिनाउने अवसर प्रदान गर्यो। उहाँ केवल गायक मात्र नभई सांस्कृतिक दूत पनि हुन्। प्रेमध्वज प्रधान अत्यन्तै सरल र विनम्र स्वभावका व्यक्ति थिए। उहाँले कहिले आफ्नो लोकप्रियताको घमण गरेनन्, सधैँ सङ्गीतप्रति समर्पित रहे। उहाँको जीवनले हामीलाई के सिकाउँछ भने, सफलता पाउन प्रतिभा मात्र होइन निरन्तर मेहनत र विनम्रता पनि आवश्यक हुन्छ। सङ्गीत यात्रा सजिलो थिएन, त्यो समयमा प्रविधि अवसर र स्रोतहरूको कमी थियो। तर यी सबै चुनौतीहरू भए पनि उहाँ आफ्नो लक्ष्यबाट कहिले पछि हटेन। उहाँको सङ्घर्षले नै उहाँलाई उचाइमा पुर्यायो। सन् 2021 प्रेमध्वज प्रधानको निधन भयो। उहाँको निधनले नेपाली सङ्गीत क्षेत्रमा ठूलो क्षति पुग्यो। तर श्रोताहरू, महान कलाकारहरू कहिले मर्दैनन्, उहाँका गीतहरू सधैँ जीवित रहन्छन्। उहाँ केवल एक गायक मात्र होइन, उहाँ नेपाली सङ्गीतको एउटा युग हुन्। उहाँको स्वरले लाखौं श्रोताहरूको मन छोयो र आज पनि उहाँका गीतहरूले भावनाहरूलाई जगाइरहेको छ। उहाँको चर्चित गीतहरूमध्ये घुम्तीमा नआउ है, यो गीत आज पनि उत्तिकै लोकप्रिय छ। प्रेम, प्रतीक्षा र भावनाको गहिरो अभिव्यक्ति यस गीतमा पाइन्छ। तिमीलाई अचेल कहाँ देखुँ, यो गीतले प्रेम र सम्झनाको अनुभूति अत्यन्तै सुन्दर ढङ्गले व्यक्त गर्छ। यी बाहेक पनि धेरै गीतहरू उहाँले गाएका छन्।

यी गीतहरू केवल गीत होइन, यी नेपाली सङ्गीतको इतिहासका अमूल्य सम्पत्ति हुन्। उहाँको सफलता केवल राम्रो आवाजले मात्र होइन, भाव, अभ्यास, सरलता र समर्पणले सम्भव भएको हो। प्रेमधस प्रधान नेपाली सङ्गीतका अमूल्य धरोहर हुन्। उहाँका गीतहरू, स्वर र योगदानले सधैँ श्रोताको मनमा स्थान ओगटिरहनेछ। उहाँ केवल एक गायक मात्र होइनन्, सङ्गीतका अमर तारा हुन्। प्रेमधस प्रधान ससरी नरहे तापनि उनका आवाजमा रेकर्ड गरिएका गीतहरूले भने सम्झना सधैँभरि हामी माझ बाँचिरहनेछन्। हौस् त श्रोता, कार्यक्रम रङबिरङको प्रस्तुति आजलाई यतिमा राख्दै कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि म प्रतिमालाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: श्रोताले अहिले सुन्नुभयो बलराम थापाको स्वरमा लोकगीत।
1: तपाईको दृष्टि धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

एफएमएसई 3.5 मेगाहर्ट्ज प्रसारण हो आकाशवाणी खरसाङको र समय बेला बिहानको 8:45 अनि 27 सेकेन्ड भइरहेछ। र श्रोता अघिल्लो हाम्रो प्रस्तुति योजना 7 समावेश रहनेछ हिन्दी चलचित्रका गीतहरू। त आज योजनामा सुकन्या समृद्धि योजनाबारे जानकारी गराउनेछौँ, तर त्यसअघि यस गीतलाई सुनेर हामी आनन्द लिनेछौँ जो रहेको छ यादो की भारत चलचित्रबाट। गुन्जनी आवाज आशा भोसले अनि किशोर कुमारको, सङ्गीत आरडी वर्मा छ नि शब्द मजरुको।

सुकन्या समृद्धि योजना भारतको एउटा सानो बचत योजना हो जुन बेटी बचाओ बेटी पढाओ अभियान अन्तर्गत सुरु गरिएको हो। जस अन्तर्गत अभिभावक वा कानुनी अभिभावकले बालिकाको नाममा खाता खोल्न सक्नेछन्। यस योजना अन्तर्गत खाता खोल्न बालिकाको उमेर सीमा 10 वर्षभन्दा कम हुनुपर्छ। यो खाता कुनै पनि हुलाक कार्यालय वा तोकिएको सरकारी ब्याङ्कहरूमा खोल्न सकिन्छ। यस योजना अन्तर्गत

को जन्म प्रमाणपत्र, छोरीको अभिभावक वा कानुनी संरक्षणको बसोबासको प्रमाणपत्र, बिजुली वा टेलिफोन बिल मतदाता परिचय पत्र, राशन कार्ड वा अन्य हुन सक्छ। भारत सरकारले जारी गरेको प्रमाणपत्र आवासको उल्लेख गरी प्रदान गरिएको कुनै पनि अन्य प्रमाणपत्र। खाता खोल्नको लागि प्यान कार्ड वा हाई स्कुल प्रमाणपत्र पनि मान्य छ। एकपटक खाता खोलिएपछि यो भारतमा कहीँ पनि स्थानान्तरण गर्न सकिन्छ। सरकारद्वारा सुकन्या समृद्धि योजना सुरु गर्नुको मुख्य उद्देश्य बालिकाको भविष्य सुरक्षित गर्नु हो। छोरीको भविष्य सुरक्षित गर्नु, छोरीको शिक्षा र स्वास्थ्यमा प्रोत्साहन गर्नु, महिला सशक्तिकरणमा योगदान गर्नु। सुकन्या समृद्धि योजना मार्फत हामीले हाम्रो छोरीको भविष्य सुनिश्चित गर्न सक्छौँ। नियमित बचत र सही योजना अपनाउँदा छोरीको शिक्षा, स्वास्थ्य र विवाहमा सहयोग पर्दछ।

0: श्रोताले अहिले गीत सुन्नुभयो बबी चलचित्रबाट शैलेन्द्र सिंह अनि लता मङ्गेशकरको युगल शर्मा, शब्द आनन्द बक्सीको थियो नि, सङ्गीत लक्ष्मीकान्त प्यारेलालको।
1: हेलो
2: राजेश जी, मैं पुलिस थाने से बोल रहा हूँ।
1: फिर से?
2: आप डिजिटल अरेस्ट में हो, दूसरे कमरे में जाइए अकेले। आपके पार्सल में ड्रग्स मिले हैं, लंबे जाएंगे।
3: 10 लाख दीजिए, बच जाएंगे।
1: सर इतने कहाँ से?
3: एक लिंक भेजा है, अभी प्रोसेसिंग के लिए
2: 2 लाख भेजिए, बाकी बाद में।
1: 2 लाख
4: क्या हुआ पापा?
1: बेटा ये कह रहे हैं कि मेरे पार्सल में से ड्रग्स मिले हैं। काट दिया।
4: पैनिक मत कीजिए पापा, डिजिटल अरेस्ट जैसा कुछ नहीं होता है, ये सब फ्रॉड है।
1: फ्रॉड?
4: पुलिस, बैंक, RBI इत्यादि के नाम से आने वाले साइबर अपराधियों के फोन या वीडियो कॉल से सावधान रहें, उन्हें कोई पैसे ना भेजें और तुरंत पुलिस में रिपोर्ट करें। अगर समझदारी नहीं दिखाओगे
1: तो पैसे गवाओगे।
5: RBI कहता है,
6: जानकार बनिए, सतर्क रहिए।
0: अब समय भएको छ 9 बजेको समाचारको।
7: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसिया सङ्कटबीच विदेशी मुद्रा बचतका लागि मानिसहरूसित इन्धन बचाउने अनि विदेशी उत्पादहरूको उपयोग कम गर्ने आग्रह गर्नुभयो। हिजो गुजरातको बडोदरामा जनसभालाई सम्बोधन गर्दै श्री मोदीले पेट्रोल अनि डिजेलको उपभोग कम गर्ने तथा वर्क फ्रम होम, अनलाइन कक्षाहरू अनि भर्चुअल बैठक जस्ता कोभिड कालका उपायहरू अप्नाउने अपिल दोहोर्याउनुभयो। आयात कम गर्ने र यस सङ्कटबाट निस्कनुमा देशको सामूहिक प्रयासमाथि बल दिँदै प्रधानमन्त्रीले भन्नुभयो, यो समय मानिसहरूलाई एकजुट हुने अनि देशको संसाधनहरूमाथि बोझ कम गर्ने दायित्व निभाउन आवश्यक छ। उहाँले भन्नुभयो, देशलाई विदेशी मुद्रामा धेरै लाख करोड रुपियाँ आयातमा खर्च हुँदछ। श्री मोदीले भन्नुभयो, सरकार देशवासीलाई यस सङ्कटको असर कम गर्ने प्रयास गरिरहेको छ। सरकारले भनेको छ, देशमा पेट्रोल अनि डिजेलको पर्याप्त भण्डार छ तथा घरेलु ग्यास आपूर्ति लगातार भइरहेको छ। पश्चिम एसियाको हालको घटनाक्रममाथि हिजो नयाँ दिल्लीमा अन्तर मन्त्रालय संवाददाता सम्मेलनमा पेट्रोलियम अनि प्राकृतिक ग्यास मन्त्रालयमा संयुक्त सचिव सुजाता शर्माले भन्नुभयो, LPG वितरण केन्द्रहरूमा कुनै अभावको सूचना छैन। उहाँले भन्नुभयो, पछिल्लो 3 दिनमा 1,26,00,000 भन्दा अधिक घरेलु ग्यास सिलिन्डरहरूको आपूर्ति गरिएको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल अनि डिजेलको उपभोग कम गर्ने तथा सार्वजनिक परिवहन अनि कारपुलिङमाथि बल दिनु भएको छ। रसायन अनि उर्वरक मन्त्रालयमा उच्च सचिव अर्पणा शर्माले बताए अनुसार देशमा खरिफ सिजनका लागि 51% भन्दा अधिक उर्वरक भण्डार उपलब्ध छ। उहाँले भन्नुभयो, किसानहरूलाई उपलब्ध सुनिश्चित गर्न 97,00,000 मेट्रिक टन उर्वरकको अतिरिक्त प्रबन्धन गरिएको छ। प्रवर्तन निदेशालयले पश्चिम बङ्गालमा दक्षिणी दमदम नगरपालिका भर्ती घोटालामा पूर्व अग्निशमन अनि आपत सेवा मन्त्री सुजित बसुलाई कलकत्ताबाट पक्राउ गरेको छ। निदेशनालयले बताए अनुसार तृणमूल कङ्ग्रेसको शासनकालमा सुजित बसुले नगरपालिकामा विभिन्न पदका लागि कथित रूपले लगभग 150 उम्मेद्वारहरूको सिफारिस गरेका थिए। प्रवर्तन निदेशनालयले नोकरीको साटो कथित रूपले फ्ल्याटको मागको अपराध पनि पत्तो लगाएको छ। जाँच एजेन्सीलाई बसुको ब्याङ्क खाताहरूमा ठूलो राशि जम्मा भएको प्रमाण प्राप्त भएको छ। सुजित बसुलाई आज बिहान विशेष अदालतमा पेश गरिनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो, ताइवान अनि ऊर्जा सुरक्षा उनको आगामी चीन यात्रा अवधि हुने बातचितको प्रमुख मुद्दा हुनेछ। उहाँले चिनी राष्ट्रपति शी जिनपिङसित आफ्नो सम्बन्धहरूको सराहना गर्दै विश्वास व्यक्त गर्नुभयो कि ताइवानलाई लिएर तनाव बढ्ने छैन। व्हाइट हाउसमा हिजो मातृ स्वास्थ्य कार्यक्रममा श्री ट्रम्पले भन्नुभयो, उनको प्रशासन चीनसित असल तरिकाले काम गरिरहेको छ। उहाँले पूर्वी अमेरिकी प्रशासनमाथि चीनलाई अमेरिकाको फाइदा उठाउन दिएको आरोप लगाउनुभयो। बङ्गलादेश क्रिकेट टिमले भारतमा ICC T20 विश्वकपबाट पछि हटेका कारणहरूको जाँचका लागि 3 सदस्यहरूको जाँच समिति गठन गरिएको छ। 10 मईमा जारी आधिकारिक आदेश अनुसार पूर्व अप्पर सचिव डाक्टर AKM अली, उल्ला समितिको अध्यक्ष हुनेछन्। समितिमा बङ्गलादेश क्रिकेट टिमका पूर्व कप्तान अनि हालको मुख्य चयनकर्ता हबिबुल बसर अनि सुप्रिम कोर्टका वकिल फैसल दस्तगिर पनि सामेल छन्। समितिले 15 दिनभित्रमा जवाब दिन पर्नेछ। मौसम विभागले आज असम, मेघालय, उप हिमालय, पश्चिम बङ्गाल अनि सिक्किममा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। हिमाचल प्रदेश, लद्दाख अनि जम्मू काश्मीरमा असिना वृष्टिको सम्भावना छ। विभागले दिल्ली, पन्जाब, हरियाणा, चण्डीगढ, बिहार अनि उत्तराखण्डमा तेज हावासहित आँधी तुफानको अनुमान पनि व्यक्त गरेको छ। उत्तर प्रदेश, झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, तटीय आन्ध्र प्रदेश, कर्नाटक अनि पूर्वोत्तर राज्यमा बिजुली चम्कने सम्भावना छ। कर्नाटक, तेलङ्गाना, तमिलनाडू, केरल, माहे, लक्षद्वीप, पुडुचेरी, कराइकल अनि आन्दामान निकोबर द्वीप समूहमा पनि यस्तै स्थिति रहन सक्नेछ। गुजरात, मध्य महाराष्ट्र, मराठवाडा, राजस्थान अनि पश्चिमी मध्य प्रदेशमा भोलिसम्म लू चल्ने आशंका जताइएको छ। फ्रेन्च रिभेरामा स्वतन्त्र सिनेमाको वार्षिक उत्सव कान्स फिल्म महोत्सव आजदेखि सुरु भइरहेको छ। जन ट्रेभोल्टा, एडम ड्राइभर अनि बारबारा स्ट्रेन्ज सहित धेरै सुपरस्टारहरू रेड कार्पेटमा देखिनेछन्। कान्स विश्वको सबैभन्दा ठुलो फिल्म महोत्सव हो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। 9:25 प्रादेशिक समाचारको साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
0: कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102.2 MHz साथै न्युज अन एयर एपमा।

श्रोतालाई पुनः मनोरञ्जन गराइरहेछौँ हिन्दी चलचित्रका गीतहरूबाट। र पहिलो गीत रहेको छ ऐतराज चलचित्रबाट, जसमा गुन्जनी आवाज उदित नारायण अनि अल्का याग्निको। सङ्गीत रहेको छ हिमेश रेशमियाको अनि शब्दहरू समीरको।

श्रद्धाले गीत सुन्नुभयो 1942 अ लभ स्टोरी चलचित्रबाट, जसमा गुन्जने आवाज रहेको थियो कुमार सानुको, संगीत आरडी बर्मन थियो नि शब्द जावेद अख्तरको।

0: कम गर्न अपील गर्नुभएको छ। सरकारले भनेको छ पेट्रोलियम उत्पादहरूको कुनै कमी छैन, काँचो तेल र प्राकृतिक ग्यासको 60 दिनको तथा एलपीजी 45 दिनको भण्डार उपलब्ध छ। पश्चिम बंगालमा बीजेपी सरकारको पहिलो क्याबिनेट बैठकमा राज्यमा आयुष्मान भारत स्वास्थ्य योजना लागू गर्ने, कानून व्यवस्था थप सुदृढ बनाउने, सरकारी नोकरीमा 5 वर्षको छुट दिने जस्ता महत्वपूर्ण निर्णय गरिएको छ। प्रवर्तन निदेशालयले दक्षिण दमदम नगरपालिका भर्ती घोटाला मामिलामा पश्चिम बंगालका पूर्व मन्त्री सुजित बसुलाई गिरफ्तार गरेको छ र पहाड़का भाजपाका नवनिर्वाचित विधायकहरू नोमन राई, भरत छेत्री र सोनाम लामाले आउने दिनहरूमा पहाड़वासीले खुशीको खबर सुन्न पाउने बताएका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसिया संकटबीच विदेशी मुद्रा बचतका लागि मानिसहरूसित इन्धन बचाउने अनि विदेशी उत्पादहरूको उपयोग कम गर्ने आग्रह गर्नुभयो। हिजो गुजरातको वडोदरामा जनसभालाई सम्बोधन गर्दै श्री मोदीले पेट्रोल अनि डिजलको उपभोग कम गर्ने तथा वर्क फ्रम होम, अनलाइन कक्षाहरू अनि भर्चुअल बैठक जस्ता कोविड कालका उपायहरू अपनाउने अपील दोहोर्याउनुभयो। आयात कम गर्ने अनि यस संकटबाट निस्कनुमा देशको सामूहिक प्रयासमाथि जोड़ दिँदै प्रधानमन्त्रीले भन्नुभयो, यो समय मानिसहरूलाई एकजुट हुने अनि देशको संसाधनहरूमाथि बोझ कम गर्ने दायित्व निभाउन आवश्यक छ। उहाँले भन्नुभयो देशलाई विदेशी मुद्रामा धेरै लाख करोड रुपियाँ आयातमा खर्च हुँदछ। श्री मोदीले भन्नुभयो सरकार देशवासीलाई यस संकटको असर कम गर्ने प्रयास गरिरहेको छ।
1: पेट्रोल डिजलका उपयोग कम गरें, इलेक्ट्रिक बस और पब्लिक ट्रांसपोर्ट का अधिक इस्तेमाल करें, कार पुलिंग को बढ़ावा दें। ये जरूरी है कि सरकारी और प्राइवेट दोनों ही दफ्तरों में वर्क फ्रॉम होम को प्राथमिकता दी जाए। मैं कुछ स्कूलों से भी आग्रह करूंगा कि कुछ समय के लिए ऑनलाइन क्लासेज की व्यवस्था पर काम करें।
0: सरकारले देशमा पेट्रोलियम उत्पादहरूको कुनै कमी नभएको बताएको छ। 60 दिनको कच्चा तेल र प्राकृतिक ग्यासको भण्डार तथा 45 दिनको एलपीजीको भण्डार रहेको छ। विदेशी मुद्रा भण्डार 703 अरब डलरको स्तरमा छ। रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा हिजो नयाँ दिल्लीमा भएको मन्त्री समूहको बैठकमा यो जानकारी दिएको हो। पश्चिम एसिया संघर्ष सुरु भएको 70 दिनपछि पनि पेट्रोलियम उत्पादहरूको मूल्य स्थिर रहने केही देशहरूमध्ये भारत एक हो। भारत विश्वको तेस्रो ठूलो तेल शोधक र पेट्रोलियम उत्पाद को चौथो ठूलो निर्यातक हो। सरकारले भनेको छ मानिसहरूलाई आत्तिनु तथा इन्धन र अन्य उत्पादहरू बढी खरिद गर्नु आवश्यक छैन। पश्चिम बंगालमा नयाँ सरकारले हिजो पदभार ग्रहण गर्यो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सचिवालय नवन्नामा मन्त्रीमण्डलको बैठकको अध्यक्षता गर्नुभयो। उहाँले प्रशासनिक र कानून व्यवस्था सम्बन्धी बैठकहरू पनि गर्नुभयो। बैठकमा पश्चिम बंगाल सरकारका गैर वैधानिक बोर्ड, संगठन निकाय र सार्वजनिक क्षेत्रका उपक्रमका मनोनित सदस्यहरू, निदेशकहरू र अध्यक्षहरूको कार्यकाल तत्काल प्रभावबाट समाप्त गर्ने निर्णय लियो। राज्यमा नयाँ भाजपा सरकारको पहिलो क्याबिनेट बैठकमा महत्वपूर्ण निर्णयहरू लिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी नेतृत्वको क्याबिनेटले गरेको निर्णयहरूमा पश्चिम बंगालमा आयुष्मान भारत स्वास्थ्य योजना लागू गर्ने, राज्यभरि कानून व्यवस्था थप सुदृढ बनाउने, बीएसएफको पूर्वाधार तथा सीमा सुरक्षाका लागि जमिन उपलब्ध गराउने, भारतीय न्याय संहिता तथा नयाँ आपराधिक कानूनहरू लागू गर्ने, सरकारी जागिरका उम्मेद्वारहरूलाई 5 वर्ष उमेर सीमा छुट दिने, सरकारले यी निर्णयहरू सुशासन, पारदर्शिता, सुरक्षा तथा पश्चिम बंगालको समग्र विकासका लागि महत्वपूर्ण कदम भएको जनाएको छ। यसका साथै भाजपाका ती 321 कार्यकर्ताहरूको परिवारको जिम्मेवारी सरकारले लिनेछ, जसको मृत्यु राजनैतिक हिंसासित जोडिएर भएको हो। यस अवसरमा मुख्यमन्त्रीले भन्नुभयो शासन, सुरक्षा अनि डबल इन्जिन सरकारको रोडम्याप सरकारको प्राथमिकता हुनेछ। बैठकमा राज्यका मतदाताहरू, चुनाव आयोग अनि यस विशाल चुनाव प्रक्रियामा सामेल सबै कर्मचारीहरूलाई धन्यवाद दिनुभयो। मुख्यमन्त्रीले पछिल्लो ममता सरकारले संविधानको उल्लङ्घन गर्दै बीएनएस लागू हुन नदिएको आरोप लगाउनुभयो। उहाँले सीमा क्षेत्रमा जमिन ट्रान्सफरको कार्य आजबाट नै शुरू हुने भन्दै 45 दिनभित्र जमिन बीएसएफलाई ट्रान्सफर गरिने बताउनुभयो। मुख्यमन्त्रीलाई नवन्नामा राज्य पुलिसद्वारा गार्ड अफ अनर प्रदान गरियो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगालमा सत्ता परिवर्तनपछि राजनैतिक वृत्तमा लक्ष्मी भण्डार र स्वस्थ साथी जस्ता पछिल्लो सरकारका सामाजिक योजनाहरू बन्द हुने कि नहुने भन्ने बहस चलिरहेको थियो। यद्यपि हिजो नवन्नामा भएको पहिलो मन्त्रीमण्डलको बैठकपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा कुनै पनि सरकारी योजना अन्तर्गत लाभहरू बन्द नहुने स्पष्ट पार्नुभयो। प्रवर्तन निदेशालयले पश्चिम बंगालमा दक्षिणी दमदम नगरपालिका भर्ती घोटालामा पूर्व अग्निशमन अनि आपत सेवा मन्त्री सुजित बसुलाई कोलकाताबाट पक्राउ गरेको छ। निदेशालयले बताए अनुसार तृणमूल कांग्रेसको शासनकालमा सुजित बसुले नगरपालिकामा विभिन्न पदका लागि कथित रूपले लगभग 150 उम्मेद्वारहरूको सिफारिश गरेका थिए। प्रवर्तन निदेशालयले नौकरीको साटो कथित रूपले फ्ल्याटको मांगको अपराध पनि पत्ता लगाएको छ। जाँच एजेन्सीलाई बसुको ब्याङ्क खाताहरूमा ठूलो राशि जम्मा भएको प्रमाण प्राप्त भएको छ। सुजित बसुलाई आज बिहान विशेष अदालतमा पेश गरिनेछ। भारतीय जनता पार्टीका नेता हेमन्त विश्व शर्माले आज दोस्रो पटक आसामको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। उहाँका साथ चारजना मन्त्रीले पनि शपथ लिनुहुनेछ, जसमध्ये दुईजना भाजपाका र एकजना सहयोगी दल असम गण परिषद र बोडोल्याण्ड पिपुल्स फ्रन्टका हुनेछन्। पहाड़का भाजपाका नवनिर्वाचित विधायकहरू नोमन राई, भरत छेत्री र सोनाम लामाले हिजो एक भिडियो सन्देश मार्फत पश्चिम बंगालमा भाजपाको सरकार बनेपछि पहिलो पटक विधायक दलको बैठक नवन्नामा सम्पन्न भएको जानकारी दिएका छन्। उहाँहरूले जसरी बोर्डका नोमिनेटेड सदस्यहरू तथा अन्य नियुक्तिहरूबाट हटाइने खबर प्राप्त भयो, त्यसरी नै आउने दिनहरूमा सम्पूर्ण पहाड़ले अझ धेरै खुशीका समाचारहरू सुन्न पाउनेछन् भनी बताउनु भएको छ। भाजपा दार्जीलिङ जिल्ला समितिले रेलिङ कैंजले क्षेत्रका नयाँ समर्थकहरूलाई स्वागत गरेको छ। कार्यक्रम नेपाली साहित्य सम्मेलन दार्जीलिङमा हिजो आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सञ्जीव लामाले भाजपा अटल सिद्धान्त भएको पार्टी बताउँदै आगामी दिनहरूमा भाजपा सरकारको नेतृत्वमा समृद्धि र खुशीको नयाँ युग सुरु हुने विश्वास व्यक्त गर्नुभयो। कालेबुङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल लोलेगाउँ घुम्न गएका एक वृद्ध पर्यटकको हृदयघातका कारण मृत्यु भएको छ। मृतकको पहिचान पश्चिम बर्धमान जिल्लाको दुर्गापुर निवासी 78 वर्षीय असित वरण वाकको रूपमा गरिएको छ। घटनापछि पुलिसले आवश्यक कानूनी प्रक्रिया पूरा गरिसकेको छ। परिवारको निर्णय अनुसार मृतकको अन्तिम संस्कार कालेबुङमै गरिने बताइएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई पश्चिम एसिया संकटबीच विदेशी मुद्रा बचाउन, इन्धन बचाउन, विदेशी उत्पादहरूको उपयोग कम गर्न अपील गर्नुभएको छ। सरकारले भनेको छ पेट्रोलियम उत्पादहरूको कुनै कमी छैन। काँचो तेल र प्राकृतिक ग्यासको 60 दिनको तथा एलपिजी 45 दिनको भण्डार उपलब्ध छ। पश्चिम बंगालमा बीजेपी सरकारको पहिलो क्याबिनेट बैठकमा राज्यमा आयुष्मान भारत स्वास्थ्य योजना लागू गर्ने, कानून व्यवस्था थप सुदृढ बनाउने, सरकारी नोकरीमा 5 वर्षको छुट दिने जस्ता महत्वपूर्ण निर्णय गरिएको छ। प्रवर्तन निदेशालयले दक्षिण दमदम नगरपालिका भर्ती घोटाला मामिलामा पश्चिम बंगालका पूर्व मन्त्री सुजित बसुलाई गिरफ्तार गरेको छ र पहाड़का भाजपाका नवनिर्वाचित विधायकहरू नोमन राई, भरत छेत्री र सोनाम लामाले आउने दिनहरूमा पहाड़वासीले खुशीको खबर सुन्न पाउने बताएका छन्। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 10 बजी सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
2: एफएम 103.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको र अघिल्लो हाम्रो प्रस्तुति रहेको छ सीमा क्षेत्रबाट।
3: नमस्कार आदरणीय श्रोता, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्रबाटमा यहाँहरू सम्पूर्णलाई म नवराजको न्यानो अभिवादन। श्रोतमित्र, सीमा क्षेत्र कार्यक्रम जहाँ हामी भारतका विभिन्न छिमेकी राष्ट्रहरूसँगको के कस्तो कुराकानीहरू छ सो कुराहरू लिएर आउने गर्छौँ। श्रोतमित्र, गत सप्ताह मैले कुराकानी गर्दै थिएँ इन्डो भुटान अनि इन्डो नेपाल रिलेसनमाथि एउटा चर्चा, यस विषयमाथि कुराकानी गर्न स्टुडियोमा उपस्थित हुनुहुन्थ्यो केशव प्रधान, डाक्टर विनायक सुन्दास अनि डाक्टर अद्वैत थापा। त अबलाई प्रस्तुत छ सोही कार्यक्रमको रहल भाग।

0: कि सांस्कृतिक अब पर्यटन भन्न अब खानपिन त भयो, कपडामा पनि हुनसक्छ, यसलाई सङ्गीतमा पनि हुनसक्छ होइन त, अब सिनेमा पनि छ होइन त, कलामा पनि छ होइन, र यसमा अब भुटानमा पनि हुनसक्छ अघि अहिले सिक्किमको यहाँ हाम्रो डक्टर सुन्दासले भन्नुभयो आस्तै सेप अफ मोमो त्यो छ अघि, त यहाँलाई कस्तो लाग्छ कि यो माने खानपिनदेखिलाई यसलाई अलिकति ठुलो चौडाइ चाहिँ नै बढाएर चाहिँ नै यसलाई अलिकति फराकिलो पारेर चाहिँ नै संस्कृति पनि राख्यो, कपडा सप्रलता कपडा सबैमा राख्यो भनेदेखि कस्तो होला त अनि यो सम्बन्ध कति गाढा होला र आर्थिक रूपले र सामाजिक विकासमा चाहिँ यसले कति सघाउ पुऱ्याउला?
1: सर्वप्रथम त सर यो जुन चाहिँ ग्लोबलाइजेसन भयो नि विश्वव्यापीकरण जुन चाहिँ भएको छ त्यसले गर्दा पनि भुटान भनौँ नेपाल भनौँ इन्डिया भनौँ हामी सबै नै एक हिसाबमा कन्ज्युमरिज्मको है निर्यात गर्नेमा हामी अग्रसर भएको छौँ, त्यसरी टुरिज्मलाई पनि फर द्याट म्याटर हाम्रो रिलिजियस टुरिज्म है त्यसलाई पनि एक हिसाबमा कन्ज्युमर एउटा कन्ज्युमर आइटमकै हिसाबमा आजको दिनमा पर्टिकुलरली जुन हिसाबको टेक्नोलोजीहरू विस्तार भएको छ है अनि जुन हिसाबमा आजको दिनमा स्पिरिचुअलिटी रिलिजन यो विषयहरूलाई जुन हिसाबमा हरेक देशमा देशका युवाहरूले थ्रु डिफ्रेन्ट मिन्स अब मोबाइल भयो अहिले त लार्जली तपाईँको मोबाइल फोनबाट नै समाचार अनि इन्फर्मेसन पनि हामीले पाउने गर्छौँ है अब छुटाउनु नसक्ने कुरो हो सांस्कृतिक तपाईँले सरले पनि जुन भन्नुभयो एक हिसाबमा मोमोको एक्जाम्पल दिएर भन्नुभयो त्यसरी नै अरू धेरै कमन विषयहरू छ जहाँ यी यो तिनवटा देश मिल्न जान्छ है एक हिसाबमा रियल पोलिटिक्स चाहिँ अलिकति डिफिकल्ट हुन्छ सबै कुरो भनिहाल्नु मिल्दैन कति कुरो बुझ्नुपर्ने हुन्छ तर देशहरूलाई सरकारहरूलाई थ्रु यो सांस्कृतिक सम्बन्ध थ्रु रिलिजियस सम्बन्धको थ्रुबाट चाहिँ आई थिङ्क रिलेसनलाई अझै सम्बन्धलाई अझै विस्तार गर्न सक्ने एउटा बाटो चाहिँ म देख्छु किनभने पोलिटिकली डिप्लोमेटिक कुटनीतिकको हिसाबमा अब तपाईँ यु हेभ टु फलो सर्टेन डिप्लोमेटिक प्रोटोकल्स अनि कुटनीतिक प्रोटोकल फलो गर्नुपर्ने हुन्छ तर सांस्कृतिक रिलेसन सम्बन्धमा चाहिँ आई थिङ्क त्यो एउटा स्पेस दिन्छ दुवै सरकारलाई पनि दुवै देशको मान्छेलाई पनि आर्टिस्टहरूलाई पनि एउटा एक भएर काम गर्ने अनि कमन हेरिटेज जुन चाहिँ छ हाम्रो भाषा भयो म्युजिक भयो फुड भयो यसलाई अझै बलियो बनाउने है अनि यसमा नै टेकेर एक हिसाबको साउथ एसियन सोसाइटी समाज बनाउने तर्फ जानुपर्छ जस्तो लाग्छ मलाई चाहिँ किनभने द्याट वुड बी द मोस्ट पिसफुल वे अफ ट्राइङ टु हुन्छ नि डिफ्रेन्सेस धेरै पनि छ भुटान नेपाल बिच पनि नेपाल इन्डिया बिच पनि नेपाल भुटान बिच पनि समस्याहरू छ त्यो छैन भन्ने कुरो होइन तर पर्टिकुलरली सांस्कृतिक हाम्रो जुन चाहिँ सम्बन्ध छ यसलाई चाहिँ हामीले चलाउनु राम्रो प्रकारले चलाउन सक्यो भने चाहिँ सम्बन्धलाई धेरै फाइदा हुने म देख्छु सर।
0: यति जल्द हामीले अब के भनौँ सभ्यता र मानव जीवनको एउटा मण्डला नै हामीले गऱ्यौँ होइन त अध्यायमा गऱ्यौँ अब मण्डला भन्दा नेपालमा पनि चल्ने हो भुटानमा पनि चल्ने हो अध्याय अब संस्कृतमा ऋग्वेद त मण्डलामा हुन्छ अध्याय हुन्न अघि त अब त्यो मण्डला गऱ्यौँ हामीले त्यसपछि सन्धि सम्झौताको कुरा गऱ्यौँ परम्पराको कुरा गऱ्यौँ होइन त अनि कुटनीतिको कुरा गरौँ अघि अब चाहिँ यो नयाँ मण्डलामा चाहिँ अब एकदम भौतिक विषयमा हो है अघि एउटा फिजिकल एउटा रिक्वायरमेन्ट्स हाम्रो मान्छेको भौतिक जुन चाहिँ अस्तित्व छ भौतिक अस्तित्व मान्छेको जीवन अस्तित्व भौतिक अस्तित्व भौतिक विकासको जरुरत छ नि होइन र यो तिनवटा मुलुकमा चाहिँ के देखिन्छ भनेदेखि एउटा भौतिक विश्वासै छ के अरे माने तपाईँको विकास नै खुब जरुरत त्यो चाहिँ के छ भनेदेखि जल स्रोत पानी नेपालबाट आउने नदीहरू भुटानबाट आउने नदीहरू अघि ऊर्जाको चाहिँ नै अब के भन्ने अब यसको कुनै असीम एउटा स्रोत हो र यसलाई चाहिँ नि अब नेपालसित 60 दशकमा कोशी प्रोजेक्ट बन्यो त्यसपछि अब त्यस्तै भएर अरू नयाँ प्रोजेक्ट आउनलाई गाह्रो पर्यो तर भुटानमा चाहिँ नि के भयो भनेदेखि 61 जलढकाको प्रोजेक्ट भयो योजना परियोजना त्यो पछिबाट र 60 दशकतिरबाट सुरु भयो त जलढकाको त्यो चाहिँ नि भारतमा पर्यो हगि अहिलेको कालेबुङ जिल्लामा पर्यो. तर 87 चुखा भएपछि नेपाल भारत र भुटानको चाहिँ जलस्रोतको सम्झौता र जलस्रोतमा चाहिँ

0: कति तरक्की चाहिँ धेरै अघिको अघि अहिले त अब तपाईँको आम्छुदेखि लिएर सबै कुरो छ त्यहाँनिर भयो नि त अब नयाँ नयाँ भइरहेछ यहाँ डक्टर सुन्दासलाई कस्तो लाग्छ कि भारत र भुटान र नेपालले चाहिँ नि जल स्रोतको विकासमा चाहिँ नि कस्तो खाले कदम चालेर चाहिँ नि कस्तो खाले सफलता चाहिँ नि हासिल गरेको छ हजुर
1: तपाईँले रिलिजियस टुरिज्म भने म धर्म र टुरिज्मलाई सँगै मिलाउनु चाहिँ मलाई अलिकति अप्ठ्यारो लाग्छ तर भए पनि अब धर्म पनि त्यही नै भएको छ आजकल त एउटा टुरिस्ट पढ्ने भएको छौँ त्यो पनि अर्को त्यो तपाईँ सर्किटको कुरा गर्दाखेरि त्यो व्यवहारिक हुन्छ एक्ज्याक्टली त्यो कुरा गर्दाखेरि चाहिँ सर हामीले त्यसमा पनि एउटा मिस गरेकै छौँ हामीले किन भन्नाले सरले अब एकदमै ऐतिहासिक रूपमा एउटा के अरे तपाईँको स्क्रिप्चुरल रूपमा भन्यो मैले अलिकति सरल रूपमा एउटा भन्छु धेरै वर्ष अगाडि सर कालिम्पोङमा मैले चिना जाने एउटालाई भूत चढेको थियो सर क्या अन्तखेरि यहाँ नसक्दाखेरि उसलाई भुटान लानु भने चाहिँ भूतको त राष्ट्र हुँदैन रहेछ नि त त्यसो भए त भूत इन्डियाको भूत हो कि त्यो भुटानको भूत हो क्या त्यहाँ त त्यसले गर्दाखेरि जो स्पिरिचुअल सर्किट भन्नु नि यसलाई स्पिरिचुअल सर्किटलाई यदि हामीले बढाउन सक्यौँ भने हामीले नेपाल भुटान र भारतलाई यो प्रकारले गाभ्नु सक्छौँ कि यसलाई छुट्याउनुको लागि जुन चाहिँ पाकिस्तानले धेरै एटेम्प्ट गर्यो र सक्यो पनि विथ बङ्गलादेश यो नेपालसँग पनि गर्छ सर यदि म धेरै उसलाई फलो गर्छु त्यसमा के अरे नेपालको स्पेसली हिल पिपलहरू पाहाडेहरू को सिम्पति विथ पाकिस्तान निकै छ सर क्या तर योलाई चाहिँ हामीले कहिले पनि हुनु दिनु यो मैले यो हामीले कम्प्लिटली यसलाई अभोइड गर्न सक्छौँ यदि हामीले यो गरेको भए सर गुम्बामा पनि भुटानको कतिजना के अरे लामाहरू हाम्रो दार्जिलिङको उस के अरे तपाईँको अब डाली गुम्बामा छ है त्यही प्रकारले कतिजनाको लागि मिरिकको गुम्बा इज पवित्र सरले उसको कुरा गर्नुभयो पशुपतिनाथको कुरा गर्नुभयो काशीको कुरा नभुलौँ सर काशीको रोल नट जस्ट इन के अरे काशी माने बनारसको रोल नट जस्ट इन नेपालको अन्डरस्ट्यान्डिङ अफ हिस्ट्री फ्रम सूर्य विक्रम गेवाली अप टु इज कनेक्सन विथ दार्जिलिङ दार्जिलिङसँग जो कनेक्सन छ सो यो जो एउटा रुट छ यसलाई हामीले एउटा डेडिकेटेड प्रकारले किन डेभलप गर्न सकेको छैनौँ सर म त्यही कुरामा फर्किन्छु किनभने हामीले इन्टरनेसनल रिलेसनसिपलाई एउटा वेस्टर्न लेन्सले पढ्दैछौँ हाम्रो डल्लै कुरा नै स्टार्ट हुन्छ के भयो अद्वित एएचकारदेखि है हाम्रो चाणक्यदेखि कुरा नै त थाल्दैन हाम्रो कुरै थाल्छ हामीले बुझेकै इन्टरनेसनल रिलेसनसिप हो इएचकारदेखिको इन्टरनेसनल रिलेसनसिप त्यसले गर्दाखेरि चाहिँ सर हामीले यो प्रकारको यो के भन्नु यसलाई बियन्ड स्टेट कुराहरूलाई हामीले बुझ्नु नै सायद हाम्रो एटलिस्ट गभर्मेन्ट टु गभर्मेन्टले यसलाई बुझ्नु नै चाहँदैन सर क्या म त अहिले पनि भन्छु कि जबसम्म हाम्रो कन्फरेन्सेसहरूमा जाँदाखेरि पनि हामीले यो कुरा देख्छौँ सर तपाईँले अहिले जुन चाहिँ यो प्रकारको कुरा यो त मैले यहाँ मात्रै सुने सर गरेको सिरियसली नभए त जो डिप्लोमेट्सहरूको कुरा त्यही नै हुन्छ मैले ए आई ह्याड मेट द प्राइम मिनिस्टर यो प्रकारले त्यो उनीहरूको प्रकारले बिकज हामीले यो प्रकारको डिप रिलेसनसिपलाई एक्सप्लोर नै गर्नु सकेको छैनौँ सर यो एउटा मिस हुँदैछ यो गर्नु सकिन्थ्यो तर गर्नुको लागि एउटा नजरियाको चेन्ज चाहिन्छ जो सायद हाम्रो डिप्लोमेट्स एउटा के अरे तपाईँको यो के भन्छ सर त्यो एकाडेमीमा ट्रेन भएको डिप्लोमेट चाहिँ सायद हेर्नु नै सकेको छैन
0: सुन्दासको कुरोमा अलिकति थपेर म डक्टर थापा कहाँ गइरहेछु होइन मेरो एउटा प्रश्न के छ भनेदेखि अब यहाँले अघि भन्नुभयो बुद्धिस्ट भुटानको कुरो गर्नुभयो र भुटानमा बौद्ध धर्म टिबेटको कुरो अघि अब हेर्नुहोस् है यो दुईवटा मुलुकले छिमेकी मुलुकले भारतको धार्मिक आस्थामा चाहिँ नि कति सघाउ पुर्याएको र कति चासो राखेका छन् चाहिँ के बुझिन्छ भने भुटानको वर्तमान महाराजा कुम्भमा गएकै हुन् उसै गरिकन नेपालका पूर्व प्रधानमन्त्री पनि अयोध्या मन्दिरमा गएका हुन् है त उद्घाटनको समयमा र यहाँलाई कस्तो लाग्छ कि अहिलेको नौलो युगमा अहिलेको इन्टरनेट र सेलफोनको युगमा एआईको युगमा चाहिँ नि कुन खाले योजनामा चाहिँ नि यो रिलिजियस टुरिज्म भनौँ न होइन अब धार्मिक पर्यटनलाई चाहिँ नि ढाल्न सक्यो भनेदेखि चाहिँ नि र तिनै मुलुकका माने भुइँ मान्छेलाई आम मान्छेलाई आम जनतालाई चाहिँ नि एउटा आर्थिक उन्नतिमा चाहिँ सघाउ पुर्याउने हो
2: भुटानको सन्दर्भमा जसरी भुटान नेपाल पनि नि भुटान इन्डिया पनि भारत पनि यी तिन सम्बन्धहरूको कस्तो सम्बन्ध कि उनीहरूको बहुआयामिक उनीहरूको होइन रिज देयर आर डिफ्रेन्ट

0: रिजन्स है, कारणहरू छन्। अनि रिलिजन एक कारण हो, अनि रिलिजन रिलिजियस टुरिज्म इज आजको दिनमा जो हामी बलिरहेछौँ, तर आज भुटान नेपाल वा नेपाल भुटान वा भुटान इन्डियाको रिलेसनमा है सम्बन्धमा यो रिलिजियस टुरिज्मले धेरै एउटा राम्रो एउटा रोल लिएको छ भनेर बुझ्न सकिन्छ। किनभने इन्डियाबाट मात्रै होइन, जापानबाट पनि धेरै मानिसहरू भुटान पर्टिकुलरली यो पर्टिकुलर रिलिजियस टुरिज्मको लागि उनीहरू आउने गर्छन्। अभियसली भुटान अलिकति महँगी पनि छ, ट्याक्सेस पनि अलिकति भिजाजहरू ट्याक्सेसहरू पनि बेसी छ, तर डिस्पाइट त्यो छोडेर पनि धेरै मान्छेहरू भुटानका गुम्बा वा मन्दिर पर्टिकुलरली टाइगर नेस्ट ताक्सेन घुम्न दर्शन गर्न आउँछन्। अनि यो एक हिसाबको पिपल टु पिपल कन्ट्याक्ट बढाउने एउटा स्रोत एउटा बाटो पनि भएको छ भनौँ न। जसरी तपाईँले भनिहाल्नुभयो, भुटानको राजा 2025 अप्रेल महिनामा कुम्भमा आएर डुब्की मार्नुभयो, त्यसले द्याट वाज इट्स अ सिम्बोलिजम एक हिसाबमा भुटान इन अ वे इन्जोइङ अर होइन रिस्पेक्टिङ त भन्दिनँ, तर टेकिङ पार्ट इन वान अफ द मोस्ट इम्पोर्टेन्ट रिलिजियस फेस्टिभल्स इन अब हाम्रो भारतको समाज इन्डियन समाजमा भनौँ न। अनि उहाँ भुटानको भए पनि एउटा अर्कै रिलिजनको भए पनि उहाँ ही बिकेम पार्ट अफ द्याट द्याट प्रोग्राम एन्ड द्याट इज इन अ वे एक हिसाबमा गुडविल भुटान इन्डियाको सम्बन्धलाई पनि त्यसले पनि धेरै रूपमा त्यसले झल्काउँछ कि कतिको गहिरो सम्बन्ध भुटान इन्डिया बिचमा छ। र मान्छे पिपल टु पिपल मात्रै होइन, सरकारकै बिचमा पनि एकदमै उच्च स्तरीय लेभलमा पनि कुन हिसाबको एउटा रिलेसन छ भुटान इन्डियाको, यस्ता सानसाना कुराहरूले भुटानको राजाको पर्टिकुलरली कुम्भ मेलामा आउने जुन चाहिँ विषयले चाहिँ स्पष्ट बनाउँछ कि रिलेसन एकदमै राम्रो छ। अनि आई थिङ्क इन्डियाले पनि यही कुरो ट्राई गरेको छ। नेपालमा पनि अङ्कल हजुरले भन्नुभयो जस्तो सर्किट, हालैमा नेपाल जाँदाखेरि काशी छ, त्योपछि लुम्बिनी छ, त्यो होइन सबै बुद्ध सर्किट गर्ने एउटा देहावर रुट सो चलिरहेको छ, चलिसकेको छ, सुरु भइसकेको छ। अनि दिस इज आई थिङ्क वान अफ द बेस्ट वेज टु ब्रिङ दुई देश तीन देशको मान्छेहरूलाई पारस्परिक सम्बन्ध बढाउने राम्रो गर्नेको लागि चाहिँ आई थिङ्क गुड एक्जाम्पल एउटा गुड बाटो बनिएको छ। यसलाई कन्टिन्यू राख्नुपर्छ, यो तीव्रता दिनुपर्छ भन्ने भन्छु।
1: धर्मबाट अलिकति अर्कै बाटो लागौँ अघि, जुन बाटो चाहिँ नि अघि सुरुमा डक्टर सुन्दासले देखाउनु भयो, बिहेबारीको कुरो, खानपानको कुरो, सङ्गीतको कुरो अघि, अब यो चाहिँ नि सांस्कृतिक पर्यटनमा पनि आयो नि त खानपानको कुरोमा अघि। अब डक्टर सुन्दासको एक दुईवटा कार्यक्रम मैले हेरेको थिएँ अघि युट्युबमा, त्यो धिमालहरूको बारेमा, किनभने कति अब यहाँ बस्ने मान्छे उता पनि छन् यता पनि छन् नि होइन, भुटानमा पनि त्यस्तै छन् होइन। अब यसमा अहिले जतै पनि जाँदाखेरि चाहिँ नि थालेको कुरो आउँछ खाने कुरो, त्यो पनि एउटा माने आम जनतालाई चाहिँ नि पेट पालो गर्ने, अर्काको पेट भरेर आफ्नै पेट पालो गर्ने चाहिँ एउटा उपाय छ अघि। अब अहिले ठाउँ ठाउँमा देखिन्छ नि अब थकाली, नेवारी खाना, यल्मो खाना, कागते खाना, के खाना होइन त, नेपाली त्यो मैथिली खाना अघि, अब डुक्पा पनि होलान्, भुटिया पनि होलान्, सिक्किमसित थाल्नु। त यहाँलाई कस्तो लाग्छ कि यो खाले सांस्कृतिक पर्यटनको विकासले गति समातेको छ कि यसलाई चाहिँ नि सही बाटोमा र अहिलेको युग अनुसार अघि लैजान पर्ने, र यहाँसित त्यस्तो कुनै योजना भए अलिकति खुलस्ता गर्नुभए हुन्थ्यो होला।
2: यो अहिले स्पेसली अहिले आएको छ नि सर, यो क्या थकाली भयो, नेवारी भयो, हेन्थेन भयो। अनि मलाई एकपल्ट काठमाडौँ जाँदाखेरि एकजना भन्दै थियो, नेवारी घरमै खाना चाहिँ होइन भाइ, हो यस्तो त खाँदैनौँ हामी, तर अब भन्नाले यस्तै हो भन्ने एउटा कमर्सियलाइज एस्पेक्ट अफ नेवारी थाली भनेको थियो सर, क्या यति माने यति माने ऊ त हुँदैन यस्तो त भनेर। थकाली पनि एकजनाले मलाई भन्यो, भाइ साँच्चीकै थकाली त तपाईँ खानु सक्दैन, त्यो भेडाको मासु हुन्छ, दालमा पनि मासु हुन्छ, यो त नेपाली खासै हेर्दाखेरि चाहिँ साग यो सब चाहिँ नेपाली खानाहरू क्या सर, हामी सबैले खाने। अहिले जात जात विवाद गरेर चाहिँ हामीले आफ्नो आफ्नो जातको खाना, लुगा त छुट्टायौँ छुट्टायौँ, अहिले खाना पनि अर्कै अर्कै बनाएको छौँ, जो एउटा ऐतिहासिक रूपले यस्तो भएको थिएन सर। त्यसकै आई थिङ्क द्याट खानाले जुन चाहिँ यो एउटा जर्नी गरेको छ यो हाम्रो टोटल एरियामा, जस्तो कि त्यसले मोमोभन्दा राम्रो अरू कसैले पनि दर्शाउँदैन सर, क्या मोमोले हामीलाई, मैले अघि जातसँग कुरा गरेँ, खास मोमोको पनि कुरा गर्नुपर्ने थियो सर। मोमो अर्को चिज हो जो भुटान, नेपाल, दार्जिलिङ, काठमाडौँ, देहरादुन तिनैलाई बाँटेको छ, अहिले त दिल्लीलाई

मा चाहिँ एउटा कुरा मात्रै सायद म्याटर गर्छ होला, त्यो चाहिँ पानी. बिकज पानी विल पानी मेरो विचारमा, जल मेरो विचारमा चाहिँ द मेन मेन रिजन हुन्छ जसको लागि चाहिँ कन्फ्लिक्ट डेभलप हुँदै जान्छ. आई थिङ्क हामी त्यो जग्गामा बस्दैछौँ, त्यो त्यो समयप्रति जाँदैछौँ जहाँ चाहिँ क्लाइमेट चेन्जिङ वर्ल्ड छ होइन, क्लाइमेट चेन्ज्ड वर्ल्डपट्टि हामी सायद जाँदैछौँ होला. यो इन्भाइरोमेन्ट र इकोलोजिकली एउटा एक्सट्रिमली इम्ब्यालेन्स रूपमा. सो अहिलेसम्म, अहिले त हाम्रो सर मैले भन्नु खोजेको के भन्दाखेरि, अहिलेसम्म जति हाम्रो वाटर सेयरिङ इनिसिएटिभ्सहरू छ या हामीले वाटरको कुराहरू जति हामीले बुझ्नु खोज्दैछौँ के अरे नेपालसँग अथवा भुटानसँग, अहिलेसम्म पानी छ त भन्नेमा छ नि त. पानी छ त्यसलाई सेयर कसरी गर्ने, एउटा खुसी खुसीले गर्ने, न अलिकति कम्ती माथिले गर्ने, पानीको उगदा गर्ने, हामीले त्यो पनि जानु. फ्युचरमा चाहिँ के हुन्छ भन्दाखेरि डिक्रिजिङ वाटरमा हामीले हाम्रो सम्बन्ध कसरी बनाइराख्न सक्छौँ, त्यो कुरा सायद अहिले, किनभने अलरेडी हामीले वाटर सर्टेजेसको प्रब्लमहरू तिनैवटा मुल्कमा हामीले त्यसको अलिअलि त्यसको सिम्टम्स देख्न थाल्यौँ. कति जग्गा अलिअलि भन्दा ज्यादै देख्न थालिसकेको छौँ. सिलगढीमा भयो, तपाईँको धरानमा त्यही त्यही मुद्दा लिएर नै हल्का साम्पाङले ऊ गर्यो है. तपाईँको भुटानमा पनि देख्दैछौँ. भुटानको गेलोफू जुन चाहिँ ऊ छ, त्यो सायद मेरो विचारमा त इन्भाइरोमेन्ट सायद के अरे इकोनोमीभन्दा ज्यादा ठुलो च्यालेन्ज हुन्छ होला त्यो सिटीको लागि चाहिँ. त्यसले गर्दाखेरि सर, हाम्रो यो प्रकारको, अघि मैले भने सायद हामीले लोकल एरियाको सोचलाई, यो प्रकारको गेजलाई नै हामीले देखेको छैनौँ. मलाई त यो पनि लाग्छ कि हामीले यो यो इन्भाइरोमेन्टल या इकोलोजिकल गेज पनि हाम्रो सम्बन्धमा या हाम्रो लिडरहरूले, लिडर त भन्दैन, हाम्रो डिप्लोमेट्सहरूले त्यो पनि देख्न सकेको छ कि छैन. किन भन्दाखेरि वाटर ट्रिटी, जुन चाहिँ पनि वाटर ट्रिटी हामी गर्छौँ, त्यो वाटर ट्रिटीलाई मिनिमम 40 इयर्सको के अरे समय लिएर हेर्नु पऱ्यो. 40 इयर्समा कुन चाहिँ खोला सुक्छ र कुन चाहिँ खोला रहन्छ र त्यसको उपरान्त कुन चाहिँ कन्फ्लिक्ट हाम्रो तिन देशभित्र हुन्छ, त्यो कुरालाई सायद ज्यादा हामीले गर्नुपर्ने थियो. त्यो गरेको छैनौँ, गर्छ जस्तो मलाई लागेको छैन.

अवस्थ श्रोत मित्र हजुरहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो सीमा क्षेत्र कार्यक्रमको माध्यमबाट इन्डो भुटान अनि इन्डो नेपाल रिलेसनमा एउटा डिस्कसन। यस कार्यक्रमको रहलबाग म पुनः अर्को कार्यक्रममा लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलको निम्ति प्रस्तुता मनन तामाङ लगायत म नवराजलाई दिन बिदा। हजुरहरू जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनुहोस् आनन्दित रहनुहोस्। हवस् त नमस्ते।

कार्यक्रम प्रसारण भइरहेछ एफएमएक्सी 3.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएमएक्सी 102 मेगा साथै न्यूज अन एयर एपमा।

0: श्रोता, अब समय भएको छ 10 बजेको समाचारको।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि 5 देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। पहिलो चरणमा उहाँ संयुक्त अरब अमिरात पुग्नुहुनेछ अनि राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहानसित भेट गर्नुहुनेछ। दुई नेताले द्विपक्षीय मुद्दाहरूमाथि विचार विमर्श गर्नेछन्। विशेष रूपले ऊर्जा सहयोग तथा परस्पर हितको क्षेत्रीय अनि अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि बातचित हुनेछ। द्विपक्षीय कार्यनीतिक साझेदारी बढाउने उपायहरूमा पनि विचार विमर्श हुनेछ। यात्राको दोस्रो चरणमा प्रधानमन्त्री शुक्रबार निदरल्यान्ड्स पुग्नुहुनेछ। यसअघि उहाँले 2017 निदरल्यान्ड्सको यात्रा गर्नुभएको थियो। प्रधानमन्त्री मोदीले नरेश विलियम अलेक्जेन्डर अनि महारानी म्याक्सिमासित भेट गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री मोदी आइतबार स्विडेनको यात्रामा गोथनबर्ग पुग्नुहुनेछ। स्विडेनका प्रधानमन्त्री अल्फ क्रिस्टर्सनसँग बातचितमा द्विपक्षीय सम्बन्धहरूको समीक्षा गरिनेछ तथा व्यापार अनि विभिन्न क्षेत्रहरूमा सहयोगको नयाँ उपाय खोजिनेछ। दुई प्रधानमन्त्रीले युरोपीय आयोगका अध्यक्ष उर्सुला वान डेर लियनसित उद्योग जगत प्रमुखहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ। यात्राको चौथो चरणमा प्रधानमन्त्री मोदी सोमबार नर्वे पुग्नुहुनेछ। यात्राको अन्तिम चरणमा प्रधानमन्त्री मोदी यो महिनाको 19 तारिकदेखि इटलीको आधिकारिक यात्रामा जानुहुनेछ। उहाँले इटलीका राष्ट्रपति सर्जियो मेटारेलासित भेट गर्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, प्रधानमन्त्री मोदीको 5 देशहरूको यात्राले युरोपसित भारतको साझेदारी बलियो हुनेछ, विशेष गरी

तर अनि हालमा भएको भारत युरोपीय संघ मुक्त व्यापार सम्झौतापछि निवेश सम्बन्ध बढ्नेछ। कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, देशमा खाद्यान्नको पर्याप्त भण्डार छ अनि कुनै प्रकारको अभाव छैन। हिजो नयाँ दिल्लीमा स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डासित कृषि बदलाव स्वास्थ्यका लागि विज्ञानको उत्कृष्टता सेहतको शुभारम्भ गर्दै श्री चौहानले भन्नुभयो, यो पहलले मानिसहरूका लागि स्वास्थ्यकर जीवनशैलीलाई बढावा दिनमा सहयोग मिल्नेछ। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभयो, यो पहलले स्वास्थ्य क्षेत्रप्रति सरकारको सक्रियतालाई दर्शाउँदछ। उहाँले रोकथाम, सुरुवाती पहिचान अनि सक्रिय हेरचाह सहित सस्तो अनि उच्च गुणवत्ताको स्वास्थ्यसम्म पहुँच बढाउनेमाथि बल दिनुभयो। श्री नड्डाले प्रभावी पहलका लागि विज्ञान नीति अनि कार्यान्वयनको समन्वयमाथि पनि जोड दिनुभयो। सेहत पहलको उद्देश्य स्वास्थ्य भारतका लागि कृषि पोषण अनि वैज्ञानिक नवाचारलाई बलियो गर्नु हो। अमेरिका अनि इरान बीच युद्ध विरामलाई लिएर तेल बजारमा उथलपुथल अनि कूटनैतिक तनाव बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो, वासिङटन अनि तेहरान बीच लागू युद्ध विराम खुबै खराब स्थितिमा छ, जसले स्थायी शान्तिको आशामाथि फेरि प्रश्न उब्जाएको छ। यसअघि इरानले अमेरिकाको शान्ति प्रभाव प्रस्तावहरूमा आफ्नो प्रतिक्रिया पठाएको थियो। इरानले सबै मोर्चामा सङ्घर्ष समाप्त गर्ने, अमेरिकी प्रतिबन्ध हटाउने, अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने अनि हर्मोज जलडमरो मध्येको प्रबन्धनमा इरानको भूमिकालाई मान्यता दिने माग गरेको थियो। प्रस्तावमा पहिले सम्झौता ज्ञापन अनि 30 दिनको बातचितको चरणबद्ध रोडम्याप पनि सामेल थियो। तर राष्ट्रपति ट्रम्पले इरानको शर्तहरूलाई पूर्ण रूपले अस्वीकार्य भएको बताउनु भएको छ। त्यसपछि अन्तर्राष्ट्रिय तेल मूल्यहरूमा तीव्र बढोत्तरी देखिएको छ। ब्रेन्ट क्रुडको दाम $105 प्रति ब्यारल पार गरेको छ। त्यही सउदी अरबको अधिकारीले भन्नुभयो, यो सङ्घर्षले ऊर्जा क्षेत्रमा हालसम्म सबैभन्दा विकट स्थिति उत्पन्न भएको छ। आइपिएल क्रिकेटमा हिजो दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई 3 विकेटले पराजित गरेको छ। 211 रनको लक्ष्यलाई खेदो गर्दै दिल्ली क्यापिटल्सले 19 ओभरमा 7 विकेटमा 216 रन बनाएर म्याच जितेको हो। कप्तान अक्षर पटेलले 56 अनि डेभिड मिलरले 51 रनको पारी खेले। यसअघि पन्जाब किङ्सले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 210 रन बनाएको थियो। श्रेयस अय्यरले 59 अनि प्रियान्स आर्यले 56 रन बनाए। दिल्ली क्यापिटल्सका लागि मिचेल स्टार्क अनि माधव तिवारीले 2-2 विकेट लिए। मौसम विभागले आज आसाम, मेघालय, उपहिमालय, पश्चिम बङ्गाल अनि सिक्किममा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। हिमाचल प्रदेश, लद्दाख अनि जम्मू काश्मीरमा असिना वृष्टिको सम्भावना छ। विभागले दिल्ली, पन्जाब, हरियाणा, चण्डीगढ, बिहार अनि उत्तराखण्डमा तेज हावासहित आँधी तुफानको अनुमान व्यक्त गरेको छ। उत्तर प्रदेश, झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, तटीय आन्ध्र प्रदेश, कर्नाटक अनि पूर्वोत्तर राज्यमा बिजुली चम्कने सम्भावना छ। कर्नाटक, तेलङ्गाना, तमिलनाडु, केरल, माहेमा पनि यस्तै स्थिति रहन सक्नेछ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

श्रोता, समय यस बेला बिहानको 10:05:20 भइरहेछ। आशाले भरिएको फेरि एउटा नयाँ बिहानीमा न्यानो स्वागत सम्झना भरि नमस्कार। म प्रतिमाको आदरणीय श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्नाउँदछौँ। कार्यक्रम हेलो खरसाङमा र एफएम 103.5 मेगाहर्जमा प्रसारण आकाशवाणी खरसाङको र हाम्रो कार्यक्रम श्रोताले आकाशवाणी दार्जिलिङ एफएम 102.2 मेगा साथै न्युज अन एयर एपमा पनि सुन्न सक्नुहुनेछ।

आफ्नो आत्मविश्वासलाई सधैँ उच्च राख्नुहोस् किनकि त्यो तपाईँको वास्तविक शक्ति हो। आत्मविश्वास सबैभन्दा ठुलो शक्ति हो।

श्रोता, आज हो 12 तारिक महिना। आज अन्तर्राष्ट्रिय बिरुवा स्वास्थ्य दिवस। अन्तर्राष्ट्रिय बिरुवा स्वास्थ्य दिवसले स्वस्थ बिरुवा स्वस्थ जीवन भन्ने सन्देश दिन्छ। बिरुवा सुरक्षित भए मात्र मानव जीवन, कृषि उत्पादन र पृथ्वीको वातावरण सुरक्षित रहन्छ। प्रत्येक वर्ष 12 मईमा यो दिवस मनाइन्छ। यस दिवसले हामी सबैलाई एउटा गहिरो सन्देश दिन्छ, यदि बिरुवा स्वस्थ छैन भने मानिस र पृथ्वी पनि स्वस्थ रहन सक्दैन। यो दिवस संयुक्त राष्ट्र संघको पहलमा बिरुवाको स्वास्थ्यको महत्वबारे जनचेतना फैलाउन मनाउन थालिएको हो। खेतीपाती, वनस्पति र प्राकृतिक स्रोतहरूको संरक्षणका लागि बिरुवाको स्वास्थ्य अत्यन्तै आवश्यक मानिन्छ। यस दिवसको मुख्य उद्देश्य बिरुवाको स्वास्थ्यको महत्वबारे जनचेतना फैलाउने, रोग तथा किराबाट बिरुवालाई बचाउने उपाय सिकाउने, सुरक्षित कृषि प्रणालीको विकास गर्ने, खाद्य सुरक्षा र वातावरण संरक्षणमा सहयोग पुर्याउने। यदि बिरुवा स्वस्थ भएन भने खाद्यान्न उत्पादन घट्छ, वातावरण प्रदूषित हुन्छ र मानव स्वास्थ्यमा समेत असर पर्छ। त्यसैले बिरुवाको स्वास्थ्य जोगाउनु भनेको मानव जीवनको सुरक्षा गर्नु हो। यही समस्यालाई ध्यानमा राख्दै संयुक्त राष्ट्र संघले सन् 2022 12 मईलाई अन्तर्राष्ट्रिय बिरुवा स्वास्थ्य दिवसको रूपमा मनाउन सुरु गरेको हो।

0: पुलिस।
1: मिस सीमा
0: जी,
1: अभी पुलिस स्टेशन आई है। रुकिए वरना घर आ जाएंगे।
0: क्यों, लेकिन मैं
1: अकेले दूसरे कमरे में जाइए। आपका बेटा हमारे कस्टडी में है और आप डिजिटल अरेस्ट में हो।
0: डिजिटल अरेस्ट?
1: 1 लाख दो, बच जाओगे।
0: इतने पैसे?
1: अच्छा ठीक है, एक लिंक भेजिए, अभी प्रोसेसिंग के लिए 30,000 दो, वरना बेटा जेल जाएगा।
0: जेल तो तुम जाओगे, तुम्हारा चेहरा रिकॉर्ड हो चुका है। डिजिटल अरेस्ट जैसा कुछ नहीं होता, ये सब फ्रॉड है, इसीलिए पैनिक ना करें। पुलिस, बैंक, RBI इत्यादि के नाम पर आने वाले साइबर अपराधियों के फोन या वीडियो कॉल से सावधान रहें। उन्हें पैसे ना भेजें और तुरंत पुलिस में रिपोर्ट करें।
2: हेलो मम्मा।
3: RBI कहता है,
4: जानकार बनिए, सतर्क रहिए।
5: श्रोता, आजको दिनको दोस्रो विशेषतामा हामी पाउँछौँ आज अन्तर्राष्ट्रिय नर्स दिवस। अन्तर्राष्ट्रिय नर्स दिवसले मानव सेवामा नर्सहरूको अमूल्य योगदानलाई सम्मान गर्दछ। स्वस्थ समाज निर्माणमा नर्सहरूको भूमिका अत्यन्तै महत्वपूर्ण भएकोले उनीहरूको सम्मान र प्रोत्साहन आवश्यक छ। अन्तर्राष्ट्रिय नर्स दिवस केवल एउटा उत्सव मात्र होइन, मानव सेवामा समर्पित नर्सहरूको अथक मेहनत र त्यागको सम्मान गर्ने अवसर हो। बिरामीको जीवन बचाउन दिनरात खटिने नर्सहरू समाजका वास्तविक सेवक हुन्। त्यसैले उनीहरूको योगदानको सदैव सम्मान र कदर गर्नुपर्छ। नर्सहरू स्वास्थ्य सेवाको साँचो योद्धा हुन्। बिमारीको पीडाको साथ दिने, आशा जगाउने र जीवन बचाउने कार्यमा उनीहरूको भूमिका अतुलनीय छ। प्रत्येक वर्ष 12 मईमा अन्तर्राष्ट्रिय नर्स दिवस मनाइन्छ। यो दिन संसारभरिका नर्सहरूको योगदान, सेवा समर्पण र स्वास्थ्य क्षेत्रमा उनीहरूले खेलेको महत्वपूर्ण भूमिकाको सम्मान गर्न मनाइने गरिन्छ। यस दिवसको उद्देश्य नर्सहरूको मेहनत र सेवाको सम्मान गर्नु, स्वास्थ्य सेवामा नर्सहरूको महत्वबारे जनचेतना फैलाउनु, बिरामीको हेरचाहमा नर्सहरूको भूमिकालाई उजागर गर्नु, स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्सहरूलाई प्रेरणा दिनु।

नर्सहरूको भूमिका। नर्सहरूले अस्पताल, स्वास्थ्य चौकी, क्लिनिक तथा समुदायमा बिरामीहरूको उपचार, हेरचाह र स्वास्थ्य शिक्षा प्रदान गर्छन्। विशेष गरी महामारी, प्राकृतिक विपत्ति वा आपतकालीन अवस्थामा नर्सहरूको योगदान अत्यन्तै महत्वपूर्ण छ। अन्तर्राष्ट्रिय नर्स दिवस मनाउँदा स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गरिन्छ, उत्कृष्ट नर्सहरूलाई सम्मान गरिन्छ, सचेतना र्याली तथा सेमिनार गरिन्छ, विद्यालय तथा स्वास्थ्य संस्थामा विशेष कार्यक्रम हुन्छ। नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्ड हुन्। उनीहरूको समर्पण, धैर्यता र मानव सेवाले समाजलाई स्वस्थ र सुरक्षित बनाउन ठूलो योगदान पुर्याउँछ। यस वर्षको विषय रहेको छ, हाम्रा नर्सहरू हाम्रो भविष्य, सशक्त नर्सहरूले जीवन बचाउँछन्। यस विषयले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। नर्सिङ केवल एउटा पेसा मात्र होइन, यो सेवा, समर्पण र करुणाको प्रतीक हो। जब एक नर्स सशक्त, शिक्षित र सुरक्षित हुन्छन्, तब मात्र उनले बिरामीलाई उत्कृष्ट सेवा दिन सक्छिन्। हाम्रो भविष्य सुरक्षित गर्नका लागि नर्सिङ क्षेत्रमा लगानी बढाउनु र नर्सहरूको मनोबल उच्च राख्नु आजको आवश्यकता हो। एक असल नर्सले बिमारीलाई औषधि मात्र होइन, आशा र हिम्मत पनि दिन्छन्। त्यसैले नर्सहरूलाई स्वास्थ्य सेवाका सच्चा योद्धा भनिन्छ। यो दिवस आधुनिक नर्सिङ सेवा कि संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको सम्झनामा मनाइन्छ। फ्लोरेन्स नाइटिङ्गेलको जन्म सन् 1820 बाह्र मईमा भएको थियो। उनको परिवार धनी र शिक्षित थियो। उनी सानैदेखि अत्यन्तै बुद्धिमान, अनुशासित र दयालु स्वभावकी थिइन्।

त श्रोता हेलो खरसाङको प्रस्तुति आजलाई यति नै एफएम 103.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको र अघिल्लो हाम्रो प्रस्तुति रहनेछ हाम्रो सरकार।

एफएम 103.5 MHz को तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरु सम्पूर्णलाई स्वागत तथा अभिवादन जनाउँदै अब प्रस्तुत गर्न लागिरहेछौं कार्यक्रम हाम्रो सरोकार।

हाम्रो सरकारको आजको विषयवस्तु स्टार्ट अफ इन्डिया द न्यू ट्रेन्ड अफ युथ, स्टार्ट अफ इन्डिया युवाहरूको नयाँ लहर र भविष्य। पछिल्लो एक दशकमा भारतको व्यावसायिक परिदृश्यमा एउटा ठूलो परिवर्तन आएको छ। स्टार्ट अफ इन्डिया अभियानले भारतीय युवाहरूको सोच र काम गर्ने शैलीमा एउटा क्रान्ति नै ल्याइदिएको छ। हिजोको दिनमा राम्रो डिग्री लिएर सुरक्षित जागिर खोज्ने युवाहरू आज आफ्नै कम्पनी खोल्ने र अरूलाई रोजगारी दिने सपना देख्न थालेका छन्।

श्रोताहरु, आजको हाम्रो सरोकारको विषयवस्तु स्टार्ट अफ इन्डिया, युवाहरूको नयाँ लहर र भविष्य हो। श्रोता, नयाँ पुस्ताको नयाँ सोच परम्परागत रूपमा भारतीय समाजमा सरकारी जागिर वा कर्पोरेटलाई सबैभन्दा सुरक्षित मानिन्थ्यो, तर आजका युवाहरू जोखिम लिन डराउँदैनन्। उनीहरू समस्याको समाधान खोज्न र नयाँ प्रविधिको प्रयोग गरेर बजारमा आफ्नो छुट्टै परिचय बनाउन चाहन्छन्। यो केवल पैसा कमाउने माध्यम मात्र नभएर सृजनशीलताको प्रस्फुटन पनि हो।

आजको सरकारमा श्रोताले आज सुन्दै हुनुहुन्छ स्टार्ट अफ इन्डिया, युवाहरूको नयाँ लहर अनि भविष्यमाथि जानकारी, साथसाथै सुन्दै हुनुहुन्छ केही साङ्गीतिक कोशेलीहरू। हजुर श्रोता, सरकारको भूमिका र सहयोग यस विषयमा सन् 2016 सुरु भएको स्टार्ट अफ इन्डिया पहिले युवा उद्यमीहरूको लागि मार्ग प्रशस्त गरिदिएको छ। यस अन्तर्गत कर छुट र आर्थिक सहुलियत, नयाँ व्यवसायहरूलाई सुरुवाती चरणमा राहत, साथै सरल दर्ता प्रक्रिया, लालफित्ताशाही ब्युरोक्रेसीलाई काम गर्दै व्यवसाय सुरु गर्न सजिलो बनाएको छ। फन्डिङ, सरकार र निजी लगानीकर्ताहरूबाट प्राप्त हुने लगानीले युवाहरूको विचारधारा वास्तविकतामा बदलिन सहायता पुगेको छ।

डिजिटल इन्डियाको विस्तारले स्टार्टअप संस्कृतिलाई अझै मलजल गरेको छ। सस्तो इन्टरनेट र स्मार्टफोनले गर्दा सरदेखि गाउँसम्मका युवाहरूले आफ्ना उत्पादन र सेवाहरू विश्व बजारसम्म पुर्याउन सकेका छन्। ई कमर्स, इडुटेक र फिनटेक जस्ता क्षेत्रमा भारतीय स्टार्टअपहरूले विश्व स्तरमा नै प्रभाव पारिरहेका छन्। चुनौती र सम्भावना, यद्यपि यो लहर उत्साहजनक छ जसका आफ्नै चुनौतीहरू पनि छन्। असफलताको डर धेरै स्टार्टअपहरू सुरुवाती केही वर्षमा नै बन्द हुन्छन्। बजारको प्रतिस्पर्धा ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सधैँ कठिन हुन्छ।

श्रोतारु स्टार्ट अफ इन्डिया यो अर्को नयाँ लहर र भविष्यमाथि कुराकानी गर्दा यी चुनौतीहरूका अतिरिक्त युवाहरूमा सिक्ने र अघि बढ्ने भोक छ। स्टार्टअप संस्कृतिले भारतलाई जब सेकर्स जागिर र खोज्नेहरू र जब क्रिएटर्स जागिर दिनेहरूको देश बनाउँदैछ। स्टार्टअप इन्डिया केवल एउटा सरकारी योजना मात्र नभएर यो एउटा सांस्कृतिक परिवर्तन पनि हो। यसले युवाहरूलाई आत्मनिर्भर बन्न र नवाचार इनोभेसनमा केन्द्रित हुन प्रेरित गरेको छ। यदि यो लहर यसरी नै अघि बढिरहने हो भने आगामी दिनहरूमा भारत विश्वको स्टार्टअप राजधानी बन्ने निश्चित छ। निष्कर्षमा भन्नुपर्दा युवाहरूको यो नयाँ प्रवृत्तिले देशको आर्थिक विकासमा मात्र टेवा पुर्याएको छैन, नयाँ भारतको आत्मविश्वासलाई पनि झल्काएको छ।

हाम्रो सरकारमा आज श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो स्टार्ट अफ इन्डिया युवाहरूको नयाँ लहर र भविष्यमाथि केही कुराकानी साथै केही चलचित्रका गीतहरू।

विविध शर्मा आधुनिक गीत सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रबाट। पहिलो प्रस्तुति हजुरहरूले सुन्नुभयो हिरा रसाइलीको आवाजमा। अब अघिल्लो गीत सुनाउन लागिरहेको छौं रमेश सुब्बाको शर्मा। हजुरहरूले हाम्रो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 मेगा साथै दार्जिलिङ एफएम 101.2

प्रस्तुत गीत श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो पासाङ छिरिङ शेर्पाको स्वरमा. अब अन्तिम गीत सिकाउनुहोस् रजनी रसाइलीको स्वरमा.

श्रोता आज मंगलबार हजुरहरूलाई आज हामी सुनाउनेछौँ अनुरोध गीतको कार्यक्रममा केही लोक अनि आधुनिक गीतहरू। पहिलो प्रस्तुति हजुरहरूलाई सुनाउन लागिरहेछौँ शिव परियारको आवाजमा, शब्द अनि सङ्गीत छ नरवीर रसाइलीको। यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू बिरता मोरझापा नेपालबाट, प्रकाश डोबाल, डब्बु शर्मा र मित शिवा मन्देश्वरियाबाट सुकुम प्रकाश, कमल किशोर र सञ्जय कुमार, गैरीवासबाट अनुराधा रोमा र सञ्जय शर्मा, यसरी नै खरसाङ भानुटोलबाट गौरी, तुलसी, मंगलदीप, आदित्य, उर्मिला, मिनर्वा, अच्युत, अर्चना, सौरभ र गणेश, इलाहाबादबाट विजय, नितिशा र सीता प्रधान, गिद्धपारबाट नयनकला खाइबा, भानु खाइबा र वाङदेन, पुरानो स्टेशन टोलबाट महेन्द्र प्रसाद, मायानन्द, पुष्पदेवी, सागर, लखनलाल, देवलाल, प्रदीप, आशिष, दुर्गा, अरुण, जलज, इन्द्र र साथीहरू, पुरानो स्टेशन टोलबाट रमेश कुमार, पार्वती मण्डल र केका भारती, त्यसरी नै सेटोङ नस्पति गाउँबाट सोमबहादुर राई, सरिता, इन्द्रकला र साजन राई, धनसना भवानीगंजबाट विश्वमन बोसाक, शेखर, रवि, हरिप्रसाद र सुन्दर मोहन, अनि किशनगंजबाट विजय, असलम, मुन्ना, अरविन्द अनि लुकमान।

अनुरोध गीतको कार्यक्रममा श्रोताहरूले आज आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्दै हुनुहुन्छ लोकनी आधुनिक गीतहरू। अब अघिल्लो गीत हजुरहरूलाई सुनाउनेछौँ नरेन्द्र गुरुङ र साथीहरूको आवाजमा। अनुरोध छ यहाँहरू सबैको खफ्तवाली गाउँ सौरेनी मिरिक।

डाक्टर सुबिन, मिलन, प्रवीण, सरोज, कपिल, हिरु अनि नवीन, असित र विरेन, सिडिगाउँ सेन्ट फ्रेन्स हिलबाट रूपेन, रतन, शशिकला, बुनु, अमर राई, हागर सेन्ट फ्रेन्सबाटै सुधीर, सुबानी, जसवीर राई अनि चन्द्रकला राई, सौरेनी मेरिकबाट शीला, नुरी, हेमा, इरा, रिना, अर्चला, हृदय र गीतिका, गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु निलु, विशाल राज र वंशराज, नौ गाछिया ममताज मौला विहारबाट सौगत अन्सारी, जफर अन्सारी, सबीर कुमार, श्रावण कुमार, गौरव कुमार अनि सौरभ कुमार, दोरती ड्यानियल, डेमन ड्यालियन, रेजिना, बर्नाडेट अनि ट्रिजा, एमबी रोड खरसाङबाट, रामपुर चोकबाट जसिम, मोहम्मद परवीन, साहिना परवीन, तमन्ना, रकीब, कमरान, फरान अनि सञ्जय कुमार, खरसाङ बजारबाट छिरिङ लक्की शेर्पा अनि छिरिङ यल्मो, समलबुङबाट कैलाश दियाली, सुकमाया, गंगा र अविशा। यहाँहरूको अनुरोधमा अब स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति।

श्रद्धाला कार्यक्रमको अघिल्लो गीत सुनाइरहेछौँ उदय सुताङको आवाजमा. शब्द रचना छ गणेश थापा मगरको अनि सङ्गीत गायक स्वयंको. यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश तार्नी, सुरज ठाकुर, रियांश र ज्योति, चिम्नी बस्तीबाट साहिल देवान, नागरी फार्मबाट शान्त तामाङ अनि परिवारका अन्य सदस्यहरू, यसरी नै रजखर बजारबाट मोहम्मद शरीफ, मोहम्मद मोहसिन, जामिल अफजाल, प्रकाश कुमार र दिलीप कुमार, पुस्तकालय रोड फारविसगंजबाट शम्भु कुमार गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार, नन्द किशोर, पञ्चानन्द, सिराज, राजा स्वेराब, तरणम तबस्मी इख्तियार र प्रदीप कुमार, अप्पर सिरवारी खरसाङबाट सुषमा सिंह, एसएम दलना, संयम शिला, पुष्प छेत्री र करुणा, कुर्सेला तीनधारियाबाट ललन कुमार, प्रभा देवी, कुमार केतु, मनिष कुमार, गौतम कुमार, स्नेहलता, मीरा कुमारी, मधु कुमारी, अशोक प्रसाद, राहुल र प्रिया, भिलाई छत्तीसगढबाट मुकेश शर्मा, सरिता, गौरव अनि गरिमा, सिमरी पानीबाट धनराज मोलाल, जोगन हेमचन्द्र र मणिचन्द्र.

तनेक बस्ती कालिम्पोङबाट आशिष राई, मीरा राई, वसन्ती राई, पवित्र राई, बबी राई, देवकी, मेनुका र ज्ञानु. बम बस्ती कालिम्पोङबाट देव कुमारी शर्मा, प्रसाद शर्मा, पवित्र शर्मा, पूजा र नारद. यसरी नै टर्जमबाट जितबहादुर कार्की, मनबहादुर कार्की, पुष्प र डिबी बराइली. एआर कॉलोनीबाट जेके रावत, नविता देवी, आरती कुमारी, अर्पणा कुमारी, अविनाश, अभिनन्दन, शत्रुघ्न राम र साथीहरू. अम्बोटिया सिरिसेबाट पवन लामा, अविना लामा र माता पिता. सिरवारी खरसाङबाट हेमचन्द्र कार्की, नरेश चन्द्र कार्की, सुदीप, सुशान्त, सुमिरन, सुजाता अनि नीता. सातमाइल कालिम्पोङबाट हेमचन्द्र छेत्री, मोहन छेत्री, दीपा, प्रवीणा, अश्विना र राजेश. रजखर बजारबाट मोहम्मद शरीफ, मोहम्मद मोसिन, फरजाना र सुहाना. अनि सिडेगाउँ सेन्ट फिलिज हिलबाट शशी राई, रूपेन राई, सुरक्षा राई, माता पिता अनि परिवारका अन्य सदस्यहरू. यहाँहरूको अनुरोधमा अब सुन्नुहोस् कार्यक्रमको अन्तिम गीत. बानीका प्रधानको आवाजमा शब्द अनि सङ्गीत छ नरवीर र शैलीको.

हस्त श्रोताहरू, यस गीतको अन्त साथै अनुरोध गीतको कार्यक्रम यही पूरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट FM 103.5 MHz को तरङ्गमा बोलिरहेका छौँ।

यो आकाशवाणी हो, अब मुस्कान राईबाट सुन्नुहोस् समाचार। आज अन्तर्राष्ट्रिय नर्स दिवस हो। आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जयन्तीको उपलक्ष्यमा यो दिवस मनाइन्छ। यस वर्षको विषय छ हाम्रो नर्स हाम्रो भविष्य। यो दिनले विश्वभरिका नर्सिङ पेसामा उत्तम सहायता, सुरक्षा अनि संसाधनहरूको आवश्यकतालाई बताउँदछ। यो दिन रोगीहरूको हेरचाह, सामुदायिक स्वास्थ्य अनि आर्थिक विकासमा नर्सहरूको महत्त्वपूर्ण भूमिकाको सम्मानलाई दर्शाउँदछ। यस अवसरमा गृहमन्त्री अमित शाह अनि स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले नर्सहरूलाई देशको स्वास्थ्य प्रणालीको आधार अनि आशाको स्तम्भ भएको बताउनु भएको छ। सोसल मिडिया पोस्टमा गृहमन्त्रीले भन्नुभयो, प्रत्येक नर्स पीडितहरूका लागि आशाको स्तम्भ हो। उहाँले भन्नुभयो, नर्सहरूको निस्वार्थ सेवा अनि अटुट समर्पण नै स्वास्थ्य भारतको साँचो आधार हो। श्री शाहले भन्नुभयो, राष्ट्रलाई उनीहरूमाथि गर्व छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले भन्नुभयो, नर्सहरू देशको स्वास्थ्य प्रणालीलाई बलियो गर्दछ अनि राष्ट्रिय प्रगतिलाई गति प्रदान गर्दछ। श्री नड्डाले नागरिकहरूसित निस्वार्थ भावले सबैको सेवा गर्ने नर्सहरूको सम्मान गर्ने, उनीहरूको रक्षा गर्ने अनि उनीहरूलाई सशक्त बनाउने आग्रह गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित एक समारोहमा 15 नर्सहरूलाई वर्ष 2026 लागि राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार प्रदान गर्नुभयो। उनीहरूलाई यो पुरस्कार नर्सिङ क्षेत्रमा उत्कृष्ट योगदानका लागि प्रदान गरिएको हो। यो पुरस्कार पञ्जीकृत नर्स मिडवाइन, सहायक नर्स मिडवाइन अनि महिला स्वास्थ्य आगन्तुकहरूलाई प्रदान गरिएको छ। प्रत्येक पुरस्कारमा 1,00,000 अनि एक प्रमाणपत्र साथै पदक सामेल रहेको छ। यस अवसरमा स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा, स्वास्थ्य मन्त्री राज्यमन्त्री प्रताप राव जाधव तथा अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कारको स्थापना 1973 स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालयले गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालको नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा राज्य मन्त्रीमण्डलको पहिलो बैठकको निर्णयहरूको सराहना गर्नुभएको छ। सोसल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, पश्चिम बङ्गालमा जनताको कल्याण सर्वोच्च प्राथमिकता हो। श्री मोदीले प्रसन्नता व्यक्त गर्दै राज्यका जनता अब विश्वको सबैभन्दा ठूलो स्वास्थ्य योजना आयुष्मान भारतको लाभ उठाउन सक्ने पनि बताउनुभयो। यस योजना अन्तर्गत उत्तम गुणवत्ता अनि किफायती स्वास्थ्य हेरचाह सुविधा सुनिश्चित गरिन्छ। प्रधानमन्त्रीले भन्नुभयो, डबल इन्जिन सरकारले प्रमुख केन्द्रीय योजनालाई निर्बाध रूपले सुलभ गराउनेछ। हिजो राज्य मन्त्रीमण्डलको बैठकमा धेरै महत्त्वपूर्णहरू निर्णयहरू लिएको थियो, जसमा बङ्गलादेश सीमामा 45 दिनभित्र बार लगाउनका लागि सीमा सुरक्षा बल बिएसएफलाई भूमि हस्तान्तरण गर्नु सामेल रहेको छ। राज्य सरकारले केन्द्र सरकारको प्रमुख स्वास्थ्य योजना आयुष्मान भारत तथा केन्द्र सरकारको अन्य पहलहरूलाई राज्यमा लागू गर्ने घोषणा पनि गरेको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता हेमन्त विश्व शर्माले आज लगातार दोस्रो चोटि असमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गुवाहाटीको खानापारा स्थित पशु चिकित्सा महाविद्यालय मैदानमा आयोजित एक समारोहमा डाक्टर शर्मालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। डाक्टर शर्मासित 4 विधायक रामेश्वर तेली, अतुल बोरा, चरण बोरो र अजन्ता नियोगले पनि मन्त्री पदको शपथ ग्रहण गरेका छन्। विदेश मन्त्री डाक्टर एस जयशंकरले गणित अनि विज्ञान बारेमा एकपक्षीय दृष्टिकोणसित अघि बढ्ने आह्वान गर्नुभएको छ। डाक्टर जयशंकर न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा गणितमा भारतको योगदानसित जोडिएको प्रदर्शनीहरूको उद्घाटन अवसरमा बोलिरहनु भएको थियो। उहाँले तेस्रो युगमा भारतमा विकसित बाइनरी प्रणालीको उदाहरण दिनुहुँदै भन्नुभयो, यो डिजिटल युगको आधार हो अनि यसैमा विश्व आर्टिफिसियल इन्टेलिजेन्सको दिशामा अघि बढिरहेको छ। विदेश मन्त्रीले भन्नुभयो, यो वर्षको फरवरीमा भारतमा आयोजित एआई इम्प्याक्ट सम्मेलनले एक मजबुत सन्देश दिएको छ। रचनात्मक अनि नवाचार केवल केही देशहरूमा मात्र सीमित छैन। उहाँले भन्नुभयो, प्रौद्योगिकी सबैमा सुलभ भएकोमा प्रशंसा गर्नुभयो। साथै विश्वको लोकतान्त्रिकरणका लागि इतिहासको लोकतान्त्रिकरण जरुरी रहेको पनि बताउनुभयो। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन यो महिनाको 18 तारिक ओडिसाको भ्रमणमा जानुहुनेछ। यो भ्रमणको उद्देश्य पार्टीको ढाँचालाई मजबुत गर्नु हो। उहाँले एक दिनको उच्च स्तरीय संगठनात्मक समीक्षा पनि गर्नुहुनेछ।
आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 2:40 म उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Jesus, like you did, and to be John, number of a chair, somebody,

आकाशवाणीको नेपाली प्रसारण सेवामा सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा अभिवादन जनाउँदै अब हजुरहरूलाई सुनाउन लागिरहेछौँ लोकनी आधुनिक गीत।

0: পবিত্র বিশ্ব শর্মা, ঈশ্বরের নামত শপথ লও যে বিধির দ্বারা স্থাপিত ভারতের সংবিধানের প্রতি মানে প্রকৃত বিশ্বাস আর আনুগত্য পোষণ করি।
1: डाक्टर शर्मासित चार विधायक रामेश्वर तेली, अतुल बोरा, चरण बोरो अनि अञ्जता नियोगले पनि मन्त्रीको पदको शपथ लिए। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह सहित धेरै केन्द्रीय मन्त्री अनि भाजपा शासित राज्यका मुख्यमन्त्री पनि समारोहमा उपस्थित थिए। तमिलनाडु विधायक जेसीडी प्रभाकरलाई आज सर्वसम्मतिले विधानसभा अध्यक्ष चुनिएको छ। कार्यवाहक अध्यक्ष एमभी करुपैयाले मुख्यमन्त्री जोसेफ विजयद्वारा प्रस्तावित प्रभाकरको नाम घोषणा गर्नुभयो, जसको सदनमा पार्टीका नेता केए संगोतायनले समर्थन गरे। थोरायुर निर्वाचन क्षेत्रबाट तमिलनाडुका विधायक रवि शंकरलाई पनि सर्वसम्मतिले उपाध्यक्ष चुनियो। सदनलाई सम्बोधन गर्दै मुख्यमन्त्री जोसेफ विजयले भन्नुभयो, सबै दलहरूलाई उनीहरूको संख्या चाहे जति पनि होस् विधानसभामा बोल्ने समान अवसर पाउनुपर्नेछ। उहाँले विपक्षलाई स्वस्थ चर्चा सुनिश्चित गर्ने अपील गर्नुभयो अनि भन्नुभयो, सरकारले सबैजनाको कल्याणका लागि काम गर्नेछ। विपक्षका नेता अनि डीएमके विधायक उदयनिधि स्टालिनले भन्नुभयो, तमिलनाडुलाई शासन अनि लोकसेवामा एक आदर्शको रूपमा उदय हुनु छ। सदस्यहरूले विधानसभाको कार्यवाहीको सीधा प्रसारणको पनि माग गरे। तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयले स्कूलहरू, कलेजहरू, पूजा स्थलहरू अनि बस स्ट्यान्ड नजिक तमिलनाडु राज्य विपणन निगमको खुद्रा मदिरा दोकानहरूलाई बन्द गर्ने आदेश दिएको छ। राज्य सरकारले एक बयानमा भनेको छ, उनीहरूको अधीनमा 4675 खुद्रा मदिरा दोकानहरू चलिरहेको छ, जसमा स्कूल, कलेज, पूजा स्थल अनि बस टर्मिनलदेखि 500 मिटरको दायरामा चलिरहेको 717 दोकानहरूलाई 2 सप्ताहभित्र बन्द गर्ने आदेश दिएको छ। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन यो महिनाको 18 तारिक ओडिसाको भ्रमणमा जानुहुनेछ। यो भ्रमणको उद्देश्य पार्टीको ढाँचालाई मजबुत गर्नु हो। उहाँले एक दिनको उच्च स्तरीय संगठनात्मक समीक्षा गर्नुहुनेछ। पछिल्लो वर्ष विधानसभा चुनावहरूमा प्राप्त ऐतिहासिक जितपछि जमिनी स्तरमा भाजपाको स्थितिलाई अझ मजबुत गर्नु यस भ्रमणको लक्ष्य हो। विदेश मन्त्री एस जयशंकरले गणित अनि विज्ञान बारेमा एकपक्षीय दृष्टिकोणसित अघि बढ्ने आह्वान गर्नुभयो। डाक्टर जयशंकर न्यूयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा गणितमा भारतको योगदानसित जोडिएको प्रदर्शनीको उद्घाटन अवसरमा बोलिरहनु भएको थियो। उहाँले तेस्रो युगमा भारतमा विकसित बाइनरी प्रणालीको उदाहरण दिँदै भन्नुभयो, यो डिजिटल युगको आधार हो अनि यसैमा विश्व आर्टिफिसियल इन्टेलिजेन्सको दिशामा अघि बढिरहेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको निजी सहायक चन्द्रनाथ रथको हत्याको जाँच केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले लिएको छ। राज्य पुलिसको सिफारिसमा एजेन्सीले आज आधिकारिक रूपले मामिलाको जाँच सुरु गरेको छ। सीबीआईले एक बयानमा भनेको छ, कोलकाता जोनका संयुक्त निदेशकको देखरेखमा एक विशेष जाँच दल गठन गरिएको छ। पाकिस्तानले हालैमा इरान अनि अमेरिकाबीच संघर्ष अवधि इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा चुपचाप रहन अनुमति दिएको छ, जबकि पाकिस्तान सार्वजनिक रूपले स्वयंलाई तेहरान अनि वाशिङटन बीच संघर्ष समाप्त गर्न मध्यस्थको भूमिका निभाइरहेको छ। एक अमेरिका मीडिया रिपोर्टमा भनिएको छ, केही इरानी विमान रावलपिण्डी नजिक पाकिस्तानको नूरखान वायुसेना अड्डामा खडा गरिएको थियो। यो एक महत्वपूर्ण सैन्य ठेगाना हो, जहाँ विमानहरू अनि सैन्य संसाधनहरूलाई सम्भावित अमेरिकी हमलाबाट सुरक्षित राख्ने कोसिस गरिनेछ। रिपब्लिकन सिनेटर लिन्से ग्राहमले पाकिस्तानको मध्यस्थको भूमिकालाई पूर्ण रूपले पुनः समीक्षा गर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो, 28 फरवरीमा शुरू भएको अमेरिका इरान संघर्ष जो 8 अप्रेलमा रोकिएको थियो, त्यसमा पाकिस्तानको भूमिका सन्दिग्ध लाग्दछ। रिपोर्टमा दावी गरिए अनुसार इरानले केही नागरिक विमानहरूलाई छिमेकी देश अफगानिस्तान पठाएको छ। आइपिएल क्रिकेटमा आजको म्याच गुजरात टाइटन्स अनि सनराइजर्स हैदराबाद बीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। म्याच भारतीय समयअनुसार बेलुकी 7:30 बजे सुरु हुनेछ। हिजो धर्मशालामा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई 3 विकेटले पराजित गरेको छ। पन्जाब किङ्सले दिएको 211 रन लक्ष्यको जवाफमा दिल्ली क्यापिटल्सले 19 ओभरमा 7 विकेट गुमाएर 216 रन बनाए। डेभिड मिलरले 28 बलमा 51 रन बनाए। पन्जाब किङ्सका लागि अर्षदीप सिंह अनि यस ठाकुरले 2-2 विकेट लिए। मौसम विभागले भोलिसम्म गुजरात, मध्य महाराष्ट्र, मराठवाडा, राजस्थान अनि पश्चिमी मध्य प्रदेशको केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। आसाम अनि मेघालयमा भारी वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ।

चनचनी सनराइजर्स हैदराबाद बीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी। अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवाद तथा वाचन आरती ठकुरी, विषय छ सोमनाथ भारतको स्थायी आत्माको प्रमाण प्रधानमन्त्री, आलेख विदेश सेवाडेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 11 मई 2026 सोमबार ऐतिहासिक सोमनाथ मन्दिरको भ्रमण गर्नुभयो र सन् 1951 पुनर्निर्मित मन्दिरको उद्घाटन भएको 75 वर्षको सम्झनामा सोमनाथ अमृत महोत्सवमा भाग लिनुभयो। यस अवसरलाई भारतको सभ्यताको यात्रामा कोसे ढुङ्गा भन्दै प्रधानमन्त्रीले सोमनाथ मन्दिर अटल विश्वास, लचिलोपन र भारतको शाश्वत आध्यात्मिक चेतनाको प्रतीकको रूपमा खडा भएको बताउनुभयो। सोमनाथ 12 ज्योतिर्लिङ्गहरूमध्ये एक हो र भारतको स्थायी आस्था र सभ्यताको सम्पदाको प्रतीक हो। सोमनाथ अमृत महोत्सवले सन् 1951 पुनर्स्थापित मन्दिरको उद्घाटन भएको 75 वर्ष पूरा भएको छ। उत्सवको एक भागको रूपमा प्रधानमन्त्रीले शुभ धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको श्रृङ्खलामा भाग लिनुभयो। उहाँले विशेष महापूजामा भाग लिनुभयो, त्यसपछि कुम्भ अभिषेक र ध्वजारोहण समारोहहरूमा भाग लिनुभयो। भारतीय वायुसेनाको सूर्य किरण एरोबेटिक्स टिमले हक MK-132 विमानले हावामा चम्किलो युद्ध अभ्यास प्रदर्शन गर्यो, जबकि भारतीय वायुसेनाको हेलिकप्टरले सोमनाथ मन्दिरको शिखरमा पुष्प वर्षाएको थियो। पछि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सोमनाथले समयको परीक्षा सफल गरेको बताउनुभयो। 1026 CE गजनवीका अत्याचारी मोहम्मदले सोमनाथमाथि गरेको पहिलो आक्रमणदेखि अलाउद्दिन खिलजी जस्ता धेरै अन्य अत्याचारीहरूले पनि सोमनाथ मन्दिरमाथि आक्रमण गरे, तर तिनीहरूले सोमनाथ मन्दिरको स्थायी भावनालाई कहिल्यै नष्ट गर्न सकेनन्। प्रधानमन्त्रीले लकुली सोमा शर्मा, महाराजा धर्मसेन, राजाभोज महिपाल, भीमदेव आनन्दपाल, महारानी अहिल्याबाई होलकर, नवनगरका जाम साहेब दिग्विजय सिंहजी जस्ता अत्याचारको सामना गर्न दृढ रहने राजाहरू र सर्वसाधारणको प्रयासको प्रशंसा गर्नुभयो, जसले विभिन्न समयमा मन्दिर पुनर्निर्माणमा योगदान पुर्याए। श्री मोदीले सोमनाथ मन्दिरको पुनर्निर्माणमा उनीहरूको प्रयासको लागि सरदार वल्लभ भाई पटेल र डाक्टर राजेन्द्र प्रसादलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, हाम्रा प्राचीन शास्त्रहरूले दिव्य प्रभास को प्रदक्षिणा सम्पूर्ण विश्वको प्रदक्षिणा बराबर हो भनेर भनिन्छ। सोमनाथ मन्दिर हाम्रो गौरव र चेतनाको प्रतीक हो। उहाँले भन्नुभयो, सोमनाथ एक मन्दिरभन्दा बढी हो जुन भारतको स्थायी भावनाको प्रमाणको रूपमा सेवा गर्दछ। श्री मोदीले प्रकाश पार्नुभयो, विनाशबाट नवीकरणसम्मको यात्राले राष्ट्रको अजेय सम्पदा र अटल विरासतलाई प्रतिबिम्बित गर्दछ। श्री मोदीले भन्नुभयो, सोमनाथ भगवान शिवको शिरमा चन्द्रमा विराजमान छ। जब भारतको चन्द्रयान 3 चन्द्रमाको दक्षिण ध्रुवमा आफ्नो रोभर सफलतापूर्वक अवतरण गर्यो, भगवान सोमनाथको सम्मानमा त्यस बिन्दुलाई शिवशक्ति बिन्दुको रूपमा नामकरण गरिएको थियो। प्रधानमन्त्रीले सोमनाथ मन्दिरलाई चित्रण गर्दै 5 रुपियाँको स्मारक टिकट र सोमनाथ समृद्ध विरासत र आध्यात्मिक महत्वको सम्झनामा 75 रुपियाँको एउटा सिक्का पनि जारी गर्नुभयो। स्मारक सिक्काको एकतिर सोमनाथ मन्दिरलाई चित्रण गरिएको छ, जसमा भारतको अटल विश्वास र भक्तिको 1000 वर्षको उत्सव लेखिएको छ, जसलाई 2026 जारी गरिएको वर्ष मानिन्छ। यो सिक्का कोलकाताको सरकारी टक्सारले जारी गरेको थियो। पुनर्निर्मित मन्दिर उद्घाटनको 75 वार्षिक उत्सवमा पवित्र सोमनाथको तीर्थस्थलमा आइपुग्दा प्रधानमन्त्रीले आफ्नो दिव्य अनुभवको बारेमा बताउनुभयो। श्री मोदीले मन्दिर मार्गमा भगवान सोमनाथका भक्तहरूको अपार ऊर्जा र उत्साह देखेर आफू अभिभूत र भावुक भएको बताउनुभयो। उहाँले भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादजीले पुनर्निर्मित मन्दिरको उद्घाटनको क्रममा अनुभव गरेको क्षणलाई आफूले पुनः अनुभव गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, सोमनाथ अमृत महोत्सवको भक्तिमय वातावरणले चारैतिर अद्भुत ऊर्जा भरिरहेको छ। प्रधानमन्त्रीले सोमनाथको हरेक कुनामा भक्ति अनुभव गर्न सकिने कुरा पनि बताउनुभयो। पुनर्निर्मित मन्दिरले आफ्नो ढोका खोलेको 75 वर्ष मनाउन कैयन मानिसहरू एकसाथ आएका छन् भन्ने कुरा स्वीकार गर्दै श्री मोदीले जोड दिनुभयो, यो ऐतिहासिक दिन वास्तवमा भारतको सभ्यताको यात्रामा एक कोसे ढुङ्गा थियो।
यो नामले शिव मानवताको कल्याणको लागि संकल्प र शक्ति ती संकल्पहरू पूरा गर्ने शक्तिको प्रतिनिधित्व गर्दछ जसले भारतीय सांस्कृतिक सम्पदालाई वैज्ञानिक उपलब्धिसँग जोड्छ।

0: एघारमै त्यो दिन हो जब हामी प्रधानमन्त्री अटल बिहारी वाजपेयीको कार्यकालमा पोखरणमा भएको हाम्रो सफल आणविक परीक्षण अपरेशन शक्तिको सफलताको सम्झना गर्छौं। यसलाई पोखरण टूको रूपमा पनि चिनिन्छ। त्यसका लागि भारतले धेरै आलोचनाहरूको सामना गर्नु पर्यो, तर भारत त्यसबाट बलियो भएर बाहिर आयो र आज एक स्वदेशी वैज्ञानिक र प्राविधिक शक्तिगृह बनेको छ।
1: आकाशवाणीबाट अब श्रोतालाई एकछिन रमाइलो गराउनेछौ केही चलचित्रका गीतहरू सुनाएर।

इजाजत चलचित्रबाट सुन्दै हुनुहुन्थ्यो हर्ष भोसलेको आवाजलाई। अब अघिल्लो गीत हजुरलाई सुनाउन लागिरहेछौँ चलचित्र मैनिक प्यार क्याबाट लता मङ्गेशकरको आवाजमा।

आकाशवाणीबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध चलचित्रका गीतहरू। अब अन्तिम गीत स्वीकार्नुहोस् लता मङ्गेशकरको आवाजमा, चलचित्र लेकिनबाट।

0: आकाशवाणी श्रोताले सुन्दै हुनुहुन्थ्यो विवेक चलचित्रका गीतहरू। अब समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, मुस्कान राईबाट समाचार सुन्नुहोस्। भारतीय जनता पार्टीका वरिष्ठ नेता हिमन्त विश्व शर्माले आज लगातार दोस्रो पटक असमका मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभयो। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गुवाहाटीको खानापारा स्थित पशु चिकित्सा क्षेत्र मैदानमा आयोजित एक समारोहमा डाक्टर शर्मालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। डाक्टर शर्मासँगै चार विधायक रामेश्वर तेली, अतुल बोरा, चरण बोरो र अजन्ता नियोगले पनि मन्त्री पदको शपथ ग्रहण गरे। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह सहित केन्द्रीय मन्त्री र भाजपा शासित राज्यका मुख्यमन्त्रीहरू समारोहमा उपस्थित थिए। केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज भन्नुभयो, असममा लगभग 2,00,000 करोड रुपियाँ बराबरका पूर्वाधार परियोजनाहरू पाइपलाइनमा छन्। उहाँले डाक्टर हिमन्त विश्व शर्माको नेतृत्वमा रहेको भाजपा सरकारले राज्यका जनताको विश्वासलाई पूर्ण रूपमा पूरा गर्ने र विकासको गतिलाई अझ तीव्र बनाउने विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा भाग लिन गुवाहाटी आइपुग्नुभएका मन्त्री गडकरीले पत्रकारहरूलाई असमका जनताले लगातार तेस्रो पटक भारतीय जनता पार्टीमा आफ्नो विश्वास व्यक्त गरेको बताउनुभयो। उहाँले राज्यमा विकास कार्य निर्बाध रूपमा जारी रहने र केन्द्र सरकार असमलाई आर्थिक रूपमा बलियो बनाउन प्रतिबद्ध रहेको बताउनुभयो। श्री गडकरीले भन्नुभयो, आफ्नो मन्त्रालयले लगभग 2,00,000 करोड रुपियाँ बराबरको परियोजनाहरूको योजना बनाइरहेको छ। यी परियोजनाहरूले राज्यमा सडक सम्पर्क, यातायात र आर्थिक गतिविधिहरूलाई नयाँ गति प्रदान गर्नेछ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा सबै समर्पित नर्सहरूलाई उनीहरूको निस्वार्थ सेवा, करुणा र मानवताप्रतिको अटल समर्पणको लागि अभिवादन र सम्मान व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमा एक पोस्ट गर्नुहुँदै भन्नुभएको छ, नर्स हाम्रो स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड हुन्। उनीहरूले धैर्य, दया र व्यावसायिकताका साथ प्रत्येक बिरामीको स्वास्थ्य र कल्याणको लागि अथक सेवा प्रदान गर्दै आइरहेका छन्। सङ्कट र आवश्यकताको समयमा उनीहरूको योगदान अझ महत्त्वपूर्ण हुन्छ। आज मुख्यमन्त्रीले सम्पूर्ण नर्सिङ समुदायको उल्लेखनीय प्रयासलाई सम्मान गर्नुहुँदै उनीहरूको अमूल्य सेवाको लागि समाजप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले सबै नर्सहरूलाई उनीहरूको महान पेसामा सुस्वास्थ्य, खुसी र निरन्तर सफलताको लागि शुभकामना पनि व्यक्त गर्नुभयो। नागाल्यान्डका मुख्यमन्त्री नेफ्यु रियोले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा हरेक दिन करुणा, लगनशीलता र व्यावसायिकताका साथ सेवा गर्ने नर्सहरूलाई सम्मान गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री रियोले भन्नुभयो, उनीहरूको समर्पित सेवा स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड हो, जसले अनगिन्ती जीवनको हेरचाह गर्दछ। सिक्किम अकादमीले हिज लेखक एसबी राईद्वारा लिखित पुस्तक पञ्चकर्म विवरणको लोकार्पण गरेको छ। पश्चिम सिक्किमको तिकपुर सोमबारे निवासी एसबी राईले किरात राई जातिमा जन्मदेखि मृत्युसम्म गरिने संस्कारबारे आफ्नो अध्ययन र बुझाइलाई पुस्तकमा प्रकाशित गरेका छन्। अकादमीका अध्यक्ष प्रवीण राई जुमेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनजङ्घा राज्य विश्वविद्यालयका सहायक प्राध्यापक डाक्टर सुचन प्रधानले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभयो। पञ्चकर्म विवरणभित्र कतिपय विषयहरूलाई अध्ययन गर्दा संस्कार पद्धतिहरू किरात राईको मुन्धुममा उल्लेख नभएर हिन्दू संस्कारसँग मेल खाएकोले यसमा प्रश्न खडा हुन सक्ने उहाँले बताउनुभयो। भविष्यमा अर्को पुस्तक प्रकाशित भएमा कतिपय सच्याउनु पर्ने कुराहरूमा उनले सुझाव पनि राख्नुभयो भने यति मेहनतका साथ बृहत पुस्तक तयार पारेकोमा लेखकलाई बधाई पनि दिनुभयो। लेखक एसबी राईले पुस्तक लेखन र प्रकाशनबारे मन्तव्य राख्नुहुँदै किरात राईको इतिहासबारे स्व अध्ययन र विभिन्न विज्ञजनबाट प्राप्त ज्ञान र प्रेरणा अनुरूप पुस्तक लेखिएको बताउनुभयो। कार्यक्रमलाई साहित्यकार प्रवीण खालिङले सञ्चालन गर्नुभएको थियो। मौसम विभागले असम र मेघालयमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। अरुणाचल प्रदेश, पश्चिम बङ्गालको तराई क्षेत्र र सिक्किममा पनि भोलि भारी वर्षा हुने सम्भावना रहेको छ। बिहार र उत्तराखण्डमा पनि भोलि 60 किलोमिटर प्रति घण्टाको गतिमा हावा चल्ने सम्भावना रहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 3:45 म उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

गीत संगीत कार्यक्रममा फेरि पनि हामी श्रोताहरूलाई स्वागत तथा न्यानो अभिवादन जनाउँदै सुनाउन लागिरहेछौँ केही लोकनी आधुनिक गीत।

पहिलो गीत हजुरहरूले सुन्नुभयो थुप्देन भुटियाको आवाजमा शब्द अनि सङ्गीत थियो नरवीर शैलीको। अब अघिल्लो गीत हजुरहरूलाई सुनाउन लागिरहेछौँ नरेन्द्र गुरुङ र साथीहरूको आवाजमा।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट श्रोताहरूले गीत संगीत कार्यक्रममा सुन्दै हुनुहुन्छ विविध स्वरमा लोक अनि आधुनिक गीत। हजुरहरूलाई अघिल्लो गीत सुनाउन अघि यो सूचना। आकाशवाणी खरसाङले महिनाको दोस्रो बुधबार प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गर्ने गर्दछ। यस बुधबार अर्थात भोलि 13 मई 2026 दिन हाम्रा श्रोताहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी गराउन हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्त। हाम्रा श्रोताहरूले बेलुकी 5:05 प्रसारण हुने स्वस्थ जीवन कार्यक्रममा प्रत्यक्ष फोन गरेर नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्तसँग आँखा रोग सम्बन्धी जिज्ञासाहरू फोन गरेर सोध्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 03542999317। श्रोताले यो कार्यक्रम बुधबार बेलुकी 5:05 FM 103.5 MHz तरङ्गमा सुन्न सक्नुहुनेछ। भोलि अर्थात् बुधबार हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्ता।

श्रोताहरू, आकाशवाणी खरसाङले महिनाको दोस्रो बुधबार फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गर्ने गर्दछ। यस बुधबार अर्थात् भोलि 13 मई 2026 दिन हाम्रा श्रोताहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी गराउनु हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्त। हाम्रा श्रोताहरूले बेलुकी 5:05 प्रसारण हुने स्वस्थ जीवन कार्यक्रममा प्रत्यक्ष फोन गरेर नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्तसित आँखा रोग सम्बन्धी जिज्ञासाहरू फोन गरेर सोध्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 03-54-299-9317। श्रोताले यो कार्यक्रम बुधबार बेलुकी 5:05 FM 103.5 MHz तरङ्गमा सुन्न सक्नुहुनेछ। अब हजुरलाई सुनाउने छौ गीत।

गीत कार्यक्रमको अन्तिम गीत प्रग्रासी विश्वकर्माको आवाजमा शब्द रहेको छ कानु सिंह रणपैलीको अनि सङ्गीत छ नरवीर शैलीको।

0: गीत संगीत कार्यक्रम श्रद्धाले तिन्जल आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो विभिन्न कलाकारहरूको स्वरमा लोकनी आधुनिक गीत। श्रोताहरू, अब अघिल्लो क्रममा समय भएको छ समाचारको, सुन्नु समाचार।
1: यो आकाशवाणी हो, अब समाचार मुस्कान राईबाट सुन्नुहोस्।

0: सुरुमा प्रमुख समाचार। आज अन्तर्राष्ट्रिय नर्स दिवस हो। यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मूले 15 नर्सहरूलाई वर्ष 2026 लागि राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार प्रदान गर्नुभयो। भारतीय जनता पार्टीका वरिष्ठ नेता हिमन्त विश्व शर्माले आज लगातार दोस्रो चोटि असमका मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। पेट्रोलियम अनि प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आज भन्नुभयो, पश्चिम एसियामा चलिरहेको सङ्घर्षबीच भारतले आफ्नो घरेलु एलपिजी उत्पादनलाई लगभग 36,000 टन प्रतिदिनलाई बढाएर 54,000 टन पुर्याएको छ। पृथ्वी विज्ञान राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा दुई मौसम पूर्वानुमान साधनको शुभारम्भ गर्नुभयो अनि मौसम विभागले भोलिसम्म गुजरात, मध्य महाराष्ट्र, मराठवाडा, राजस्थान अनि पश्चिम मध्य प्रदेशको केही भूभागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। आज अन्तर्राष्ट्रिय नर्स दिवस हो। आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जयन्तीको उपलक्ष्यमा यो दिवस मनाइन्छ। यस वर्षको विषय छ हाम्रो नर्स हाम्रो भविष्य। यो दिनले विश्वभरिमा नर्सिङ पेसामा उत्तम सहायता, सुरक्षा अनि संसाधनहरूको आवश्यकतालाई बताउँदछ। यो दिन रोगीहरूको हेरचाह, सामुदायिक स्वास्थ्य अनि आर्थिक विकासमा नर्सहरूको महत्त्वपूर्ण भूमिकाको सम्मानलाई दर्शाउँदछ। यस अवसरमा गृहमन्त्री अमित शाह अनि स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले नर्सहरूलाई देशको स्वास्थ्य प्रणालीको आधार अनि आशाको स्तम्भ भएको बताउनु भएको छ। सोसल मिडिया पोस्टमा गृहमन्त्रीले भन्नुभयो, प्रत्येक नर्स पीडितहरूका लागि आशाको स्तम्भ हो। उहाँले भन्नुभयो, नर्सहरूको निस्वार्थ सेवा अनि अटुट समर्पण नै स्वास्थ्य भारतको साँचो आधार हो। श्री शाहले भन्नुभयो, राष्ट्रलाई उनीहरूमाथि गर्व छ। स्वास्थ्य अनि परिवार कल्याण मन्त्रीले भन्नुभयो, नर्सहरूले देशको स्वास्थ्य प्रणालीलाई बलियो गर्दछ अनि राष्ट्रिय प्रगतिलाई गति प्रदान गर्दछ। श्री नड्डाले नागरिकहरूसित निस्वार्थ भावले सबैको सेवा गर्ने, नर्सहरूको सम्मान गर्ने, उनीहरूको रक्षा गर्ने अनि उनीहरूलाई सशक्त बनाउने आग्रह गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित एक समारोहमा 15 नर्सहरूलाई वर्ष 2026 लागि राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार प्रदान गर्नुभयो। उनीहरूलाई यो पुरस्कार नर्सिङ क्षेत्रमा उत्कृष्ट योगदानका लागि प्रदान गरिएको हो। यो पुरस्कार पञ्जीकृत नर्स मिडवाइफ, सहायक नर्स मिडवाइफ अनि महिला स्वास्थ्य आगन्तुकहरूलाई प्रदान गरियो। प्रत्येक पुरस्कारमा एक प्रमाणपत्र, 1,00,000 रुपियाँ नगद अनि पदक सामेल छ। राष्ट्रपतिले यस अवसरमा भन्नुभयो, ती नर्सिङ कर्मीहरू अनि स्वास्थ्य हेरचाह पेसासित जोडिएकाहरूको अमूल्य योगदानलाई सराहनीय छ, जसले करुणा अनि सम्पूर्ण निष्ठासित देशको सेवा गरिरहेको छ। उहाँले भन्नुभयो, नर्सहरूले सदैव चुनौतीपूर्ण परिस्थितिहरूमा गुणवत्तापूर्ण स्वास्थ्य हेरचाह सुविधा पुर्याउनमा महत्त्वपूर्ण भूमिका निभाउँदछ। राष्ट्रपतिले रोगीहरूको सेवामा अथक प्रयासहरू अनि समर्पणका लागि सबै पुरस्कार विजेताहरूलाई सराहना पनि गर्नुभयो। भारतीय जनता पार्टीका वरिष्ठ नेता हिमन्त विश्व शर्माले आज लगातार दोस्रो चोटि असमको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभयो। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गुवाहाटीको खानापारा स्थित पशु चिकित्सा महाविद्यालय मैदानमा आयोजित एक समारोहमा डाक्टर शर्मालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो।
1: শ্রী হিমন্ত বিশ্ব শর্মা ঈশ্বরের নামত শপথ লও যে বিধির দ্বারা স্থাপিত ভারতের সংবিধানের প্রতি মানে প্রকৃত বিশ্বাস আর আনুগত্য পোষণ করব।
0: ডক্টর শর্মাসিতেই চার বিধায়করু রামেশ্বর তেলি, অতুল বোরা, চরণ বোরো অনি अजन्त नियोगले पनि मन्त्रीपदको शपथ ग्रहण गरे। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह सहित धेरै केन्द्रीय मन्त्री अनि भाजपा शासित राज्यका मुख्यमन्त्रीहरू पनि समारोहमा उपस्थित थिए। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले असममा नवगठित मन्त्रीमण्डलका सदस्यहरू रामेश्वर तेली, अतुल बोरा, चरण बोरो अनि अजन्त

0: लाई मन्त्री पदको शपथ दिलाएकोमा बधाई दिनुभएको छ। सोशल मिडिया पोस्टमा श्री नवीनले भन्नुभयो, प्रचण्ड जनादेशले विकासको राजनीतिमा जनताको दृढ विश्वासलाई देखाएको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा असम पूर्वोत्तरको विकास इन्जनको रूपमा उदय भएको छ। उहाँले भन्नुभयो, सम्पर्क, शान्ति अनि सांस्कृतिक पहिचानको संरक्षणमा प्रमुख प्रयासहरूले राज्यलाई विकासको नयाँ पहिचान दिएको छ। श्री नवीनले मुख्यमन्त्री हिमन्त विश्व शर्माको नेतृत्वमा एनडीए सरकार विकसित असम अनि विकसित भारतको दृष्टिकोणको साथ काम गर्ने कुरोमा आशा पनि व्यक्त गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसल मिडिया ह्यान्डल एक्समा @AIR News गर्छौँ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। तमिलनाडु विधायक जेसिटी प्रभाकरलाई आज सर्वसम्मतिले तमिलनाडु विधानसभा अध्यक्ष चुनिएको छ। कार्यवाहक अध्यक्ष एमभी करुपैयाले मुख्यमन्त्री जोसेफ विजयद्वारा प्रस्तावित प्रभाकरको नाम घोषणा गर्नुभयो, जसको सदनमा पार्टीका नेता केए सिङ्गतयानले समर्थन गर्नुभयो। थोरायुर निर्वाचन क्षेत्रबाट तमिलनाडुका विधायक रविशंकरलाई पनि सर्वसम्मतिले उपाध्यक्ष चुनियो। सदनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जोसेफ विजयले भन्नुभयो, सबै दलहरूलाई उनीहरूको संख्या चाहे जति भए पनि विधानसभामा बोल्ने समान अवसर पाउनुपर्नेछ। उहाँले विपक्षलाई स्वास्थ्य चर्चा सुनिश्चित गर्ने अपिल गर्नुभयो अनि भन्नुभयो, सरकारले सबैजनाको कल्याणका लागि काम गर्नेछ। विपक्षका नेता अनि डीएमके विधायक उदयनिधि स्टालिनले भन्नुभयो, तमिलनाडुलाई शासक अनि लोकसेवामा एक आदर्शको रूपमा उदय हुनु छ। सदस्यहरूले विधानसभाको कार्यवाही सिधा प्रसारणको पनि माग गरे। पेट्रोलियम अनि प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आज भन्नुभयो, पश्चिम एसियामा चलिरहेको सङ्घर्षबीच भारतले आफ्नो घरेलु एलपिजी उत्पादनलाई लगभग 36,000 टन प्रतिदिनलाई बढाएर 54,000 टन पुर्याएको छ। श्री पुरीले नयाँ दिल्लीमा वार्षिक व्यापार शिखर सम्मेलन 2026 सम्बोधन गर्दै भन्नुभयो, जहाँ धेरै देशहरूले पछिल्लो केही महिनाहरूमा आकाशसुनी महँगी अनि इन्धनको कमीको सामना गर्नुपरेको छ, त्यही भारत घरेलु मूल्यलाई अपेक्षाकृत स्थिर राख्नमा सफल भएको छ। उहाँले भन्नुभयो, देश काँचो तेल अनि तरल प्राकृतिक ग्यास एलएनजीका लागि 60 दिनको अनि एलपिजीका लागि 45 दिनको बफर स्टक बनाएर राखेको छ, जसले तत्काल कमीको कुनै सङ्कट छैन।
1: किचन में इस्तेमाल होने वाली एलपीजी सिलेंडर गैस का लगभग 60% पहले हॉर्मुज क्षेत्र से आता था, अब हमें इसके लिए नई व्यवस्थाएं करनी पड़ी। संकट से पहले हमारी घरेलू एलपीजी उत्पादन क्षमता लगभग 35,000 या 36,000 मीट्रिक टन प्रतिदिन थी। हमने अपने घरेलू उत्पादन को 36,000 से बढ़ाकर 54,000 मीट्रिक टन प्रतिदिन कर दिया है।
0: पृथ्वी विज्ञान राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा 2 मौसम पूर्वानुमान साधनको शुभारम्भ गर्नुभयो। यसमा देशको विभिन्न भागका लागि मनसुन अग्रिम पूर्वानुमान अनि उत्तर प्रदेश राज्यका लागि उच्च स्तरीय वर्षा पूर्वानुमान सामेल छ, जसलाई पाइलट सेवाको रूपमा सुरु गरिएको छ। यसले कृषि, आपदा प्रबन्धन अनि सामाजिक सेवाहरू जस्ता क्षेत्रहरूलाई लाभ पुग्ने आशा गरिएको छ। कलकत्ता उच्च न्यायालयमा न्यायमूर्ति राजा शेखर मन्था अनि न्यायमूर्ति राई चट्टोपाध्यायको खण्डपीठले पश्चिम बङ्गालमा आर्जी कर दुष्कर्म तथा हत्याको मामिलामा सुनवाईदेखि आफूहरूलाई अलग गरेको छ। आज सुनवाई अवधि सिबिआईले बन्द लिफामा प्रगति रिपोर्ट सुम्पिएको छ। यता पीडित परिवारका वकिलले भन्नुभयो, एजेन्सीले कुनै पनि नयाँ जाँच गरेको छैन। अर्कोतिर न्यायमूर्ति मन्थाले भन्नुभयो, अन्य विचाराधीन मामिलाका कारण यस मामिलामा पर्याप्त समय दिन सकिँदैन अनि यसलाई मुख्य न्यायाधीश समक्ष लैजाने निर्देश दिएको छ। श्रम अनि रोजगार मन्त्री मनसुख मांडवियाले भन्नुभयो, सरकारले श्रमिकहरूका लागि सामाजिक सुरक्षा कभरेज विस्तार गर्नुको साथै देशको उद्योगहरूमा अनुपालनको बोझ कम गर्ने दिशामा काम गरिरहेको छ। मौसम विभागले भोलिसम्म गुजरात, मध्य महाराष्ट्र, मराठवाडा, राजस्थान अनि पश्चिम मध्य प्रदेशको केही भूभागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। असम अनि मेघालयमा भारी वर्षाको ओरेन्ज अलर्ट जारी गरेको छ भने अरुणाचल प्रदेश, पश्चिम बङ्गालको तराई क्षेत्र अनि सिक्किममा पनि भोलि भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सेङमा पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। आज अन्तर्राष्ट्रिय नर्स दिवस हो। यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मूले 15 नर्सहरूलाई वर्ष 2026 लागि राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गल पुरस्कार प्रदान

0: नमस्ते आदरणीय श्रोताहरू, घर संसार कार्यक्रम हजुरहरू सम्पूर्णलाई न्यानो अभिवादन जनाउँदै आजको हाम्रो कार्यक्रम प्रस्तुत गरिरहेछौ। त श्रोताहरूलाई सधैँ नै हामी राम्रा राम्रा विषयहरूमा चर्चा परिचर्चा गरी सुनाउने गर्छौँ भने आज पनि हामीले यस्तै एउटा राम्रो विषय लिएर आएका छौँ। विशेष गरी अब के भने अहिले त अब डिजिटलको जमाना छ, यसै विषयलाई आज हामीले लिएर आएका छौँ। र डिजिटल साक्षरता आजको आवश्यकता भनौँ, अब साक्षरतामा चाहिँ डिजिटलको चाहिँ अब के कतिको आवश्यकता छ भन्ने विषयलाई आज हामीले लिएर आएका छौँ। र आज हामीले यस विषयमा बताउनको निम्ति सेन्ट अल्फन्सिस स्कुलका एकजना शिक्षिका हुनुहुन्छ यहाँ सबनम देवान गुरुआमा, र यहाँलाई हामीले हाम्रो स्टुडियोमा निम्ताएका छौँ र हाम्रो समक्ष हुनुहुन्छ। यहाँलाई नमस्ते सर।
1: नमस्कार।
0: र अब तपाईँले नै बताइदिनुहोस् त हाम्रो श्रोताहरूलाई कि डिजिटल साक्षरता आजको आवश्यकता चाहिँ के कतिको छ त।
1: हुन्छ, धन्यवाद हजुरलाई। र आजको विषय रहेको छ डिजिटल साक्षरता आजको आवश्यकता।
0: हजुर,
1: नमस्कार श्रोताबिन्द, आजको कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आज भने विगत कार्यक्रम भन्दा छुट्टी शीर्षक लिएर तर रोचक आजको युगमा नभई नहुने शीर्षकमा वार्तालाप गरिरहेकी छु। आशा छ हजुरहरूले आजको बसाइलाई अल्छी नगरी सुनिदिनु हुन्छ भनेर।
0: हजुर,
1: कल्पना गर्नुहोस् यदि एक दिनको लागि इन्टरनेट बन्द भयो भने हाम्रो जीवन कति कठिन हुन्छ, सायदै हामी कल्पना गर्दा पनि आतिन्छौँ, होइन?
0: ठिकै भन्नुभयो।
1: सन्देश पठाउनदेखि लिएर पढाइ, ब्याङ्किङ, किनबेच, कार्यालयको काम र संसारसम्म ठप्प हुन सक्छ। यसले प्रष्ट देखाउँछ कि डिजिटल साक्षरता आजको विलासिता होइन, बरु अपरिहार्य आवश्यकता बनिसकेको छ।
0: ज्यू,
1: तपाईँ हामीहरूको लागि डिजिटल साक्षरता अनि डिजिटल कुरा, डिजिटलाइजेसनको कुराहरू चाहिँ एकदमै आवश्यकता
0: नभई नहुने कुरो नै भइसकेको छ भनौँ न, होइन?
1: हजुर, सर्वविदितै छ आजको युगलाई डिजिटल युग भनिन्छ। प्रविधिको तीव्र विकाससँगै हामीले जिउने तरिका नै परिवर्तन भएको छ।
0: ज्यू,
1: बिहान उठ्ने बित्तिकै मोबाइल हेर्ने बानीदेखि लिएर राति सुत्ने बेलासम्म हामी डिजिटल माध्यममा जोडिएका हुन्छौँ। यसैले हाम्रो समय बचत गरेको छ, कामलाई छिटो बनाएको छ र अवसरहरूलाई विस्तार गरेको छ। अब हामी चर्चा गर्नेछौँ डिजिटलाइजेसनले कुन क्षेत्रमा चाहिँ क्रान्ति ल्याएको छ, त्यस विषयमा हामी चर्चा गरौँ है।
0: हजुर हजुर।
1: कुन कुन कुराहरूलाई परिवर्तन ल्याएको छ सो विषयमा केही बुदाहरू पेश गर्नेछु।
0: हजुर, भन्नुहोस्।
1: प्रथमतः शिक्षा क्षेत्रमा डिजिटल क्रान्ति। शिक्षा क्षेत्र डिजिटल परिवर्तनको सबैभन्दा ठुलो उदाहरण हो। केही वर्षसम्म हामी विद्यालय र कक्षा कोठामा सीमित शिक्षण प्रणाली आज विश्वव्यापी भइसकेको छ, जो तपाईँ हामीहरूलाई थाहा छ। अनलाइन कक्षा, भिडियो लेक्चर, ई बुक र शैक्षिक एपहरूले सिकाइलाई अझ प्रभावकारी र पहुँच योग्य बनाएको छ।
0: ठिकै भन्नुभयो।
1: विशेष गरी दुर्गम क्षेत्रमा बस्ने विद्यार्थीहरूका लागि डिजिटल शिक्षा वरदान साबित भएको छ। उनीहरूले अब घरमै बसेर विश्वस्तरीय सामग्री पढ्न सक्छ, जसको कारणले उनीहरूलाई धेरै इजी भइरहेको
0: सुविधा छ।
1: हजुर, अब COVID-19 समय त हामी सबैलाई थाहा छ।
0: हजुर, हो नि।
1: COVID-19 महामारीको समयमा जति बेला मानिसहरू आफ्नै घरमा कैदी सरह जीवन बिताएको समय डिजिटल शिक्षाले नै पढाइलाई निरन्तरता दिएको थियो।
0: हजुर,
1: सबैका नानीहरूले घरमा मोबाइलद्वारा नै उनीहरूले शिक्षा लिएको थियो,
0: होइन?
1: यसको महत्त्वको स्पष्ट उदाहरण हो, यदि त्यस बेला डिजिटलको माध्यम नभएको भए विश्व नै शिक्षा बिना पीडित हुने थियो।
0: ठिकै भन्नुभयो नि।
1: यसको हामी सम्पूर्ण मानव जाति एउटा उदाहरण हो। यो भर्खरै भएको कुराले गर्दा सबैलाई यो जोडिएको छ र उनीहरूले महसुस पनि गर्नु
0: महसुस पनि गरिरहेका छन्। फेरि भनौँ भने अब तपाईँले भन्नुभयो नि दुर्गम क्षेत्रका विद्यार्थीहरूको निम्ति एकदमै यो है सहायक कुरो बनेको छ भनेर भन्नुभयो नि, होइन? साँच्चै हो, डिजिटल माध्यमद्वारा नै उनीहरूले पढाइ लेखाइ गरिरहेका थिए, होइन? अब शिक्षकहरूले पनि घरबाटै पढाइरहेका थिए नानीहरूलाई, होइन? र अब यो डिजिटलको माध्यमद्वारा चाहिँ हाम्रो नानीहरूले चाहिँ भरपूर मौका पनि पाइरहेका छन् उनीहरूले, र जति पनि अब उनीहरूले शिक्षा आर्जन गर्न सके अथवा विभिन्न प्रकारको क्षेत्र कुरामा उनीहरूले चाहिँ अब अवसरहरू पनि लिने लिइरहेका छन्, अब नलिने लिँदैनन् पनि भनौँ न होइन।
1: यसकारण डिजिटल माध्यम शिक्षाको एउटा अभिन्न अङ्ग बन्न पुगेको छ।
0: एकदमै साँचो।
1: हाम्रा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि डिजिटल इन्डियाको बारेमा धेरै नै
0: हजुर धेरै नै कुराहरू हाम्रो है जनताहरूको समक्ष राखिरहनु भएको छ। उहाँले नै अब भन्नुभएको छ कि अब भारतलाई एउटा डिजिटल बनाउँछु भनेर चाहिँ उहाँको एउटा सोच होइन, त्यसलाई अब हामीले पनि अब भरपूर सहयोग चाहिँ दिने कर्तव्य हो होइन।
1: तर यहाँ पनि धेरै चुनौतीहरू छन्।
0: हजुर हजुर हो नि,
1: इन्टरनेटको पहुँचको कमी, उपकरणको अभाव
0: हजुर,
1: र डिजिटल साक्षरताको कमी
0: ज्यू ज्यू ज्यू।
1: त्यसैले डिजिटल शिक्षा सबैको लागि समान रूपमा उपलब्ध गराउनु आजको आवश्यक।
0: ठिक, एकदमै साँचो भन्नुभयो।
1: अब हामी दोस्रो बुदातिर प्रवेश गरौँ।
0: हजुर,
1: स्वास्थ्य क्षेत्रमा डिजिटल सेवाको भूमिका बारेमा हामी चर्चा गरौँ।
0: ज्यू,
1: स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधिले जीवन बचाउने काम गरिरहेको छ।
0: हजुर हजुर,
1: टेलिभिजन, अनलाइन परामर्श, डिजिटल रिपोर्ट र मोबाइल एपहरूले बिमारीलाई छिटो सेवा उपलब्ध गराएका छन्।
0: हजुर,
1: यो चाहिँ हामीले दैनिक रूपमा भोग्ने कुरा नै हो
0: होइन।
1: हामीले डक्टरहरूसित परामर्श लिन हामीले घरमै बसेर मोबाइलद्वारा नै हामी यो गर्न सक्छौँ। पहिले त सानो समस्या भए अस्पताल पुग्न घन्टौँ लाग्थ्यो
0: हो नि,
1: आज भने मोबाइलबाट डाक्टरसँग सल्लाह लिन सकिन्छ।
0: ठिकै भन्नुभयो।
1: ग्रामीण क्षेत्रमा रहेका मानिसहरूका लागि यो निकै उपयोगी छ।
0: हजुर,
1: डिजिटल प्रविधिले स्वास्थ्य डेटा व्यवस्थापनलाई पनि सहज बनाएको छ।
0: हजुर,
1: जसले उपचारलाई अझ प्रभावकारी बनाउँछ।
0: हजुर,
1: र डिजिटलाइजेसनले स्वास्थ्य क्षेत्रमा पनि धेरै महत्त्वको पूर्ण भूमिका रहेको छ भन्नमा दुई मत नहोला
0: होइन। एकदमै साँचो।
1: अब हामी फेरि तेस्रो बिन्दुपट्टि लागौँ।
0: हजुर,
1: तेस्रो बिन्दुको कुरा गर्नुपर्दा हामी व्यापार, ब्याङ्किङ र रोजगारी विषयमा श्रोतावर्गको ध्यान आकर्षण गर्न चाहन्छौँ।
0: हजुर हजुर,
1: डिजिटल प्रविधिले व्यापार र अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याएको छ। आज अनलाइन किनमेल, डिजिटल भुक्तानी र मोबाइल ब्याङ्किङ सामान्य कुरा भइसकेको छ
0: हो नि।
1: सानो पसलदेखि लिएर ठूलो उद्योगसम्म सबैले डिजिटल माध्यम अप्नाएका छन्। डिजिटल मार्केटिङले व्यवसायलाई नयाँ बजारसम्म पुर्याएका छन्। अब हामी रोजगारीको कुरा गरौँ है। रोजगारी आजको सन्दर्भमा कुरा गर्दा फ्रिलान्सिङ, रिमोट काम र अनलाइन प्लेटफर्महरूले युवाहरूलाई घरमै बसेर आमदानी गर्ने अवसर दिएका छन्। यसले युवाहरूमा आत्मनिर्भरता बढाएको छ, साथै रोजगार प्रदान गरेको छ। अहिलेको जमानामा रोजगार चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा भएको छ। रोजगार पाउनु गाह्रो हुन्छ, तरै पनि यो डिजिटलको कारणले गर्दामा चाहिँ युवाहरूले केही हदसम्म उनीहरूको रोजगार चाहिँ
0: गरिरहेका छन् हो नि। घरमै बसेर अनलाइन कामहरू गरिरहेका छन् होइन। अब यसले गर्दा पनि हाम्रो बेरोजगारीहरू चाहिँ अब धेरै नै अब भनौँ कम चाहिँ गर्न सक्छौँ।
1: अर्को बिन्दुमा प्रवेश गर्दा संचार र सामाजिक जीवन पनि लिन सकिन्छ। संचार क्षेत्रमा डिजिटल प्रविधिले क्रान्ति ल्याएको छ। आज हामी केही सेकेन्डमा नै विश्वको जुनसुकै कुनासँग जोडिन सक्छौँ।
0: ठिकै ठिकै।
1: सामाजिक सञ्जाल, भिडियो कल, मेसेजिङ एपहरूले परिवार, साथीभाइ र सहकर्मीहरूसँगको दूरी घटाएको छ। तर यसले सामाजिक व्यवहारमा केही परिवर्तन पनि ल्याएको छ है। कहिले काहीँ त हामी नजिकका मानिसहरूसँग भन्दा मोबाइलमा नै बढी समय बिताउने गर्छौँ
0: हो नि।
1: प्राय जसो आजकल मोबाइल नभई
0: नहुने भइसकेको छ हो नि।
1: फलस्वरूप हामीले आफ्नो नजिकको मान्छेहरूलाई को आयो को गयो
0: पत्तो पनि हुँदैन, गर्दैनौ पनि होइन।
1: फलस्वरूप यसको नकारात्मक प्रभाव पर्दछ। त्यसैले डिजिटल सन्तुलन पनि आवश्यक छ।
0: डिजिटल सन्तुलन पनि हामीले बनाइराख्नु पर्यो त्यसमा पनि होइन, किनभने हामीले अब अहिलेको समयमा हेऱ्यौँ भने अहिलेको नानीहरू अब फोनमै व्यस्त भएको हामी पाउँछौँ होइन। त्यसले गर्दा उनीहरूले बाहिर खेल्न पनि बिर्सिसकेको छ जस्तो मलाई लाग्छ नि।

0: सोचाइमा चाहिँ होइन
1: त्यो पोइन्टमा म अहिले आउनेछु.
0: हजुर हजुर, त्यस्तो लाग्छ मलाई पनि कि
1: नानीहरू घोप्टो परेर के गर्छ, ठुलो मान्छे आए कि सानो मान्छे आए पत्तै हुँदैन,
0: पत्तै हुँदैन. फेरि भने अब एकअर्का भनौँ वल्लो घर पल्लो घरको मानिसहरू पनि चिन्न पनि छोडिसकेका छन्. अब यस्तो होइन, अब त्यो चाहिँ अब नकारात्मक प्रभाव भनौँ न त्यसको चाहिँ होइन, डिजिटलको.
1: हजुर, संस्कारहरू त झन् एकदमै जिरो नै भइसक्यो.
0: हजुर एकदमै, हजुर हजुर.
1: यो चाहिँ अब भनौँ नकारात्मक कुराहरू
0: कुराहरू,
1: तर प्राय जस्तो चाहिँ सकारात्मक नै
0: सकारात्मक नै देखिन्छ. हजुर ठिक.
1: सरकारी सेवा र डिजिटल गभर्नेन्स यस विषयमा कुराकानी गरौँ.
0: हजुर,
1: आज धेरै सरकारी सेवाहरू पनि डिजिटल बन्दै गएको छ, जो तपाईँ हामीलाई थाहा छ.
0: हजुर,
1: अनलाइन फारम भर्ने, नागरिक सेवा सम्बन्धी सेवा, अर्को भाषामा भोटर कार्ड सम्बन्धी सेवा, कर तिर्ने र अन्य प्रशासनिक कामहरू अब सजिलै गर्न सकिन्छ. यो चाहिँ प्लस पोइन्ट भनौँ न. अहिलेको आवश्यकता आधार कार्ड, पासपोर्ट इत्यादि कुराहरू सबै अनलाइन गर्ने भएर धेरै सुविधा उपलब्ध भएको छ. यसले सेवा प्रवाहलाई छिट्टो, पारदर्शी र प्रभावकारी बनाएको छ. भ्रष्टाचार घटाउन र जनतालाई सजिलो सेवा दिन डिजिटल गभर्नेन्स महत्त्वपूर्ण छ.
0: हजुर हजुर. र श्रोताहरू, अहिले हामीलाई यहाँ सबनम दिवान बहिनी आउनुभएर हामीलाई डिजिटल साक्षरता आजको आवश्यकता विषयमा हामीलाई धेरै राम्रोसँगले जानकारीहरू गराउनुहुँदैछ, र डिजिटल माध्यमद्वारा चाहिँ हामीलाई के चाहिँ सुविधा छ र हामीलाई के गर्नु चाहिँ अब आवश्यक कुरोहरू चाहिँ छ भन्ने कुरो यहाँले धेरै राम्रोसँगले जानकारी गराउनुहुँदैछ. र यहाँको अझै पनि भन्नुपर्ने है, हामीलाई बताउनुपर्ने कुराहरू अझै धेरै नै छ, तर अब यहाँलाई चाहिँ केही छैन, हामी विश्राम दिँदै हजुरहरू समक्ष साथै यहाँ सबनम बहिनीलाई पनि एउटा मिठो अनि रमाइलो गीत सुनाई मनोरञ्जन गराइरहेछौँ.

0: र श्रोताहरूलाई गीत सुनाई मनोरञ्जन त गरायौँ, साथै यहाँ सबनम बहिनीलाई पनि हामीले गीत सुनाएर मनोरञ्जन गरायौँ कि यहाँले अब हामीलाई डिजिटल साक्षरता आजको आवश्यकता विषयमा बताउनु हुँदैछ र यहाँले धेरै राम्रोसँगले हामीलाई जानकारीहरू गराउनु हुँदैछ र अब यहाँको अब अझै छ भन्नुपर्ने हामीलाई सुनाउनु पर्ने विषयहरू र अब बहिनी अब अरू के छ त भन्दै जानुहोस् न।
1: अब यसपालि चाहिँ म विशेष महिला र युवामा डिजिटल सशक्तिकरणको विषयमा बात गर्नेछु।
0: हजुर हजुर भन्नुहोस् न।
1: महिला र युवामा डिजिटल सशक्तिकरण, डिजिटल क्षेत्रले महिला र युवाहरूलाई आत्मनिर्भर बन्न मद्दत गरेको छ।
0: हजुर हजुर।
1: धेरै महिलाहरू अनलाइन व्यवसाय सुरु गरेका छन्। घरेलु उत्पादन, हस्तकला, कपडा, खाना र अन्य सामग्रीहरू सामाजिक सञ्जाल मार्फत बिक्री भइरहेको छ, जसको लागि बजारहरू जाइरहनु
0: पर्यो।
1: है, युवाहरूले आफ्नो प्रतिभा डिजिटल प्लेटफर्म मार्फत विश्व सामु प्रस्तुत गर्न पाएका छन्। युट्युब, ब्लगिङ र अन्य माध्यम मार्फत सृजनशीलतालाई प्रोत्साहन गरेका छन्। र अब अर्कोपट्टि भन्नु पर्दाखेरि म डिजिटल क्षेत्रका चुनौतीहरूको विषयमा अलिकति श्रोतावर्गमा चाहिँ म राख्दछु।
0: हजुर भन्नुहोस्।
1: डिजिटल क्षेत्र सँगै केही नकारात्मक पक्ष पनि छन्। अहिले भइरहेको कुराहरू, साइबर अपराध,
0: हजुर,
1: अनलाइन ठगी,
0: हजुर,
1: ह्याकिङ र गलत सूचनाको समस्या बढिरहेको छ। कतिपय मानिसहरू सामाजिक सञ्जालको अत्याधिक प्रयोगको कारण मानसिक तनाव र लतको समस्यामा परिरहेको छ।
0: हजुर हजुर।
1: फोन बिना त एकदमै सक्दैन। फोन खोसिदियो भने
0: गण्डागोल भइहाल्छ।
1: गण्डागोल भइहाल्छ।
0: हजुर हजुर।
1: अब मेरो आफ्नो एक्सपिरियन्स तपाईँलाई म सेयर गर्दैछु।
0: हजुर भन्नुहोस्।
1: कोभिड-19 पछिका बाल बालिका भनौँ विद्यार्थी वर्गमा धेरै नकारात्मक असर परेका छन्।
0: हजुर हजुर।
1: मेरो पर्सनल एक्सपिरियन्स है।
0: हजुर।
1: अभिभावकहरू, शिक्षक शिक्षिकाहरू नानीहरूको पढाइको निम्ति धेरै चिन्तित बनेका छन्।
0: हजुर।
1: अहिलेका विद्यार्थी वर्ग पढाइमा भन्दा मोबाइलमा व्यस्त र मस्त हुन्छन्।
0: हजुर हो।
1: आफ्नो पढाइप्रतिको मोहदेखि टाढा बनिसकेका छन्। शारीरिक कसरत शून्य, फिजिकल एक्सर्साइज एकदमै
0: छैन,
1: शून्य, अनि मोबाइल गेममा ज्यादा ध्यान मग्न रहेको कैयौँ ज्वलन्त उदाहरणहरू हाम्रा आँखाको अघि नाचिरहेका छन्। यसको रोकथामको पहल घरैबाट सुरु गर्नुपर्दछ। त्यसैले डिजिटल प्रविधिको सही र सन्तुलित प्रयोग अत्यन्त आवश्यक छ।

0: हजुर हजुर बहिनी, तपाईँले एकदमै साँचो कुराहरू राख्नुभयो हाम्रो समक्ष आउनु भएर होइन। र अब म तपाईँलाई एउटा प्रश्न गर्न मन लाग्यो, त्यो प्रश्न चाहिँ के भने नि, अब यो डिजिटल सचेतना गर्नु चाहिँ किन आवश्यक छ त, यो पनि हाम्रो श्रोता समक्ष राखिदिनुहोस् न त।
1: हामीले इन्टरनेट प्रयोग गर्दा आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नुपर्छ र यहाँ यस्तो कारणले गर्दामा धेरै ठगीहरूको ह्याकिङहरूको धेरै समस्या भएको हामीले सामाजिक सञ्जालमा नै देख्न
0: पाउँछौँ।
1: बलियो पासपोर्ट प्रयोग गर्ने, अपरिचित लिङ्क नखोल्ने र गलत सूचनाबाट सतर्क रहने बानी विकास गर्नुपर्छ। हामीले त एउटा लिङ्क आयो कि टक्क खोल्यो, हामी फसादमा पऱ्यो त्यसपछि,
0: होइन?
1: अनि ब्याङ्कहरू पनि जिरो भएको हाम्रो अगाडि धेरै धेरै उदाहरणहरू
0: छन्।
1: विद्यालय र समुदाय स्तरमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। डिजिटल ज्ञानले मात्र सुरक्षित डिजिटल समाज निर्माण हुन्छ। हाम्रो आजको कार्यक्रमको मेन उद्देश्य नै यही हो। भविष्यको डिजिटल संसार कस्तो हुनेछ सोबारे पनि हामी अलिकति जानिराखौँ है।
0: हजुर हजुर।
1: भविष्यमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआई, रोबोटिक्स, स्मार्ट सिटी र अटोमेसनको प्रयोग अझ बढ्नेछ।
0: हो नि,
1: हामी भन्दा अहिले नानीहरूले धेरै जान्दछ,
0: धेरै जान्दछ। हजुर हजुर।
1: अलिक बाटो चाहिँ बाटो छ, तर पढ्नुमा चाहिँ जिरो नै छ है।
0: ज्यू ज्यू ज्यू।
1: आजको बालबालिका र युवाहरूले भविष्यका धेरै कामहरू डिजिटल माध्यमबाट गर्नेछ,
0: ठिक
1: जो गरि नै
0: गरिरहेका छन्। अब नानीहरू पनि हेर्नुहोस् न, अब एउटा अब मोबाइल हेर्नु पर्यो भने है, त्यो नानीले कति छिटो के खोल्छन् खोल्छन् होइन नानीहरूले, तर अब हामी त्यही कुरो जान्दैनौँ होइन। नानीहरूले फटाफटी अब खोलिरहेका हुन्छन्, यो त यस्तो पो त, यो त यस्तो पो त भनेर उनीहरूले सिकाउँछन् है। त्यही हो अब नानीहरूको अब अहिले यो मोबाइलहरूले गर्दा भनौँ, यो डिजिटलाइजेसनले गर्दा भनौँ, या केले हो, नानीहरूको ब्रेन पनि अलिकति फास्टै भएको चाहिँ हामी अनुभव गरेका छौँ नि अहिले होइन।
1: तिनीहरू व्यावहारिक पक्षमा चाहिँ अलिक धेरै नै अघि छन् भन्नु, पछि छैन, व्यावहारिक मतलब फोनहरू
0: चलाउनुमा चाहिँ अघि नै छन्। हजुर हजुर हजुर।
1: प्र्याक्टिकल चाहिँ उनीहरू छ, तर पढाइमा चाहिँ अलिकति जिरो नै छ।
0: हजुर हजुर।
1: र त्यसैले अहिलेबाटै डिजिटल सिप सिक्नु र प्रविधिसँग अनुकूल हुनु अत्यन्त आवश्यक छ।
0: ज्यू, एकदमै साँचो।
1: निष्कर्षमा भन्नुपर्दा अन्तत डिजिटल क्षेत्र आजको आवश्यकता मात्र होइन, भोलिको भविष्य निर्माण गर्ने आधार पनि हो।
0: हजुर।
1: प्रविधिले हामीलाई सुविधा, अवसर र विकासको नयाँ ढोका खोलेको छ, तर यसको सही उपयोग गर्नु हाम्रो जिम्मेवारी हो।
0: ठिक हो नि।
1: यदि हामीले डिजिटल प्रविधिलाई सकारात्मक, सुरक्षित र जिम्मेवार रूपमा प्रयोग गर्न सक्यौँ भने यसले व्यक्तिगत जीवन मात्र होइन सम्पूर्ण समाज र राष्ट्रको विकासमा ठुलो योगदान पुर्याउन सक्छ।
0: हजुर हजुर।
1: त्यसैले आउनुहोस्, हामी सबै डिजिटल युगसँग कदम मिलाउँदै सचेत, सक्षम र जिम्मेदार नागरिक बनाऊ भन्दै यस बसाइलाई अन्त गर्दछु। धन्यवाद।
0: र श्रोताहरू, अहिले हजुरहरूले सुनिहाल्नु भयो कि यहाँ सबनम बहिनीले एकदमै राम्रो कुरोहरू हामीलाई बताउनु भयो, र हामीले यो अब डिजिटल साक्षरता आजको आवश्यकता विषयमा है धेरै कुराहरू जान्न पायौँ। यहाँ बहिनी आउनु भएर हामीलाई धेरै राम्रो राम्रो कुराहरू बताउनु भयो श्रोताहरू, र समय धेरै नै भइसकेकोले यहाँलाई बिदा दिँदै अब फेरि पनि हजुर समक्ष एउटा मिठो गीत नै राखिरहेछौँ।

हवस् त श्रोताहरू, हजुरहरूलाई डिजी ब्राइलीको आवाजमा यो आधुनिक गीत सुनाउँदा सुनाउँदै अब भनी विदाईको समय भइसकेको हुनाले आगामी सप्ताहसम्मलाई हामीलाई विदा दिनुहोस्। हवस् त, नमस्ते।

श्रोता ले अति जल सुंदर हुनुहुन्थ्यो कार्यक्रम घर संसार हामी आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा बोलिरहेका छौँ।

ज्ञान भवत जगतम प्रतिष्ठा। ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। यस्तै महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति कार्यक्रममा प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन।

विशेषतः हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा हुनुपर्ने गुणहरू के हुन् भन्दाखेरि हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा असल व्यवहार हुनुपर्छ, जसलाई नैतिक शिक्षा भन्छौँ। आध्यात्मिक ज्ञान पनि हुनु अनिवार्य छ भने हाम्रा विद्यार्थीहरूमा लगनशीलता र अभ्यास हुनु पनि जरुरी छ अनि धैर्यता राख्नुपर्छ। अनि हाम्रा विद्यार्थीहरूले लक्ष्य साँच्नुपर्छ कि भविष्यमा गएर म यो बन्छु त्यो बन्छु भनेर लक्ष्य साँचे अवश्य लक्ष्यसम्म पुग्न सक्छन्। र लक्ष्यसम्म पुग्नको निम्ति हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा परिश्रमी लगनशीलता अनि अध्ययन अभ्यासको आवश्यकता पर्छ। आजको युग प्रतिस्पर्धाको युग हो। आजको युगमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूले शिक्षालाई अँगालेर शिक्षालाई मध्यनजर राखेर समयको सदुपयोग गरेर परिश्रमी र लगनशीलताको साथ अध्ययन गरे अवश्य नै उनीहरूको लक्ष्यसम्म अवश्य नै पुग्छ भन्नमा कुनै दुई मत नहोला आदरणीय श्रोताहरू।

0: आदरणीय श्रोताहरू, आज हामी हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति एक महत्त्वपूर्ण विषय विज्ञान विषय लिएर आएका छौँ। हुन त आजको युग नै विज्ञानको युग हो भनेर भनिन्छ, तर हाम्रा विद्यार्थी भाइ बहिनीहरूले विज्ञान विषयप्रति जागरूकता हुनु नितान्त जरुरी छ, किनकि भविष्य निर्माण गर्ने माध्यम विज्ञान हो। आजको युगमा हरेक क्षेत्रमा हामी जान हो भने विज्ञानको ज्ञान हुन नितान्त जरुरी छ। र आज हामीले यो शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा हामीले विद्यार्थीहरूले आफ्नो भविष्यलाई सुरक्षित राख्न र आफ्नो भविष्यलाई निर्माण गर्न हो भने विज्ञान लिन जरुरी छ, किनकि विज्ञानको महत्त्व र गरिमा के कस्तो रहेको छ त भन्ने कुरोलाई नै अघि सार्दै हामीले आज हामीले निम्ताएका छौँ अतिथि, नेताजी हाई स्कुलका प्रधान अध्यापक, साथै उहाँ विज्ञान विषयका शिक्षक पनि हुनुहुन्छ। उहाँले यो विज्ञानको महत्त्व अनि गरिमा विषयमाथि जानकारी दिनुहुनेछ र उहाँसित हामी प्रश्न गर्नेछौँ। सर, कस्तो हुनुहुन्छ? नमस्कार।
1: हजुर, एकदम सकुशलै
0: छु। अहिले घरि तपाईँ नेताजी हाई स्कुलमा अध्ययन गराइरहनु भएको छ नानीहरूलाई, होइन, शिक्षा बाँटिरहनु भएको छ। हजुरको यो शिक्षण पेसा कति वर्ष भयो होला हौ, शिक्षाको पेसामा हजुर लाग्नु भएको?
1: मैले अहिले शिक्षण पेसामा म अहिले टिचिङ गरेको झन्डै 35-36 वर्ष भयो।
0: 35-36 वर्षको अनुभव तपाईँले आफूमा बटुलिसक्नु भएको छ अनि धेरै किसिम किसिमका विद्यार्थीहरूसित पनि भेट भइसकेको छ हजुरले, है। र आजको सन्दर्भमा भन्नु पर्दाखेरि विशेष त विद्यार्थीहरू साइन्सप्रति अथवा भनौँ विज्ञानप्रति कतिको झुकाव राख्दछन् त आजका विद्यार्थीहरू?
1: अहिले अब विज्ञान एकदमै महत्त्वपूर्ण विषय हो
0: ज्यू
1: अहिलेको परिप्रेक्ष्यमा,
0: है।
1: त्यसले गर्दाखेरि अहिलेको विद्यार्थीहरू धेरै नै विज्ञानमा चासो राख्छ पहिलाभन्दा,
0: ज्यू,
1: किनभने यो विषयमा जुन किसिमको यसको महत्त्व छ र अहिले जतिको अब यसको अब व्यापकता छ, है,
0: हजुर,
1: र त्यसले गर्दाखेरि त्यो विषयमा विज्ञान विषयमा ज्ञान हासिल गर्यो भने धेरैवटा माने एउटा अलराउन्ड डेभलपमेन्ट अफ चाइल्ड भनिन्छ,
0: हजुर,
1: त्यो कुरा बुझेको छ र विद्यार्थीहरू अहिले धेरै नै चासो राख्ने गर्छन्।
0: र आजको यो सन्दर्भमा भनौँ, आजको यो कम्प्युटर युग अथवा प्रतिस्पर्धाको युगमा विज्ञानको महत्त्व अनि गरिमा के कस्तो छ त सर, तपाईँको आफ्नो व्यक्तिगत विचार साझा गरिदिनुहोस् न।
1: अहिले अब विज्ञानको महत्त्व भन्दाखेरि तपाईँको अहिले हामीले यो प्राथमिक स्तर अनि माध्यमिक स्तरमा,
0: हजुर,
1: दुई स्तरमै पढाइन्छ र फिजिक्स भयो, भौतिक विज्ञान, रसायन विज्ञान भयो, अहिले अब कम्प्युटर साइन्स पनि छ, है,
0: हजुर,
1: अहिले पर्यावरण विज्ञान भयो अनि अहिले अब बायोसाइन्स, है, जीवविज्ञान पनि पढाइन्छ,
0: हजुर,
1: र यसले चाहिँ अब विद्यार्थीको अब एउटा ज्ञानको विकास गर्छ, किनभने हामीलाई अब यसमा विज्ञानको अर्थ नै के हो भन्दाखेरि यो एउटा ल्याटिन भाषाबाट आएको,
0: हजुर,
1: यो एउटा स्किरी भन्ने जसको अर्थ चाहिँ हो नलेज अथवा ज्ञान, कुनै कुरो जान्नु, है,
0: हजुर हजुर,
1: र अब त्यो ज्ञानमा फेरि बी थपिँदाखेरि विज्ञान भयो,
0: विज्ञान भयो,
1: त ज्ञान भनेको चाहिँ हाम्रो एउटा सत्यताको अनुभूति अनुभव मात्र हो, विज्ञान भने चाहिँ सत्यताको खोजी र यो जुन चाहिँ अब विज्ञान चाहिँ किन चाहिँ अब एकदम महत्त्वपूर्ण छ भन्दाखेरि चाहिँ अहिले तपाईँको अब यसले चाहिँ किन अनि कसरी भन्ने यसको उत्तर दिइरहेको हुन्छ क्या जहिले पनि,
0: हजुर हजुर,
1: अनि यसले एउटा अब जुन चाहिँ अब एउटा प्रमाणित हुन्छ कुरो,
0: हजुर,
1: त्यो प्रमाणित कुरोलाई खालि यसले विश्वास गर्छन् त, मैले एउटा थ्योरी हुन्छ, थ्योरीलाई सिद्धान्तलाई चाहिँ एउटा प्रमाण गरेर चाहिँ यसले निरीक्षण गरेर एउटा निष्कर्षमा पुग्छ क्या,
0: हजुर,
1: र यसले त्यो अब त्यो अन्दाजी,
0: हजुर,
1: विज्ञानले जति पनि भन्छ त्यही कारण विज्ञान यति साह्रो अब महत्त्वपूर्ण विषय भएको कारण पनि यो सत्यताको निम्ति नै हो जस्तो लाग्छ मलाई।
0: सर, यो विशेष विज्ञान अनि म्याथमेटिक एउटा सम्पूरक हो भनिन्छ नि, यस सन्दर्भमा हजुरको भनाइ के छ त?
1: खासमा विज्ञान चाहिँ अब हामीले दुईवटा विषयमा बाँड्न सक्छौँ, है,
0: हजुर,
1: एउटा चाहिँ अब रियल साइन्स भयो, हगि, अर्को चाहिँ अब एउटा स्युडो साइन्स भनिन्छ, र रियल साइन्स भनेको चाहिँ खास विज्ञानमा जति पनि अब हाम्रो भौतिक विज्ञान भयो,
0: हजुर,
1: जीव विज्ञान भयो, यिनीहरू चाहिँ तपाईँको अब यो रियल साइन्समा आउँछ। त स्युडो विज्ञानमा चाहिँ अब हामीले के पाउँछौँ भन्दाखेरि चाहिँ जस्तै सोसियल साइन्स
0: जुन
1: चाहिँ इतिहास भयो, भूगोल भयो, जस्तै अब पोलिटिकल साइन्स भयो,
0: राजनीतिक
1: विज्ञान भयो, यो सबै पनि विज्ञानै हो नि त, सोसियल साइन्समा आयो नि त, तर यिनीहरू र रियल साइन्समा चाहिँ के भिन्नता छ भने उनीहरूले चाहिँ अब त्यो एउटा प्रमाण चाहिँ गरिदिँदैन, र जस्तै अब तपाईँले सम्झिनुहोस् म्याथमेटिक्स चाहिँ त्यहाँ त्यतापट्टि पर्छ क्या साइन्स. अब कतिवटा धेरैवटा कुराहरू म्याथमेटिक्स र भौतिकीको अथवा फिजिक्सको धेरैवटा थ्योरीहरू म्याथमेटिक्सको थ्योरी फिजिक्समा डिपेन्ड छ.
0: हजुर,
1: अब फिजिक्स पढ्दाखेरि म्याथमेटिक्स फेरि काम लाग्छ लाग्छ.
0: हजुर हजुर,
1: फिजिक्सको कतिवटा कुराहरू सत्यताहरू प्रमाणित गर्नु सिद्धान्तहरू प्रुभ गर्नुको लागि चाहिँ हाम्रो गणित अथवा म्याथमेटिक्सको सहायता लिनै पर्छ
0: लिनै पर्यो. हजुर,
1: र यसलाई हामी एउटा सम्पूरक लिन सक्छौँ
0: सक्छौँ.
1: र हामी म्याथमेटिक्स भन्ने बित्तिकै हामी अब एउटा के सोच्छौँ भने प्योर साइन्स सब्जेक्ट भनौँ न.
0: प्योर साइन्स,
1: प्योर साइन्समा अब तिनवटा सब्जेक्ट पिसिएम भनिन्छ.
0: हजुर,
1: फिजिक्स केमिस्ट्री म्याथ्स.
0: हगि,
1: यो पिसिएम चाहिँ अब फिजिक्स केमिस्ट्री म्याथमेटिक्स लियो भने चाहिँ अब इन्जिनियरिङ थुप्रै अब व्यापक
0: छ,
1: व्यापक यसको फिल्ड छ भनेर साध्यै छैन.
0: हजुर हजुर हजुर,
1: त्यो सन्दर्भमा हेर्दा चाहिँ अब म्याथमेटिक्स र फिजिक्स चाहिँ एउटा अब
0: सम्पूरकै हो. र धेरै यस्ता विद्यार्थीहरू छन् विज्ञान विषयमाथि धेरै कमजोरी हुने गर्छन् है, अनि उहाँहरूले बोर्ड परीक्षा सिद्ध्याएपछि फलाफल उहाँहरूको रिजल्ट आएपछि उहाँहरूले ड्रप गर्ने गर्छन् क्या, र आर्ट्स विभागतिर भनौँ अर्थात् भनौँ कला विभागतिर जाने गर्छन्. कति यस्ता विद्यार्थी छन् कि उहाँहरूकोमा बोर्ड परीक्षामा मार्क्स राम्रो आएको हुन्छ तर पनि अब साथीभाइको हुरीमा हो कि न आफूले नै डराएर हो कि उहाँहरूले विज्ञान अथवा भनौँ साइन्समा जानु नै डराउँछन् र कला विभाग भर्ना गर्छन्. त्यस्ता विद्यार्थीहरूलाई के भन्न चाहनुहुन्छ?
1: सर्वप्रथम अब जुन चाहिँ बोर्डको माध्यमिकको रिजल्ट हुन्छ है, रिजल्ट भएपछि एकजना फर्स्ट डिभिजन प्रथम दर्जामा उत्रिन नानीको एउटा मार्क्स हेर्नु पऱ्यो है. र ऊ चाहिँ अब किनभने फर्स्ट डिभिजन भन्ने बित्तिकै सबैमा 60% एभभ भएको हुँदैन नि त,
0: हुँदैन,
1: कतिमा चाहिँ अब 70-80% ल्याएर यता फिजिकल साइन्स है र म्याथमेटिक्स अनि लाइफ साइन्स यो तिनवटा सब्जेक्टमा चाहिँ उसको कस्तो मार्क्स छ है, पर्सन्टेज चाहिँ कस्तो छ, 60% एभभ छ अथवा 55 हो त्यस्तो गरेर एभरेज गरेर यो नेपाली यता उसहरूले हिस्ट्री जियोग्राफी सोसियल साइन्स ग्रुपले तानिएको छ त्यो मार्क्स हेरेर चाहिँ उसको पक्का साइन्स लिने खालको मार्क्स छ भने चाहिँ उसले अब उसको त्यो उसले कस्तो बुझेको छ क्या.
0: ज्यू
1: यसमा चाहिँ अब हामीले फोर्स गर्नु चाहिँ सक्दैनौँ.
0: हजुर,
1: फोर्स नगर्नु पनि पर्ने रहेछ.
0: हजुर हजुर,
1: किनभने पढ्नु पर्ने त उसले नै हो.
0: ज्यू
1: उसको इन्ट्रेस्ट हुनु पर्यो नि त.
0: हजुर हजुर,
1: उसको पक्का साइन्स लिने इच्छा छ, म एकदम डिटरमाइन्ड छ कि म साइन्स लिएर पढ्छु अनि उसको मार्क्स पनि आएको छ भने यस उसले त्यति बेला त्यो साइन्स लिएर पढ्नु.

0: सक्छ। तर अब आमा बाउले साइन्समा एकदम राम्रो स्कोप छ, तैँले साइन्स लिएर पढ हगि किनभने मार्क्स राम्रै आएको छ, स्टुडेन्टले नचाहँदा चाहँदै पनि आमा बाउले थोप्यो भने चाहिँ त्यो चाहिँ अलिकति रिजल्ट राम्रो हुँदैन, किनभने उसको त इन्ट्रेस्टै छैन नि त। किनभने अहिलेको परिप्रेक्ष्यमा हेर्दाखेरि चाहिँ साइन्स लिएर मात्रै माथि बढ्छ भन्ने चाहिँ
1: छैन,
0: किनभने हुनु चाहिँ पक्का हो विज्ञानको एकदम स्कोप बेसी छ, जाने जग्गा प्लस टू गरेपछि जाने जग्गा थुप्रो
1: छ,
0: आर्ट्स लियो भने कमर्स लियो भने एकदम सीमित छ, एकदम सीमित छ। र अब एउटा स्टुडेन्टमा भर पर्नु पऱ्यो कि अब उसले चाहिँ अब कतिको चाहिँ डिटर्माइन अब, तर अब विज्ञान विषय चाहिँ माध्यमिकदेखि माथि चाहिँ अलिकति टफ हुँदै जान्छ भनौँ न, अलिकति साह्रो हुन्छ, किनभने माध्यमिकमा सानसानो किताब पढ्छौँ हामी पातला त्यही किताब, एउटा फिजिकल साइन्स भन्ने सानो किताब पढेको हुन्छौँ त्यो किताब यत्रो ठुल्ठुलो भएको हुन्छ, माने ठुल्ठुलो भएको हुन्छ, यो फिजिक्सको नि यत्रो मोटो, केमिस्ट्रीको नि यत्रो मोटो भएको हुन्छ
1: हगि,
0: र अलिक डिटेल्समा जसको चाहिँ इन डेप्थ स्टडी छ
1: विस्तार,
0: जसले चाहिँ अब धेरै अब टाइम लगाएर राम्ररी बुझेर पढेको छ, किनभने विज्ञान भन्ने विषय नै यस्तो हो कि एकदम बुझेर पढ्नुपर्छ, एकदमै अन्डरस्ट्यान्डिङ गर्ने खालको सब्जेक्ट हो नि त, यो चाहिँ अब रटेर गर्ने होइन। र अब यहाँनिर चाहिँ हाम्रो चाहिँ ल्यागिङ चाहिँ कस्तो हुँदैछ भने हामी पनि म पनि विज्ञान पढाउँछौँ, ममा पनि कतिवटा त्रुटिहरू होला है, अब विज्ञानको टिचरहरू पनि राम्रो हुनु पऱ्यो, अनि विज्ञानको एउटा जुन चाहिँ फेसिलिटी अब प्र्याक्टिकल सब्जेक्ट हो नि त, ल्याब बेस्ड सब्जेक्ट हो, स्कुलमा ल्याब छ कि छैन
1: हगि,
0: किनभने विज्ञान मात्रै यस्तो विषय हुन्छ जसलाई चाहिँ ह्यान्ड्स अन भनिन्छ, ह्यान्ड्स अन सब्जेक्ट, ह्यान्ड्स अन सब्जेक्ट भनेको चाहिँ हात लगाएर गर्ने परीक्षणहरू
1: हगि,
0: अब एक्सपेरिमेन्टहरू आफैले गर्ने
1: गर्ने,
0: अरू कुनै पनि सब्जेक्ट त्यस्तो
1: छैन,
0: ल्याबमा चाहिँ अब आफै टेस्टहरू गर्ने हगि, माइक्रोस्कोपहरू आफै खेलाउने, यस्तो खालको फेसिलिटी इन्फ्रास्ट्रक्चर हाम्रो हिल एरियामा चाहिँ अलिक कम्ती छ जस्तो लाग्छ मलाई, क्या कम्ती नै छ। र हामीले फेरि अर्को कुरो के छ भने मैले इन्फ्रास्ट्रक्चरको कुरा गरिहालेँ जसमा अब स्कुलहरूको कुरा आइहालेँ है, त्यो फेसिलिटी कम्ती छ, टिचरहरू पनि अब त्यस्तो प्रकारको वेल ट्रेन्ड अब त्यस्तै अब है छैन, त्यस्तो सब पर्याप्त मात्रामा छैन। अनि अर्को कुरो चाहिँ अब हाम्रो टेक्स्ट बुक पनि हाम्रो अब त्यस्तो प्रकारको पर्याप्त मात्रामा छैन, किनभने अब जुन किसिमको टेक्स्ट बुकहरू यहाँ चलाइन्छ है स्ट्यान्डर्ड मेन्टेन गरेको छ, र त्यो भयो भने निश्चय नै त्यो नानीको राम्रो प्रकारको इन्फ्रास्ट्रक्चर टेक्स्ट बुकहरू ल्याब फेसिलिटी लिएर साइन्स पढ्यो भने उसले भविष्यमा केही न केही साइन्स लिएर गर्न सक्छ भन्ने जस्तो लाग्छ मलाई।
1: हजुर, आदरणीय श्रोताहरू, अहिले हामी बात गरिरहेका छौँ नेताजी हाई स्कुलका प्रधान अध्यापक साथै शिक्षक दिनेश प्रधान सरसँग, र उहाँले धेरै राम्रो प्रकाश पारिदिनु हुँदैछ कि आजको सन्दर्भमा विज्ञानको महत्त्व र गरिमा विषयमाथि, र उहाँसित थप बातचित हामी गर्ने नै छौँ। त आउनुहोस् न त हामी पनि केही क्षण सङ्गीतमय सागरमा डुबुल्की मारौँ, सुनौँ यो गीत।

0: निश्चय नै हजुरहरूले यो गीत सुनेर रुज्नुभला, भिज्नुभला, पुनः मनोरञ्जन अवश्य गर्नुभला भन्ने आशा राख्दै पुनः फेरि हामी बात गरिरहेका छौँ। आजका हाम्रा अतिथि नेताजी हाई स्कुलका प्रधान अध्यापक साथै शिक्षक दिनेश प्रधान सरसँग र उहाँसित हामी बात गरिरहेका छौँ। विज्ञानको महत्त्व अनि गरिमा आजको सन्दर्भमा कतिको महत्त्वपूर्ण रहिआएको छ भन्ने कुरोलाई नै अघि सार्दै सर, विशेष अब विज्ञानको क्षेत्र हाम्रा विद्यार्थी भाइ बहिनीहरूले अँगाले, त्यसमा राम्रोसँगले रुज्न बुझ्न सके, भविष्य उहाँहरूको निम्ति कस्तो छ त?
1: भविष्य अब राम्रोसँगले विज्ञान विषय लिएर पढ्यो भने एकदमै उज्जवल छ है, धेरैवटा स्कोप छ।
0: ज्यू
1: किनभने अब विज्ञानले अब कस्तो भन्दाखेरि सबै सबै कुरोमा यसले हामीलाई सहायता गर्छ। जस्तै अब यसले अब एउटा फङ्सनल डेभलपमेन्ट, मान्छे अब केही न केही काम गर्नु राख्न सिकाउँछ। अन्त अर्को कुरो अब यो एउटा व्यवहारिकता भएको विषय हो
0: प्र्याक्टिकल्ली
1: है, जसमा चाहिँ अब एउटा साधारण जीवनसित सम्बन्ध, एउटा पुस्तक र प्रयोगशाला मात्र होइन, एउटा विज्ञान राम्रो अध्ययन गरेर कुनै एउटा समाजमा गएर उसले आफ्नो फिल्डलाई चुज गरेर चाहिँ उसले अब नयाँ नयाँ आविष्कारहरू गर्नु पनि सक्छ। अर्को कुरो चाहिँ अब एउटा विज्ञान चाहिँ एउटा अब यसले भोकेसनल डेभलपमेन्ट भन्छ नि, अब एउटा व्यापारिक भनौँ अथवा व्यवसायिक, जस्तै अब एउटा कम्प्युटर लिएर एउटा नानी पढ्यो

0: भने कम्प्युटरमा ऊ इन्जिनियर भयो भने हाम्रो चाहिँ कस्तो खालको अब मानसिकता हुन्छ भने उसले चाहिँ अब कम्प्युटरको कुनै कम्पनीतिर काम पाउँछ भने तर व्यावसायिक उसको डेभलपमेन्ट अथवा विकास भने चाहिँ कस्तो भने ऊ कम्प्युटर इन्जिनियर हो तर उसले कम्प्युटरको विभिन्न अहिले अब कम्प्युटर एआईसम्म पुगिसकेछ है कम्प्युटरको यस्तो व्यापक क्षेत्र छ कुनै पनि कुरोको उसले बिजनेस गर्नु सक्छ नि त
1: हजुर
0: कि ऊ एउटा इन्जिनियर हो एज ए इन्जिनियर उसले चाहिँ एउटा व्यवसाय कम्प्युटरको फिल्डमा व्यवसाय गर्नु
1: सक्छ
0: त्यो पनि एउटा अब उत्यो छ है अब जस्तै अब अर्को कुरो अब रेडियो टिभी
1: है
0: अब यहीँ अब कतिवटा ट्रेनिङहरू गराउँछ रेडियो बनाउने
1: टिभी बनाउने
0: बजारमा गएर एउटा दोकान खोलेर रेडियो बनाउनु पर्छ भन्ने छैन नि रेडियो टिभीको उसले व्यवसाय गर्नु सक्छ नि व्यापार गर्नु
1: सक्छ नि त
0: त्यो पनि छ नि त
1: हजुर हजुर
0: अनि त्यो विषयमा काम पाउनै पर्छ भन्ने छैन
1: छैन
0: त एउटा इन्जिनियरिङ भएर पनि एउटा व्यवसायिकपट्टि पनि लाग्न सक्छ अर्को चाहिँ कस्तो छ भन्दाखेरि तपाईँको एउटा विज्ञानले चाहिँ हामीलाई अहिले मलाई कस्तो लाग्छ भने यो एउटा अब विद्यार्थीलाई मात्र नभएर अहिलेको युगमा चाहिँ सम्पूर्ण यो हाम्रो सर्वसाधारणलाई नै विज्ञानको ज्ञान हुन आवश्यक छ क्या विज्ञानको एउटा बुझ्नु पर्ने विज्ञानलाई बुझ्ने हुनुपर्छ किनभने अहिले त्यस्तो प्रकारको वातावरण सृजना भएको छ अहिले अब हामी जुन चाहिँ मोबाइल चलाउँछौँ मोबाइलमा नाना किसिमको अब यो
1: सामाजिक सञ्जाल
0: सामाजिक सञ्जालमा अब जस्तै अर्थक्वेक आयो भुइँचालो आयो अब भुइँचालो चाहिँ के रहेछ कसरी आएको रहेछ त्यो त्यसमा त साइन्स छ नि त विज्ञान छ
1: विज्ञान छ नि त
0: त्यो आर्टिकलहरू चाहिँ पढ्दाखेरि चाहिँ उसले बुझ्न सक्नु पऱ्यो नि सर अब जस्तै हस्पिटल जाँदाखेरि हस्पिटलमा जुन प्रकारको अब दबाई छ डक्टरको कुराहरू छ साइन्स सम्बन्धित कुराहरू त्यो चाहिँ साधारण जनताले पनि
1: बुझ्नु पर्यो नि त हजुर हजुर
0: तर विज्ञानको ज्ञान चाहिँ साधारणभन्दा साधारण जनतालाई पनि हुनु आवश्यक छ अनि यसले अब इन्द्रियहरूको चाहिँ अब विकास गर्छ क्या
1: हजुर हजुर
0: जसलाई हामी ज्ञानेन्द्रिय भन्छौँ नि ज्ञानेन्द्रिय भनेको चाहिँ ज्ञानको इन्द्रियहरू पाँचवटा छ है पाँचवटामा पाँचैवटा काम लाग्छ विज्ञानमा विज्ञानको लागि चाहिँ विज्ञानको विद्यार्थीले चाहिँ यो पाँचैवटा काममा चला लगाएर चाहिँ किनभने कतिवटा कुरा सुँगेर चाल पाउनु पर्छ भयो है आँखाले देखेर कतिवटा कुरो सल्टहरू अब रासायनिक विज्ञानमा यसो छामेर टेक्सचरहरू यो सबै कुराहरूको पनि विकास भएर जान्छ क्या अनि अर्को चाहिँ अब एउटा चाहिँ अर्को के छ भन्दाखेरि चाहिँ स्किल डेभलपमेन्ट हाम्रो अब अहिले प्रधानमन्त्रीले स्किलको कुराहरू गर्छ नि त
1: कौशल
0: क्रिएटिभिटी
1: हजुर
0: विज्ञानले चाहिँ अब एउटा स्किलको पनि विकास गर्छ क्रिएटिभ बनाउँछ क्या
1: नानीहरूलाई
0: अनि किनभने नानीहरूले अब चाहिँ अब चिन्तन है सोचेर मनन गरेर अब आलोचना गरेर कतिवटा कुराहरू सृजना गरेर यसको समस्याको समाधानहरू गराउन सक्ने अनि समाजमा आफ्नो फिल्डमा गएर चाहिँ उसले नयाँ नयाँ तथ्यहरूको खोजी गर्ने आविष्कार गर्ने है नयाँ नयाँ कुराहरूको आविष्कार गर्न सक्नेछ क्या अनि अर्को एउटा भन्छौँ वैज्ञानिक दृष्टिकोणको विकास यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ तपाईँको अहिले पनि हाम्रो समाजमा एउटा अन्धविश्वास छ नि त सुपरसिसन भन्छ नि है अन्धविश्वास चाहिँ कस्तो भन्दाखेरि चाहिँ अलिकति अब त्यसलाई नेगेटिभिटी भनौँ न विज्ञानले चाहिँ त्यसमा विश्वास गर्दैन त्यो अन्धविश्वासलाई चाहिँ समाजबाट हटाउने काम पनि गर्छ विज्ञानले त्यसको एउटा राम्रो उदाहरण हाम्रो क्लास टेनको भौतिक विज्ञानमा छ त्यो कुरा जुन चाहिँ हामी राँगे बुद्ध भन्छौँ नि त्यसको एउटा म उदाहरण खालि दिएको अहिले पनि मान्छेले भन्छ बुढाबुढीहरूले त्यो पुरा त्यो पारी राति बेलुका बल्दाखेरि है आगो बलिरहेको देख्छ त्यो झारपातहरू जलिरहेको ऊ राँगे बुद्ध भन्ने छ नि त कथाहरू है अन्धविश्वास तर अहिले बुझ्दा त त्यो राँगे बुद्ध होइन रहेछ नि त है हामीले विज्ञानले हेर्दा त त्यो त एउटा मिथेन भन्ने ग्यास त्यसलाई दलदली ग्यास पनि भनिन्छ मार्स ग्यास भनिन्छ त्यो दलदल भूमिमा चाहिँ कतिवटा वातावरणको अब यो तापक्रमहरू मेन्टेन भयो गर्दाखेरि चाहिँ त्यहाँनिर के झिल्काहरू लागेर चाहिँ बलेको रहेछ त्यसलाई चाहिँ अब विलो द विप्स भनिन्छौँ हामी है त्यो चाहिँ अब मिथेन ग्यास बलेको रहेछ क्या यस्तो कतिवटा कुराहरू नेगेटिभिटी जुन चाहिँ छ त्यो पनि त्यहाँ अन्धविश्वासहरू हटाउने काम विज्ञानले गरेको छ
1: अच्छा धेरै राम्रो कुरो आज दिनेश सरले गरिदिनु भयो हामीलाई विज्ञानको महत्त्व अनि गरिमा विषयमाथि है र विशेष त सर जति पनि अहिले अध्ययनरत विद्यार्थीहरू छन् ती अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरू छन् होइन आजको सन्दर्भमा आजको परिप्रेक्ष्यमा तपाईँ एक प्रधान अध्यापक साथै एक शिक्षक भएको नाताले ती अभिभावकहरूलाई दुई शब्द राख्नु पर्दाखेरि कुन शब्दले सम्बोधन गर्नुहुन्छ त
0: विशेष गरेर

0: आमा भोलि पनि एभोइड गरेको राम्रो बोर्डको इक्जामको टाइममा. साथै त्यति बेला अब इक्जामको टाइममा चाहिँ अब जो अब आफ्नो पाहुना आउँछ नि, पाहुनाहरूलाई पनि अब तपाईँहरू चाहिँ दया गरेर मेरो नानीको इक्जाम चाहिँ नआइदिनु त्यो भन्नु सक्नु पऱ्यो क्या.
1: निश्चय निश्चय
0: निश्चय नै अब यो हाम्रो समाज पछाडिएको कारण चाहिँ यो हाम्रो अभिभावकहरूको अलिकति प्यारेन्टिङको क्या अलिकति यो मानसिकता कम्ती भएर पनि जस्तो लाग्छ क्या. प्यारेन्टिङ भनेको आमा बाउको जुन चाहिँ अब बङ्गाली समाज जस्तो प्रकारको छ, एउटा नानीलाई अब के अरे कम्पिटेटिभ इक्जाम दिनु, ग्रेजुएट नानीलाई 20-22-23 वर्षकोलाई बिहान लगेर बेलुकासम्म पर्खेर लिएर आउँछ.
1: निश्चय निश्चय हो
0: त्यो कतिवटा कुराहरू हाम्रो समाजले सिक्न आवश्यक छ र आमा बाउले चाहिँ यो कतिवटा विषयमा याद गरिदियो भने राम्रो लाग्छ क्या, राम्रो हुनेछ भने भविष्यमा त्यो नानीको भविष्य एकदम उज्जवल हुनेछ जस्तो लाग्छ मलाई.
1: धेरै राम्रो सुझाव यो सन्देश दिनेश सरले दिइहाल्नु भयो र सरले आफ्नो व्यस्त समयलाई पन्छाएर आज शिक्षा ज्योति कार्यक्रमको यस कार्यक्रममा आइदिनु भएकोमा र हजुरले विज्ञानको महत्त्व अनि गरिमा विषयमाथिमा खुलस्त पारिदिनु भयो है. साथसाथै अभिभावकहरूलाई धेरै राम्रो सुझाव एवं सन्देश दिइहाल्नु भयो है र हजुरको सुस्वास्थ्य र दीर्घायुको कामनाको साथ सरसँग हामी लिन्छौँ विदा.
0: हुन्छ, धन्यवाद.
1: अन्तमा हामी यही भन्छौँ प्यारा विद्यार्थी भाइ बहिनीहरू, समयले तपाईँ हामीलाई पर्खिने त कदाचित होइन, न मैले पर्ख भन्दा पर्खिने हो न तपाईँकोले भन्दाखेरि पर्खिने हो. निरन्तर आफ्नो गतिमा नै बग्ने हो. जसरी घडी आफ्नो टिकटिकमा बग्छ त्यसरी नै खोला जसरी निरन्तर आफ्नो गतिमा बहिरहन्छ त्यसरी नै समय पनि बगेर नै रहन्छ. र विद्यार्थी भाइ बहिनीहरू, भोलि गर्ने कामलाई आजै गर र आजै गर्ने कामलाई अहिले गर भन्ने सोच अर्थात् भनौँ त्यो मन्त्रलाई आत्मसात गर्नुहोस् र तपाईँहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँझ्दै आजको यस शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा उज्जवल हुँदछ. नमस्कार.

श्रोताहरूले अहिले सुन्नुभयो शैक्षिक कार्यक्रम शिक्षा ज्योति एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको केही बेरमा आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार रिले गरी सुनाउनेछौँ।

सम्पूर्ण सैनिक दाजुभाइहरूलाई स्वागत जनाउँछौँ। तपाईँहरूको निम्ति प्रत्येक दिन सन्ध्याकालमा यसै समय प्रसारण गर्ने यो कार्यक्रम जय जवानमा, आजको जय जवान कार्यक्रममा हामी हाम्रा सैनिक दाजुभाइहरूलाई सुनाउनेछौँ केही पुराना हिन्दी फिल्मका गीतहरू। त सैनिक दाजुभाइहरू सुन्नुहोस् यो पहिलो गीत, फिल्म रूप तेरा मस्तानाबाट लता मङ्गेशकर अनि किशोर कुमारको स्वरमा, सङ्गीत हो लक्ष्मीकान्त प्यारेलालको, शब्द असत भूपालीको।

सुन्नुहोस् एक सूचना, आकाशवाणी खरसाङले महिनाको दोस्रो बुधबार प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गर्ने गर्दछ। यस बुधबार अर्थात् आगामी 13 मई 2026 को दिन हाम्रा श्रोताहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी गराउनको निम्ति स्टुडियोमा उपस्थित हुनुहुनेछ नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्ता। हाम्रा श्रोताहरूले बेलुकी 5:05 प्रसारण हुने स्वस्थ जीवन कार्यक्रममा प्रत्यक्ष फोन गरेर नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्तसित आँखा रोग सम्बन्धी जिज्ञासाहरू प्राप्त गर्न सक्नेछन्। हाम्रो फोन नम्बर रहेको छ 0354-2999-317। श्रोताहरूले यो कार्यक्रम बुधबार बेलुकी 5:05 FM 103.5 MHz सुन्न सक्नुहुनेछ। सूचना पूरा भयो। फौजी श्रोताहरूलाई अब अघि सुनाउनेछौँ यो गीत किशोर कुमारको स्वरमा फिल्म परवानाबाट। संगीत हो मदन मोहनको, शब्द कैफी अजमीको।

जय जवान कार्यक्रमको यो अन्तिम गीत श्रोताहरूको निम्ति प्रस्तुत छ फिल्म मेरे जीवन साथीबाट किशोर कुमारको स्वरमा, संगीत हो राहुल देव बर्मनको, शब्द मजरूको।

0: श्रोताहरूले अहिले सुन्नुभयो अङ्ग्रेजी वार्ताको कार्यक्रम टक इन इङ्ग्लिस एफएम 103.5 मेगाहर्जमा। यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: यो आकाशवाणी खरसाङ हो। समाचार मुस्कान राईबाट सुन्नुहोस्।

केन्द्रीय गृहमन्त्री अमित शाहले नरेन्द्र मोदी सरकारले साइबर सुरक्षित भारत निर्माण गर्न अथक प्रयास गरिरहेको बताउनु भएको छ। यद्यपि उहाँले साइबर अपराध नियन्त्रणमा अवैध खाताहरूको समस्या प्रमुख चुनौती बनेकोमा जोड दिनुभयो। भारतीय साइबर अपराध समन्वय केन्द्रले आज साइबर आधारित वित्तीय ठकी विरुद्ध लड्न र ब्याङ्किङ र डिजिटल भुक्तानी प्रणालीहरूमा अवैध खाताहरू कम गर्न सहयोगलाई सुदृढ पार्न भारतीय रिजर्व ब्याङ्क इनोभेसन हबसँग साझेदारी पत्र हस्ताक्षर गरेको छ। यो सम्झौता पत्रको उद्देश्य धोखाधडी जोखिम खुफिया साझेदारी विश्लेषणात्मक समर्थन र सक्रिय धोखाधडी पत्ता लगाउन र रोकथाम संयन्त्रणलाई बलियो बनाउन परिचालन समन्वयको क्षेत्रमा सहयोग प्रवर्धन गर्नु हो। सामाजिक सञ्जाल पोस्टमा श्री शाहले भन्नुभयो, यो कदमले संदिग्ध दर्ताबाट प्राप्त डेटालाई एआई आधारित ठगी पत्ता लगाउने प्रणालीमा फिट गरेर लुकेका अवैध खाताहरूको द्रुत पत्ता लगाउन र उन्मूलन गर्न सक्षम हुनेछ। गृहमन्त्रीले यो साइबर अपराध विरुद्ध नागरिकहरूको लागि अर्को पुस्ता

0: को सुरक्षा ढालको रूपमा काम गर्ने बताउनुभयो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सिपमा आधारित शिक्षा प्रणालीलाई अत्यावश्यक भएको बताउनुहुँदै राष्ट्रिय शिक्षा नीति अन्तर्गत बलियो ऋण प्रणाली विकास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। आज नयाँ दिल्लीमा भारतीय उद्योग परिसंघको वार्षिक व्यापार शिखर सम्मेलनमा बोल्नुहुँदै उहाँले विद्यार्थीहरूलाई बढी सहयोग र अवसर प्रदान गर्न क्रेडिट संरचनामा इन्टर्नसिप र प्रशिक्षुतालाई पनि समावेश गर्नुपर्ने बताउनुभयो। केन्द्रीय मन्त्रीले भारतको शिक्षा प्रणालीलाई विश्वकै सबैभन्दा बलियो बताउनुभयो। उहाँले भन्नुभयो, देशमा लगभग 15 लाख विद्यालयहरू छन्, जसमा 10 लाख सरकारी विद्यालयहरू पनि छन्। केन्द्र र राज्य सरकारले मिलेर देशको जिडिपीको लगभग 4% शिक्षामा खर्च गरेको पनि उहाँले बताउनुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज वाणिज्य मन्त्रालयमा ओमानका विदेश व्यापार तथा अन्तर्राष्ट्रिय सहयोग सल्लाहकार पङ्कज खेमजीसँग भेटवार्ता गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री गोयलले जानकारी दिनुभयो, बैठकमा भारत ओमान आर्थिक सहयोगलाई सुदृढ पार्ने, कनेक्टिभिटी र रसद सम्बन्ध सुधार गर्ने, व्यापार प्रवाहलाई सहज बनाउने र भारत ओमान सिइपिए ढाँचा अन्तर्गत द्विपक्षीय साझेदारीका लागि नयाँ अवसरहरू खोज्ने बारेमा छलफल गरिएको थियो। भारतले 14 अनि 15 मईमा ब्रिक्स विदेश मन्त्रीहरूको बैठक आयोजना गर्नेछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकरले गर्नुहुनेछ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज नयाँ दिल्लीमा भन्नुभयो, बैठकमा ब्रिक्स सदस्य र साझेदार देशहरूका विदेश मन्त्रीहरू र प्रतिनिधि मण्डलका प्रमुख भाग लिनेछन्। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने बताउनुभयो। श्री जयसवालले बैठकको क्रममा ब्रिक्स सदस्य देशका विदेश मन्त्रीहरूले आपसी हितका विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्ने पनि बताउनुभयो। सर्वोच्च अदालतले प्रधान न्यायाधीश सूर्यकान्तले देशभरका अदालतहरूको आधुनिकीकरणको लागि रोडम्याप तयार गर्न न्यायाधीश अरविन्द कुमारको नेतृत्वमा उच्च स्तरीय समिति गठनको घोषणा गर्नुभएको छ। यस उद्देश्यका लागि सरकारलाई 40 देखि 50 करोड विनियोजन सुनिश्चित गर्न भनिएको छ। न्यायिक पूर्वाधार सल्लाहकार समितिले अदालतहरूमा पूर्वाधारको कमीलाई सम्बोधन गर्नेछ। न्यायाधीश अरविन्द कुमार अतिरिक्त समितिमा कलकत्ता, पन्जाब, हरियाणा र बम्बई उच्च अदालतका न्यायाधीशहरू देवाङ्शु वासक, अश्विनी कुमार मिश्र र सोमशेखर सुन्दरेशन समावेश हुनेछन्। केन्द्रीय सार्वजनिक निर्माण विभागका महानिर्देशक र सर्वोच्च अदालतका महासचिव पनि समितिका सदस्य हुनेछन्। समितिले 31 अगस्तसम्म आफ्नो विस्तृत निष्कर्ष र आवश्यक कोषको विवरण प्रधानमन्त्रीका आर्थिक सल्लाहकार परिषदका सदस्य सञ्जीव सान्याललाई बुझाउनेछ। उत्तर प्रदेशको बालिया स्थित एक अदालतले एक बङ्गलादेशी नागरिकलाई नक्कली भारतीय पासपोर्टमा यात्रा गरेको र पश्चिम बङ्गालमा अवैध रूपमा जग्गा दर्ता गरेको आरोपमा 3 वर्षको जेलको सजाय सुनाएको छ। विशेष न्यायाधीश रामकृष्ण पालले हिजो अब्दुल अमिनलाई दोषी ठहर गर्दै 10,000 रुपियाँ जरिमाना पनि लगाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 6:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 MHz हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब श्रोताहरूलाई सुनाउनेछौँ हिन्दी फिल्मी गीत। श्रोताहरूको निम्ति लिएर आएको छौँ यो गीत, फिल्म रामपुरका लक्ष्मणबाट किशोर कुमारको अनि लता मङ्गेशकरको स्वरमा, सङ्गीत हो राहुल देव बर्मनको शब्द मजरूको।

FM 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब प्रस्तुत गरिरहेका छौँ हाम्रा ग्रामीण श्रोताहरूको निम्ति कार्यक्रम गाउँले सभा।

0: कुराकानी गर्नुभन्दा पहिले चाहिँ आनन्द लिउँ न।
1: आनन्द त लिनुपर्छ नि बिरे भाइ, यो हतारिँदा आउँदा कनपट्टाबाट पसिना चटचटी निस्किरहेको छ। लु सुनौ न त गीत।
2: अनि लु सुनाउन त।

0: लौ त अहिले हामीले
1: ज्यू
0: विश्राम गरेर गीत पनि सुन्यौँ,
1: आनन्द पनि भयो। काम कुरोको कुरा गर्नुपर्छ हौ दिदी भाइ,
2: काम कुरोको मेरो त अघि बढाउनु पर्यो नि त।
1: हजुर हजुर,
0: हो नि। अब काम कुरो भन्दा नि
2: ज्यू ज्यू
0: सधैँ हामी विभिन्न विषयहरूमा कुराकानी गर्छौँ। यहाँ धनमाया दिदीले पनि विभिन्न विषयमा कुराहरू झिक्नुहुन्छ है।
1: ज्यू ज्यू ज्यू
2: हजुर, अब घरबाट नै यसो सागसब्जी गर्ने मान्छेलाई त सबै थाहा हुन्छ नि त
1: है। सोचेर आउनुहुन्छ नि त,
2: सोचेर आउँछु नि। आज कुराकानी के गर्नुपर्ने हो, सभामा बिरे भाइ कान्छीमाई दिदीहरू भेटघाट भएपछि त अब सोध्नै पर्यो,
1: सोध्नै पर्यो
0: हो नि। अनि आज चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ धनमाया दिदी?
2: एकदमै काम लाग्ने कुरो नै सोचेर आएको छु नि बिरे भाइ। काम लाग्ने कुरो भन्दा पनि अब सुन्तला त तपाईँहरूले पनि लगाउनु भएको छ, बिरे भाइले पनि लगाउनु भएको छ, मैले पनि लगाएको छु,
1: अलिअलि छ, बेसी त छैन,
2: अलिअलि छ मेरो पनि।
0: हजुर,
2: र यो सुन्तला बगानको हेरचाह चाहिँ के कस्तो प्रकारले गर्नुपर्ने त्यो कुरोमा चाहिँ यसो जानकारी पाउँछु कि भनेर नि तपाईँहरूबाट।
0: हजुर हजुर, साह्रै राम्रो विषय झिक्नु भएछ। अब सुन्तला बगानको हेरचाह भन्दाखेरि चाहिँ विभिन्न महिनाहरूमा, वर्षभरि अब धेरै महिना छ है, बाह्र महिना छ भनौँ न, अब यो महिनाहरूमा विशेष अब सुन्तलाको चाहिँ भिन्दा भिन्दै प्रकारले हेरचाह गर्नुपर्ने हुन्छ है।
2: हजुर,
0: अनि अब अहिले त मई महिना चल्दैछ है, र अप्रेल मई महिनामा चाहिँ सुन्तलाको बगानको हेरचाह कसरी गर्ने भन्ने सोच तपाईँको है?
2: हजुर हजुर, अब यो त महिनै पछि हामीले कस्तो कस्तो प्रकारले हेरचाह गर्नुपर्छ त्यो त अब तपाईँहरूलाई सोध्नु पर्यो नि त, महिनै पछि आउँदै। र यो मई महिनामा चाहिँ के कस्तो प्रकारले चाहिँ बगानको हेरचाह चाहिँ गर्नुपर्ने हो?
0: अब तपाईँलाई थाहा भएकै कुरो हो, अप्रेल मई महिनादेखि गर्मी सुरु हुन्छ है। साथै यो गर्मी सुरु हुनु बित्तिकै के हुन्छ भन्दाखेरि चाहिँ यो समयमा चाहिँ सुन्तलाको पालुवा र पौलाहरू बढ्दै गरेको हुनाले यो समयकोमा चाहिँ हामीले बगानको चाहिँ एकदमै बेसी ध्यान दिनुपर्ने हुन्छ। अनि यो समयमा गर्नुपर्ने कामहरू चाहिँ के हो भन्दाखेरि चाहिँ अब अहिले त पानी झरी छ है, बेला बेलामा पानी पर्दैछ, अनि सिँचाइको आवश्यकता छैन
1: छैन।
0: अब कोही वर्ष बेसी पानी पर्ने, कोही बेला सुक्खा हुने हुनाले गर्दाखेरि अब यो सुन्तला बगानको त्यस्तै प्रकारले हेरचाह गर्नुपर्ने हुन्छ है। अब अहिले पानी पर्ने भएकोले अहिले पानीको जरुरत छैन, सिँचाइ दिनु पर्दैन
2: पर्दैन,
0: तर सुक्खा भएको बेलामा, बुझ्नुभयो त, सुक्खा दिनहरू भएको बेलामा चाहिँ हप्तामा एक एक हप्ताको अन्तरमा चाहिँ हामीले बगानलाई सिँचाइ दिनुपर्छ। यो कुरो चाहिँ विशेष हो धनमाया दिदी।
2: ज्यू ज्यू, सुक्खा भएको बेलामा चाहिँ एक एक हप्ताको अन्तरमा चाहिँ सिँचाइ गर्नु पर्यो है।
1: अब आकाशबाट आएको पानी छ भने त त्यसले भइगयो,
2: भइगयो,
1: आएन भनेपछि चाहिँ आकाशबाट परेन पानी भनेपछि चाहिँ यसो विचार गरेर हाल्नु त पर्यो नि त,
2: बन्दोबस्त गर्नु पर्यो।
1: हजुर हजुर, अनि त्यसरी नै अर्को कुरो के छ भन्दा धनमाया बहिनी, अब यो समयमा चाहिँ बगानमा बोट छेड्ने वयस्क किराहरूको आक्रमण एकदमै बेसी हुन्छ, र यो किरा चाहिँ खैरो रङको लामो लामो सिङ भएको हुन्छ है, पिठुमा चाहिँ कालो थोप्ला भएको हुन्छ
2: ज्यू।
1: र बगानमा चाहिँ यो किरा छ भन्ने सङ्केत कसरी पाइन्छ भने जुन चाहिँ पातको माजाको जुन चाहिँ नसा हुन्छ नि, त्यो नसा जग्गा जग्गामा चाहिँ खाएको हुन्छ। साथै अब काण्ड हाँगा अनि यो मुनाहरू हुन्छ नि, त्यो मुनाहरूको बोक्रा चाहिँ प्रशस्त मात्रामा खाएको पाइन्छ, यसो याद चाहिँ गर्दै गर्नु पर्यो ज्यू। अनि यस समयमा चाहिँ यो जुन चाहिँ वयस्क किराको कुरा गर्दैछु, यो वयस्क किराहरूलाई चाहिँ हामीले बटुलेर मार्ने काम पनि गरिहाल्नुपर्छ। यो किरालाई चाहिँ खोज्ने क्रममा चाहिँ यदि सम्भव भयो भने हामीले बोटलाई चाहिँ हल्लाउनु पर्यो। अनि त्यसो गर्नाले चाहिँ के हुन्छ भने अब हल्लाउँदाखेरि चाहिँ त्यो जुन चाहिँ किरा चाहिँ भुइँमा झर्छ, त्यस किराको हाँगामा चाहिँ पक्रिने क्षमता कमजोर हुन्छ नि त, त्यसले गर्दा चाहिँ भुइँमा झर्छ त्यो। त्यसरी नै अर्को कुरो के छ भन्दाखेरि यो वयस्क बोट छेड्ने जुन चाहिँ किरा छ त्यो किरालाई चाहिँ मार्नको निम्ति हामीले नुबान, त्यो पनि लेख्दै गर्नुहोस् है तपाईँले।
2: हजुर, यो के औषधि हो कान्छीमा?
1: हजुर हजुर, औषधि हो यो नुबान चाहिँ हामीले 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर चाहिँ बोटमा चाहिँ छिर्काउ गरिदिनुपर्छ।
2: हजुर,
1: त्यो बाहेक पनि अनि अरू अरू किराहरूको जुन जनसङ्ख्या छ है, जति अब बढेको छ, बढ्दै जान्छ, जनसङ्ख्या बगानमा वृद्धि हुन नदिनुको लागि चाहिँ हामीले रोगर यो पनि लेखिराख्नुहोस् तपाईँले अघि त नोबान भने
2: नोबान भन्नुभयो
1: यो हजुर अर्को चाहिँ रोगर यो चाहिँ 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर हामीले 21 दिनको अन्तरालमा चाहिँ बोटमा छर्किने काम चाहिँ हामीले गरिहाल्नु पर्यो
2: ए यस्तो प्रकारले ध्यान दिनु सक्यो भने चाहिँ सुन्तला बगान चाहिँ राम्रो भएर जान्छ है
0: हो नि हो नि त्यो बाहेक अरू कुराहरू पनि छ सुनिराख्नुहोस् है
2: हुन्छ हुन्छ बताउनुहोस् न बिरे भाइ
0: अर्को कुरा चाहिँ के ध्यान दिनुपर्छ भन्दाखेरि हेदको हाँगाको काप र बोक्रा चर्किएको जग्गामा चाहिँ जुन यहाँ कान्छीमाया दिदीले भन्नुभयो नि बोट छेन्ड पार्ने किरा यो किराले चाहिँ अन्डा पारेको हुन्छ अनि यसलाई चाहिँ हामीले नष्ट गरिदिनुपर्छ बुझ्नुभएको छ हातले नै मार्दा पनि भयो नि यसबाहेक मूल काण्डको फेदमा ब्लाइटक्सको घोलले पोतिदिनुपर्छ
2: ब्लाइटक्सको घोलले
1: त्यो पनि लेख्दै गर्नुहोस्
2: लेखेको छु
0: अनि हामीले के गर्नुपर्छ भन्दाखेरि सुन्तलाको बोटको वरिपरि चाहिँ एकदमै सफा राख्नुपर्छ है फेरि धनमाया दिदी बुझ्नुभयो घाँसहरू यसो काट्ने व्यवस्था मिलाउनु पर्यो अथवा उखल्नु पर्यो बोटको वरिपरि कमसे कम पनि 4-5 फिट चाहिँ सफा राखेको राम्रो
1: सफा राख्नु पर्यो
0: यसो गरेन भने चाहिँ फेरि के हुन्छ बोट छेड पार्ने किराले त्यो घाँसबाट चढेर फेरि सिधै सुन्तलाको बोटमा
1: चढिहाल्छ
0: अर्को कुरो जुन ब्लाइटक्स भने यो ब्लाइटक्सको घोल चाहिँ पोतिदिने काम चाहिँ गरिहाल्नुपर्छ है धनमाया दिदी
2: हुन्छ हुन्छ फेरि भाइ
0: अनि यो सँगसँगै अर्को कुरो चाहिँ के भन्दाखेरि यो समयमा चाहिँ फल चुस्ने झिँगाले आक्रमण पनि गरेको हुन्छ
2: हजुर
0: बुझ्नुभयो त अनि फल चुस्ने झिँगालाई मार्नको लागि चाहिँ विषयुक्त खाना बोटको जग्गा जग्गामा झुन्ड्याइदिनुपर्छ अनि विषयुक्त खाना भन्दा अब यो त पुरानो पद्धति भइहाल्यो कान्छीमाया दिदी
2: धनमाया
0: दिदी
2: हजुर
0: अहिले चाहिँ बजारमा यो जुन विषयुक्त औषधि भएको एउटा सानो बट्टा पाइन्छ
2: हजुर
0: बुझ्नुभयो त यसलाई चाहिँ अङ्ग्रेजीमा फेरोमेन ट्र्याप भनेर भन्छ अनि तपाईँले कुनै अब यो कृषिको सामानहरू पाउने दबाईहरू पाउने जग्गामा क्या विशेष गरेर त्यहाँ गएर सोध्नु भयो भने चाहिँ यो पाउनुहुन्छ अनि यो चाहिँ जग्गा जग्गामा झुन्ड्याउने काम गर्नु पर्यो बुझ्नुभयो अनि अलिकति माथिबाट

0: छोपिदिनुहोस् जसमा चाहिँ पानी नपसोस् न त्यो भित्र. त्यो चाहिँ बट्टा चाहिँ कस्तो हुन्छ भने झिङ्गा चाहिँ पस्ने तर बाहिर निस्किनु चाहिँ कठिन हुन्छ. त्यो भित्र चाहिँ दबाई हुन्छ
1: हजुर.
0: अनि त्यो दबाईको गन्धले अथवा त्यो दबाईहरू तिनीहरूले मुख गाड्दाखेरि त्यो चाहिँ झिङ्गाहरू त्यहीँ मरिहाल्छ,
1: निस्किनै सक्दैन.
0: यो चाहिँ मैले धेरैपल्ट कोसिस गरेँ कि
1: कान्छीमाया
0: दिदी, धनमाया दिदी, निकै कारगर हुँदो रहेछ यो, उपयोगी.
2: तपाईँले यो प्रयोग गर्नुभएको छ नि?
0: प्रयोग गरेको छु
2: हजुर.
0: त्यो बट्टामा नि झिङ्गा आउँदै मर्दै गर्दो रहेछ हौ कान्छीमाया दिदी.
1: राम्रो परेछ. म त कति चाहिँ अब हातले नै मार्ने काम गर्छु, कति चाहिँ अघि मैले भनेको जस्तो हल लगेर झार्ने कि.
0: त्यो त अब बोट छेड पानी भयो, झिङ्गालाई त सक्दैन,
1: झिङ्गालाई सक्दैन, झिङ्गालाई सक्दैन.
0: अनि त्यो जुन मरेको किराहरू हुन्छ नि त्यो त यसो झार्दा पनि सजिलो हुँदो रहेछ. मुखमा सानो मुख हुन्छ नि त, त्यहाँ निकाल्नु सकिन्छ.
1: ए भनेपछि अस्ति मेरो बुहारीले पनि यही होला ल्याइराखेको छ हौ दिदी भाइ.
0: पहिलो पहिलो सेतो सेतो बट्टा
1: हुन्छ नि.
2: भनेपछि झिङ्गा चाहिँ नियन्त्रण चाहिँ हुने रहेछ नि यस्तो बट्टा झुन्डाउनु पायो भने चाहिँ.
0: यस्तै प्रकारले यो मई महिनामा हामीले अर्को गर्नुपर्ने काम चाहिँ के छ भन्दाखेरि, यदि तपाईँले नयाँ बोट अथवा नयाँ बगान
2: हजुर
0: लगाउने विचार गर्दै हुनुहुन्छ भने
2: हजुर हजुर
0: के गर्नुपर्छ भन्दाखेरि, 2 मिटर गहिरो, 2 मिटर चौडाइ अनि 2 मिटर उचाइको खाडल खन्नु पर्यो
2: हजुर.
0: अनि त्यो चाहिँ कति भन्दाखेरि 18 देखि 20 फुटको दुरीमा खन्नुपर्छ. लामो लामो दुरीमा खन्नुपर्छ किनभने बोट त फेरि पछि गएर झ्याङ्गिने हो नि त. सँगै लाउँछु भनेर भएन, पछि उखेल्छु भन्दा पनि त भएन नि त. त्यो भएर 18 देखि 20 फुटको दुरीमा चाहिँ हामीले खाडल खन्नु पर्यो. त्यसपछि रोप्नुभन्दा 10 दिन अगाडि माटो र पाकेको गाईको मल मिसाएर खाडल पुरिदिनुपर्छ. सकियो भने अब पत्कर मलहरू पनि लाउँदा भयो
2: है,
0: ढुँडीनाशक औषधिहरू पनि यसो फिटफाट गरेर माटोमा फिटफाट गरेर हाल्दा भयो नि त,
2: बुझ्नुभयो.
0: अनि यस्तो प्रकारले चाहिँ हामीले नयाँ बिरुवा अथवा नयाँ बोट रोप्ने व्यवस्था अथवा जग्गा चाहिँ ठिक गर्नु पर्यो. यो चाहिँ हो मई महिनामा हामीले सुन्तला बगानमा गर्नुपर्ने कार्यहरू. यो चाहिँ गर्नै पर्छ धनमाया दिदी.
2: ज्यू हजुर, तपाईँहरूले जति भने जस्तै नै त त्यही अनुसारले नै म पनि काम कुरो गर्छु नि त.
1: हजुर हजुर, अब यो हामीले जति भन्यौँ तपाईँले सुनेर मात्र होइन यसलाई व्यवहारमा
2: ल्याउनै
1: एकदमै राम्रो हुन्छ.
2: नजानी नबुझी त काम गर्नु भएन.
1: हजुर हजुर, नजानेको नबुझेको कुरा तपाईँले हामीलाई फेरि सोध्नुहोस् होइन.
2: हजुर,
1: दबाई के लाग्छ, कसो लाग्छ, के हुन्छ त्यो सोद्धाखेरि त भइहाल्छ नि त तपाईँले हामीलाई.
2: दिदी
0: त्यो विषयमा चाहिँ हामी पछि पनि बताउन सक्छौँ त.
2: हजुर,
0: लौ त अहिले हामीले जुन कुरा सुन्तला बगानको मई महिनामा चाहिँ कसरी हेरचाह गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँ धनमाया दिदीले बुझ्नु भएछ.
2: ज्यू हजुर मेरो भाइ,
0: अब चाहिँ गीत सुनेर आनन्द लिऊ न.
2: हुन्छ हुन्छ नि, लु सुनाउन त
1: सुनाउन.

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ,
1: हजुर आनन्द भयो, मानसिक आनन्द भयो है लु बिरे भाइ, अब फेरि अझै काम कुरोको जाँगर चलाउनु पर्छ,
2: चलाउनु पर्छ, सभाको समय त निकै लामो छ नि त।
0: अनि गीत सुन्न अगाडि हामीले धेरै कुराकानी गर्यौँ
2: हजुर, अनि
0: अब चाहिँ केही सोचेर आउनु भएको छ धनमाया दिदी अर्को कुरा?
2: ज्यू ज्यू,
1: अघि नै यहाँले त मुख चुचु चुचो पार्नु हुँदै थियो बिरे भाइ, केही सोच्छु भनेर।
2: सोच्नु पर्ने कुरो त धेरै हुन्छ नि कान्छी माई दिदी।
1: ज्यू ज्यू,
2: सागसब्जी त धेरै लगाएको छु, त्यसले गर्दा पनि अब सभामा गएपछि
1: के सोधौँ के सोधौँ तपाईँलाई,
2: दिदी भाइहरूबाट के कुरो सोध्नु पर्यो भन्ने नै जिज्ञासा चाहिँ हुन्छ नि त मनमा। र अब चाहिँ के कुरो सोध्नु मन लागेको छ भने आलुमा कस्तो कस्तो रोगहरू लाग्छ, विशेष गरेर मुख्य रोग चाहिँ के लाग्छ आलुमा, त्यो कुरो पो यसो जान्न मन लागिरहेछ।
0: साह्रै राम्रो विषय झिक्नु भयो ज्यू, किनभने आलु पनि हाम्रो पहाडी इलाकामा गरिने एउटा फसल नै हो,
2: आयस्रोत नै हो नि यो आलु पनि।
0: हजुर, आलुको धेरैवटा रोगहरू मध्ये मुख्य रोग चाहिँ हो खुइले अथवा डडुवा रोग।
2: ओहो, यसले चाहिँ कतिको नोक्सान पुर्याउँछ होला नि बिरे भाइ?
0: नोक्सान त धेरै पुर्याउँछ नि, तर यो रोग चाहिँ ढुँडी जातीय जीवाणुले गर्छ र यस रोगले चाहिँ आलुको खेतीमा चाहिँ ठुलो हानि पुर्याउँछ तपाईँले सोध्नु हुँदै थियो।
2: हजुर हजुर, हानि निकै गर्छ है। अनि पहिला सुरु यो रोगको लक्षण चाहिँ के हुन्छ होला नि?
0: यो रोग लाग्दा चाहिँ धनमाया दिदी
2: ज्यू,
0: पातमा कालो रङको दाग देखा पर्छ।
2: यस्तो लक्षण देखाउँछ
0: हजुर, अनि आकारमा बढ्दै जान्छ
2: ज्यू।
0: अनि जुन यसको जीवाणु छ, यो जीवाणुले काण्ड पात पर्णदण्ड र आलु सबैलाई आक्रमण गर्छ, फसललाई आक्रमण गर्छ भनौँ
2: न।
0: अनि यस रोगले आक्रमण गरेको खण्डमा कति नोक्सान पुर्याउँछ भनेर सोध्नु भयो नि, अब सुन्नुहोस् है।
2: हुन्छ नि,
0: 195% चाहिँ हानि पुर्याउँछ।
2: भनेपछि यो रोग चाहिँ एकदम डरलाग्दो नै रहेछ।
0: हजुर,
2: आलुलाई चाहिँ धेरै नोक्सान पुर्याउँदो
0: हजुर। अनि यो रोगको जीवाणुले ठिकसँग अब राम्रोसँग चाहिँ बढ्नु पायो भने, उपयुक्त परिवेश पायो भने चाहिँ 1-4 दिनभित्रमा सम्पूर्ण बोट नै मार्छ,
1: नष्ट गरिदिइहाल्छ।

0: हजुर, यो रोग चाहिँ के हुँदा चाहिँ यस्तो खालको रोग लाग्छ होला नि बिरे भाइ आलुमा?
1: जब चाहिँ ठन्डा रात हुन्छ, बादल लागेको दिन हुन्छ, अनि दिनको तापमान प्रायः 10 देखि 20 डिग्री सेल्सियस जस्तो हुन्छ नि, त्यति बेला चाहिँ यो रोग लाग्न सम्भावना हुन्छ।
0: हजुर,
1: त्यसरी नै वातावरणमा 80%
0: हजुर
1: आर्द्रता भएमा चाहिँ यो खुइले अथवा डडुवा रोग लाग्ने सम्भावना हुन्छ।
0: ओहो, हजुर हजुर, निकै नोक्सान चाहिँ पुर्याउँदो रहेछ
2: हजुर हजुर
0: यो रोगले। अनि हामीले यस्तो किसिमको आलुलाई रोग लाग्यो भने रोकथाम गर्ने कुनै उपाय छ कि छैन होला नि बिरे भाइ?
1: यो रोग नियन्त्रणको निम्ति, रोकथामको निम्ति चाहिँ बजारमा म्यानकोजेब भन्ने औषधि पाइन्छ है। यो औषधि चाहिँ 2.5 ग्राम प्रति 1 लिटर पानीको दरमा मिसाएर 15-15 दिनको अन्तरमा हामीले छर्किनु पर्छ। धनमाया दिदी,
0: हजुर बुझे नि।
1: अनि अर्को कुरो, यदि मौसम कुहिरोले ढाकेको र हल्का पानी परिरहेको छ भने डडुवा रोग लाग्ने सम्भावना हुन्छ। यस्तो समयमा चाहिँ यही दबाई म्यानकोजेब भन्ने औषधि 2.5 ग्राम प्रति लिटर पानीमा हालेर मिसाएर छर्किनु पर्छ। बुझ्नुभयो त? यस्तो कुहिरो लागेको दिन छ भने पनि धुम्मिएको दिन छ, तर दैनिक रूपमा चाहिँ व्यवहार गर्नु हुँदैन। 10 देखि 15 दिनको अन्तर चाहिँ राखेको हुनुपर्छ है धनमा।
0: हजुर बिरे भाइ, र बिरे भाइले त रोगहरू बताउनु भयो, त्यो रोग बाहेक चाहिँ अरू कुनै रोग छ कान्छीमा दिदी?
2: हजुर हजुर, अब यो आलुलाई त धेरै रोगहरू लाग्छ धनमाई पनि, यसमा पनि यो बोट ओइलिने रोग,
0: ए यो चाहिँ कस्तो रोग होला नि, यसले कतिको नोक्सान चाहिँ पुर्याउँछ?
2: यो पनि एउटा जीवाणुको कारणले गर्दा नै हुन्छ। र यसको लक्षणहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि, पातमा अब हरियो अवस्थामै फेदको पातहरूबाट ओइलिँदै माथिल्लो भागहरूमा सर्छ। अनि यो रोगले चाहिँ काण्ड भयो, पात भयो, यो पर्णदण्ड भयो, एवं जुन चाहिँ आलु छ, आलु सबैलाई नै आक्रमण गर्छ। अन्तमा चाहिँ सम्पूर्ण बोट नै मरेर जान्छ। यस्तो समयमा चाहिँ हामीले बोटबाट यसो हेर्दाखेरि कुहिएको अन्डा जस्तो दुर्गन्ध आउँछ वास्सै। त्यसले गर्दाखेरि यसरी अब यो जुन चाहिँ ओइलाएको बोट छ, यो ओइलाएको बोटको काण्ड अथवा जुन चाहिँ आलु काटेर काँचको गिलासमा हालेर हेर्दाखेरि एक प्रकारको सेतो तरल पदार्थ, यो जुन चाहिँ ब्याक्टेरिया हुन्छ त्यो निस्केको देख्छौँ। त्यसरी याद गर्नुपर्छ।
0: भनेपछि यो बोट ओइल्याउने रोगले पनि आलुलाई धेरै नोक्सान के हुँदा चाहिँ यो रोग लाग्न सक्छ होला नि?
2: यसको यो जुन चाहिँ रोग लाग्ने जुन चाहिँ उपयुक्त परिवेश हुन्छ, यो कस्तो हुन्छ भन्दाखेरि, अब जल निष्कासन भनौँ, अब राम्रो व्यवस्था हुँदैन पानीको, कसैले अब व्यवस्था राम्रो गर्दैन पानीको है, त्यति बेला हुन्छ। माटोको तापमान चाहिँ 25 डिग्रीदेखि 30 डिग्री सेन्टिग्रेड हुनुभयो, अनि माटोमा बेसी एकदमै आर्द्रता बेसी छ भने यो रोग लाग्ने सम्भावना हुन्छ।
0: हजुर हजुर, निकै डरलाग्दो रोग रहेछ। अनि यस्तो किसिमको रोग लागिहाल्यो भने हामीले रोकथाम गर्ने कुनै उपाय चाहिँ अप्नाउन सक्छौँ कि सक्दैनौँ होला?
2: हजुर हजुर, अब कुनै पनि खेतीपातीलाई रोग लागिहाल्यो भने हामीले त्यसलाई रोकथाम त गर्नु पर्यो नि,
0: गर्नु पर्यो नि।
2: रोकथाम गरेन भने त भएन, सुहाई भएर जान्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले रोकथामको लागि चाहिँ रोग नलागेको जुन चाहिँ बोट छ त्यो बोटबाट हामीले बिउ राख्नु पर्यो, त्यो चाहिँ एकदमै ध्यान राख्नु पर्यो। अनि फसल चक्र अप्नाउनु पर्यो हामीले, एउटा बारीमा एकै प्रकारको सब्जी भनौँ अथवा खेती गरिरहनु भएन, अलग अलग गर्नु पर्यो। अनि जुन चाहिँ अघि मैले भनिहालेँ तपाईँलाई, जल निष्कासन व्यवस्था पनि एकदमै राम्रो हुनु पर्यो। रोप्नुभन्दा चाहिँ 21 दिन अघि चाहिँ हामीले ब्लिचिङ पाउडर 8 किलोग्राम, अनि यो जुन चाहिँ डोलोमाइट हुन्छ नि, यो डोलोमाइट 8 क्विन्टल प्रति एकरको दरमा चाहिँ माटोमा मिसाएर हामीले रोप्नु पर्यो।
0: हजुर,
2: त्यसो गर्दा एकदमै राम्रो हुन्छ।
1: तपाईँको जमिनको नाप कति छ
2: त्यो हेरेर
1: चाहिँ घटाउँदै लानु पर्यो दबाईको मात्रा,
2: बेसी छ भने बेसी, कम्ती छ भने कम्ती। अनि कुरा के छ भन्दा, रोग लागेको बोटलाई चाहिँ हामीले एकदमै उखालेर फ्याँकिदिइहाल्नु पर्यो।
0: ए हजुर हजुर,
2: राख्नु चाहिँ भएन।
0: त्यो बाहेक अरू कुनै रोग छ बिरे भाइ?
1: अब आलुमा त धेरै प्रकारको रोग हुन्छ नि, तर अब मुख्य मुख्य रोगहरू सम्बन्धी चाहिँ तपाईँलाई जानकारी
2: बताउनै पर्छ नि बिरे भाइ हामीले।
1: अब अर्को रोग चाहिँ छ अगौटे खुइले।
0: ए यो चाहिँ कस्तो किसिमको रोग होला नि?
1: यो चाहिँ ढुँडी जातीय जीवाणुले गर्ने रोग हो।
0: हजुर,
1: अनि यो रोग लाग्दा चाहिँ पातमा चान खेलेको जस्तो क्या, टार्गेट बोट जस्तै दागहरू देखा पर्छ।
0: हजुर,
1: अनि आकारमा चाहिँ बढ्दै जान्छ। जब यो रोग प्रथम पल्ट बोटमा देखिन्छ यो समयमा चाहिँ म्यानकोजेब भन्ने औषधि, अघि भनेको थिएँ नि
0: ज्यू हजुर,
1: त्यो औषधि 2 ग्राम प्रति लिटर पानीमा मिसाएर छर्किनु पर्छ। त्यसरी नै अर्को रोग छ पातमा छिर्के मिर्के हुने रोग। रोग चाहिँ हो तर यो चाहिँ भाइरसद्वारा हुने रोग हो। यो रोगको लक्षण चाहिँ कस्तो हुन्छ भने पातहरू गाढा हरियो अनि पहेँलो रङको मिसिएर छिर्के मिर्के परेको हुन्छ। पातहरू साना साना हुन्छन्। तपाईँलाई थाहा भएकै कुरो हो कि भाइरस रोगको रोकथाम गर्न चाहिँ सकिँदैन। अरू बोटमा नसरोस् भनेर चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ रोग लागेको बोटलाई उखालेर जलाइदिने काम चाहिँ गरिहाल्नु पर्यो। यस्तो प्रकारले चाहिँ हामीले पातहरूमा छिर्के मिर्के हुने रोगको रोकथाम चाहिँ गर्न सक्छौँ। तपाईँले उखेलेर यसलाई जलाइदिनु भयो भने चाहिँ अरू बोटलाई जोगाउन सकिन्छ। तर अब त्यतिकै राख्छु भने चाहिँ फेरि त्यो रोग सर्दै सर्दै सर्दै सम्पूर्ण बोट नै बारी नै नष्ट भएर जान्छ।
2: अनि आफूले जति गरेको मेहनत चाहिँ एकदमै खेर जान्छ भनौँ न। त्यसले गर्दा चाहिँ हामीले एकदम यो जुन चाहिँ रोग भन्नुभयो बिरे भाइले, त्यो रोग लागेपछि चाहिँ एकदमै जग्गा जमिन छ भने त अलिकति टाढो लगेर एकदमै खाडलमा हालिदियो अथवा जलाइदियो भने एकदम
0: राम्रो है कान्छीमाई दिदी। र अहिले तपाईँहरूले यो आलुमा लाग्ने मुख्य रोगहरू के कस्तो छ र यसलाई हामीले रोकथाम गर्ने उपायहरू के कस्तो प्रकारले अप्नाउनु पर्ने त्यो कुरोमा पनि धेरै राम्रोसँगले जानकारी दिनुभयो नि कान्छीमाई दिदी बिरे भाइ।
2: धेरै
0: खुसी लाग्यो, खुसी पनि लाग्यो, बुझे पनि। तपाईँहरूले जे भन्नुभएको छ त्यही अनुसारले नै अब खेती गर्नु सक्यो भने चाहिँ राम्रो होला जस्तो लाग्यो मलाई।
2: तपाईँले पनि जानेको कुरोहरू हजुर यसो बताइदिनुहोस् न, अरूकोमा पनि रोग लागेन भने आफ्नोमा पनि सर्दैन नि,
0: सर्दैन, गाउँघरमा त बताइदिनै पर्छ नि कान्छीमाई।
1: हो नि, अनि अरू कुनै प्रकारको समस्या भयो भने हामीलाई बोलाउनुहोस्, आइदिउँला नि त, केही छैन, गाउँघरमा त हो, हामी आइदिन्छु नि।
0: ज्यू ज्यू, समस्याको समाधान त तपाईँहरूले गरिहाल्नुहुन्छ नि, सभामा आएपछि त सबै कुरो भइहाल्छ
2: भइहाल्छ।
1: अनि धनमाया दिदी, कान्छीमाया दिदी, आज हामीले हाम्रो सभामा धेरै कुराकानी पनि गऱ्यौँ
0: हजुर।
1: अनि यसरी कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ घरतिर लागौँ न,
2: अब बिदा लिने समय भयो भनेपछि त जाने मेलो मेसो
0: जानु पर्छ नि कान्छीमाई दिदी।
2: कहाँ हो यहाँ धनमाय बहिनीको धनको पोको पनि छ,
0: दिनुहोस् कान्छीमाई दिदी, यता बोकेर लानु
2: पर्छ। ल ठिक के छ, चलु जाउँ जाउँ जाउँ,
0: लु सँगै जाउँ न त बिरे भाइ, लु तिनैजना।
3: सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति, आगामी 48 घन्टाभित्रमा दार्जिलिङ, जलपाइगढी, कालेबुङ, अलिपुरद्वार अनि कुचबिहार जिल्लाको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने सिक्किमको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा अथवा हिमपात हुने सम्भावना रहेको छ। मौसमको कृषि विज्ञप्ति पुरा भयो।

केन्द्रीय महिला तथा बाल विकास राज्य मंत्री सावित्री ठाकुरले आज नाम्ची जिल्लाको भ्रमण गर्नुभयो। राज्य मंत्रीले रावंगला स्थित बुद्ध पार्क को भ्रमण गर्दै यसलाई शान्ति सौन्दर्य र आध्यात्मिक ऊर्जा को उल्लेखनीय संगम को रूप में वर्णन गर्नुभयो। श्रीमती ठाकुरले प्रसिद्ध तिमी चिया बगान र चिया कारखाना को पनि भ्रमण गर्नुभयो। वहाँले भन्नुभयो तिमी चिया असाधारण गुणस्तर र विशिष्ट पहिचान का लागि राष्ट्रीय र अन्तर्राष्ट्रीय रूपमा मान्यता प्राप्त सिक्किमको सम्पदाको प्रतीक मात्र होइन तर स्थानीय रोजगार पर्यटन र आर्थिक वृद्धिको प्रमुख चालक पनि हो। सिक्किमको राष्ट्रीय प्रविधि संस्थानको भ्रमण गर्दै वहाँले शैक्षिक विकास विद्यार्थी कल्याण र संस्थागत पहलहरूमा अधिकारीहरूसँग अन्तर्क्रिया गर्नुभयो। छलफलहरू यस क्षेत्रमा शिक्षा सीप विकास र युवा सशक्तिकरणलाई सुदृढ पार्न केन्द्रित थिए। भ्रमणको क्रममा सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा राज्यमन्त्रीसँगै हुनुहुन्थ्यो। मन्त्री ठाकुरले एक पेड़ माँ के नाम अभियान अन्तर्गत बिरूवा पनि रोप्नुभयो जुन हरियाली र दिगो भविष्यको प्रतिज्ञाको प्रतीक हो। वहाँले नामथाङमा प्रधानमन्त्री आवास योजनाका लाभार्थीहरूसँग पनि अन्तर्क्रिया गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङ असममा नवगठित भाजपा नेतृत्ववादी सरकारको शपथ ग्रहण समारोहमा उपस्थित हुनुभयो र मुख्यमन्त्री हिमन्त विश्व शर्मा अनि नवनियुक्त क्याबिनेट मन्त्रीहरूलाई हार्दिक बधाई दिनुभयो। समारोहपछि साझा गरिएको सन्देशमा मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आयोजित ऐतिहासिक अवसरको साक्षी हुन पाउँदा आफूलाई सम्मानित महसुस भएको बताउनुभयो। नयाँ सरकारलाई बधाई दिँदै श्री तामाङले भाजपा नेतृत्वको सरकारको गठनले असमका जनताका लागि विकास सुशासन र प्रगतिको नयाँ यात्राको थालनी भएको भन्नुभयो। असम सरकारको विशेष निमन्त्रणामा भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापा र महासचिव अर्जुन राईले पनि असममा एनडीए सरकारको शपथ ग्रहण समारोहमा भाग लिए। रम्फू प्राथमिक स्वास्थ्य केन्द्रकी वरिष्ठ नर्स मधुमाला गुरूङलाई अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रतिष्ठित राष्ट्रिय फ्लोरेन्स नाइटिंगेल पुरस्कार 2026 प्रदान गर्नुभयो। फ्लोरेन्स नाइटिंगेलको जन्म जयन्तीमा प्रदान गरिएको यो पुरस्कारले देशभर नर्सिङ पेशामा असाधारण समर्पण र सेवालाई मान्यता दिन्छ। मधुमाला गुरूङलाई स्वास्थ्य सेवामा उनको उत्कृष्ट योगदान र कोविड 19 लकडाउन अवधिमा उनको अथक प्रयासका लागि सम्मान गरिएको थियो। रम्फू प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा गर्दै उनले महामारीको सबैभन्दा चुनौतीपूर्ण चरणहरूमध्ये एकमा बिरामी हेरचाह आपतकालीन प्रतिक्रिया र सामुदायिक स्वास्थ्य सहयोगमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्। भारतीय प्रशासनिक सेवाकी परी बिश्नोईले आज भू राजस्व तथा विपद व्यवस्थापन विभाग अन्तर्गत पाकिम जिल्लाको जिल्लापालको रूपमा आधिकारिक रूपमा कार्यभार सम्हाल्नु भएको छ। यसअघि वहाँ सिक्किम सरकारको गृह विभाग अन्तर्गत सिक्किम हाउस नयाँ दिल्लीमा उप आवासीय आयुक्तको रूपमा कार्यरत हुनुहुन्थ्यो। आईसीएआर एनआरसीओ का निर्देशक डाक्टर एसपी दास को नेतृत्व में पाकिमले आज सिक्किम को पाकिम जिला को पाचेखानी गांव को स्व सहायता समूह एसएचजी संग मिलेर मेरा गांव मेरा गौरव र पूर्वोत्तर पहाड़ी वितरण कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो। एनईएच वितरण कार्यक्रम अन्तर्गत पाचेखानी का एसएचजी सदस्य लगायत कुल 35 किसान लाभार्थीहरूले तरकारी र फलफूल को बिउ किटहरू प्राप्त गरे। सिक्किम विश्वविद्यालयको लिम्बू विभागले दोस्रो र चौथो सेमेस्टरका स्नातकोत्तर तहका विद्यार्थीहरूको फाइदाका लागि लिम्बू कला र शिल्प सम्बन्धी दुई दिने कार्यशाला आयोजना गरेको थियो। याङगाङ सरकारी वरिष्ठ माध्यमिक विद्यालयका दुई आमन्त्रित विद्यार्थीहरूले पनि यसमा सक्रिय रूपमा भाग लिएका थिए। सहकारी विभाग मंगनले आज जिल्लापाल अनन्त जैनको अध्यक्षतामा चौथो जिल्ला सहकारी विकास समिति डीसीडीसी बैठक आयोजना गर्यो। सहकारी संस्थाहरूभित्र पारदर्शिता दक्षता र डिजिटल पहुँचलाई सुदृढ पार्ने उद्देश्यले चरण एक र दुई अन्तर्गत प्राथमिक कृषि ऋण सोसाइटीहरूको कम्प्यूटरीकरणमा प्रमुख ध्यान केन्द्रित गरिएको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। सुन्नुहोस् आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 उष्णा ब्लोनको स्वरमा लोकगीत सुन्नुहुनेछ कार्यक्रम लोकलहरीमा। 7:15 प्रणिता राईको स्वरमा आधुनिक गीत कार्यक्रम सुरसङ्गममा। 7:45 भुटानी कार्यक्रम, 8 बजे युवावाणी, 8:30 चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 मनिटक अनि राति 10 बजे विविध भारतीको आजका फन्का रिले गरेर सुनाउनेछौँ।

भोलिको हाम्रो बिहानी सेवा आरम्भ हुनेछ एफएम 103.5 मेगाहर्जमा बिहान 6:25 36मा सुनाउनेछ अर्चना, जसमा रोहिना थापाबाट वार्ता सुनाउनेछ। विषय छ मृत्यु एकमात्र ध्रुव सत्य। विविध सूचना अनि जानकारी पाउनुहुनेछ कार्यक्रम शुभ प्रभातमा 7:07। 7:15 रीता गिरीको शर्मा भजन, 8:30 कथा सफलताको, 8:45 सन्दर्भ, 10:05 हल्लो खरसाङ, 10:30 हाम्रो सरोकार, 11:30 बङ्गला सङ्गीतको कार्यक्रममा जयदीप रोय अनि अन्तरा मुखोपाध्यायको शर्मा बङ्गला आधुनिक गीत सुन्नुहुनेछ। भोलि दिउँसो 12:05 सुन्नुहुनेछ अनुरोध हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:05 तिब्बती कार्यक्रम, 3:20 विश्वमा हामी, 4:00 आकाशवाणी खरसाङ पोडकास्ट, 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौँ।

भोलि बेलुकी 5 बजेर 7 मा प्रस्तुत गर्नेछौँ विशेषज्ञ डाक्टर र श्रोताहरूसितको प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन, जसमा नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्ता कार्यक्रममा उपस्थित रहनुहुनेछ। 6:10 गाउँले सभा, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7:05 शर्मिला पाखरिनको स्वरमा लोकगीत कार्यक्रम लोकलहरीमा, 7:15 योगेन्द्र घतारीको स्वरमा आधुनिक गीत कार्यक्रम सुरसङ्गममा, 7:45 भुटानी कार्यक्रम, 8 बजे युवाणी, 8:30 चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पट लाइट, 9:30 चर्चाका विषय है अनि राति 10 बजे विविध भारतीको आजका फनकार रिले गरेर सुनाउनेछौँ। श्रोताहरू, यी थिए आजका रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। आगामी 48 घण्टाभित्रमा दार्जिलिङ, जलपाइगढी, कालेबुङ, कोचबिहार अनि अलिपुरद्वार जिल्लाको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने सिक्किमको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अथवा हिमपात हुने सम्भावना रहेको छ। मौसमको साधारण विज्ञप्ति पुरा भयो।

0: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालका नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा राज्य मन्त्रीमण्डलको पहिलो बैठकको निर्णयहरूको सराहना गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले उहाँको सरकारको प्राथमिकता आयुष्मान भारत योजना राज्यको अन्तिम व्यक्तिसम्म पुर्याउनु रहेको बताउनु भएको छ। पश्चिम बङ्गालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले सत्ता सम्हालेपछि राज्यको शिक्षा विभागमा ठूलो प्रशासनिक फेरबदल सुरु भएको छ। प्रवर्तन निदेशालय ईडीले पश्चिम बङ्गालका पूर्व मन्त्री सुजित बोसलाई हिरासतमा लिएर जाँचबुझ गर्नको लागि अदालतमा आवेदन दर्ता गरेको छ अनि आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस हो। सुन्नुहोस् समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालको नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा राज्य मन्त्रीमण्डलको पहिलो बैठकको निर्णयहरूको सराहना गर्नुभयो। सोसल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, पश्चिम बङ्गालका जनताको कल्याण सर्वोच्च प्राथमिकता हो। श्री

0: मोदीले प्रसन्नता व्यक्त गर्दै राज्यका जनता अब विश्वको सबैभन्दा ठूलो स्वास्थ्य योजना आयुष्मान भारतको लाभ उठाउन सक्नेछन्। यस योजना अन्तर्गत उत्तम गुणवत्ता अनि किफायती स्वास्थ्य हेरचाह सुविधा सुनिश्चित गरिन्छ। प्रधानमन्त्रीले भन्नुभयो, डबल इन्जन सरकारले प्रमुख केन्द्रीय योजनाहरूलाई निर्वाध रूपले सुलभ गराउनेछ। हिज राज्य मन्त्रीमण्डलको बैठकमा धेरै महत्त्वपूर्ण निर्णय लिएको छ, जसमा बङ्गलादेश सीमामा 45 दिनभित्र बार लगाउनका लागि सीमा सुरक्षा बल बिएसएफलाई भूमि हस्तान्तरित गर्नु सामेल छ। राज्य सरकारले केन्द्र सरकारको प्रमुख स्वास्थ्य योजना आयुष्मान भारत तथा केन्द्र सरकारको अन्य पहलहरूलाई राज्यमा लागू गर्ने घोषणा पनि गरेको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उहाँको सरकारको प्राथमिकता आयुष्मान भारत योजना राज्यको अन्तिम व्यक्तिसम्म पुर्याउनु रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले भन्नुभयो, डबल इन्जन सरकार सबै केन्द्रीय कल्याणकारी योजनाहरू कुनै अवरोध बिना जनतासम्म पुग्न सुनिश्चित गर्न प्रतिबद्ध छ। मुख्यमन्त्रीले एक्स मार्फत भन्नुभयो, वर्षौंदेखि पश्चिम बङ्गालका जनता केन्द्र सरकारको दूरदर्शी स्वास्थ्य र कल्याणकारी योजनाहरूबाट वञ्चित रहे। अब डबल इन्जन सरकारको साथ आयुष्मान भारत सहित सबै केन्द्रीय योजनाहरू अन्तिम माइलसम्म पुग्न सुनिश्चित गरिनेछ। पश्चिम बङ्गाल अब विकासको बाटोमा फर्किएको उहाँले बताउनुभयो। यसअघि प्रधानमन्त्री मोदीले पनि राज्यमा आयुष्मान भारत योजना कार्यान्वयन भएकोमा खुसी व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, पश्चिम बङ्गालका जनताले अब विश्वको सबैभन्दा ठूलो स्वास्थ्य योजनाबाट लाभ उठाउनेछन्, जसले गुणस्तरीय र सस्तो चिकित्सा सेवा सुनिश्चित गर्दछ। उहाँले भन्नुभयो, डबल इन्जन सरकारले केन्द्रीय योजनाहरूको सहज कार्यान्वयन पनि सुनिश्चित गर्नेछ। हालै शपथ ग्रहण गरेका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने घोषणा गर्नुभएको छ। विधानसभा चुनावमा भएको हारपछि तृणमूल सुप्रिमो ममता ब्यानर्जीले आगामी बिहिबार कालीघाट स्थित आफ्नो आवासमा पार्टी नेताहरू अनि विधायकहरूको विशेष बैठक बोलाउनु भएको छ। पार्टी सूत्रहरू अनुसार बैठकमा तृणमूल काङ्ग्रेस सुप्रिमोले कार्यकर्ताहरूलाई आगामी राजनैतिक लडाइँको लागि तयार रहने सन्देश दिनुहुनेछ। संगठनको पुनर्गठन, जनतासित सम्पर्क बढाउने अनि विपक्षको भूमिकालाई अधिक आक्रामक बनाउने विषयमाथि विशेष जोड दिइनेछ। सूत्रहरू अनुसार यस बैठकमा चुनावमा भएको ठूलो हारको कारणहरूको समीक्षा गरिनेछ। पार्टीका सबै वरिष्ठ नेताहरूलाई उपस्थित रहने निर्देश दिएको छ। पश्चिम बङ्गालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले सत्ता सम्हालेपछि राज्यको शिक्षा विभागमा ठूलो प्रशासनिक फेरबदल सुरु भएको छ। आज पश्चिम बङ्गाल स्कुल सेवा आयोग र पश्चिम बङ्गाल माध्यमिक शिक्षा बोर्डका प्रमुखहरूले आफ्नो पदबाट राजीनामा दिए।
1: राज्य शिक्षा विभाग अन्तर्गत पर्ने स्वायत्त निकाय पश्चिम बङ्गाल स्कुल सेवा आयोगका अध्यक्ष सिद्धार्थ मजुमदारले आफ्नो राजीनामा सुम्पिए। यसको साथै पश्चिम बङ्गाल माध्यमिक शिक्षा बोर्डका अध्यक्ष रामानुज गङ्गोपाध्यायले पनि पद छोडे। माध्यमिक शिक्षा बोर्डको नाम पनि शिक्षा भर्ती घोटालामा मुछिएको थियो, जसमा बोर्डका पूर्व अध्यक्ष कल्याणमय गङ्गोपाध्यायलाई यस मामिलामा जेल समेत जान परेको थियो। यी दुई अधिकारीहरूले यस्तो समयमा राजीनामा दिएका छन् जति बेला नयाँ सरकारले एक दिन अघि विभिन्न विभागहरू अधीनस्थ बोर्ड संगठन गैर वैधानिक निकायहरू तथा सार्वजनिक उपक्रमहरूमा नामित निदेशक सदस्य एवं अध्यक्षहरूको कार्यकाल समाप्त गर्ने आदेश जारी गरेको थियो। सिद्धार्थ मजुमदारलाई वर्ष 2022 तत्कालीन मुख्यमन्त्री ममता ब्यानर्जीको अध्यक्षतामा रहेको मन्त्रीमण्डलको पश्चिम बङ्गाल स्कुल सेवा आयोगको अध्यक्ष नियुक्त गरेको थियो। उनको कार्यकाल जनवरी 2025 समाप्त हुनु थियो, तर पूर्व सरकारले उनलाई विस्तार दिएका थिए। शिक्षा विभागको सूत्र अनुसार दुवै अधिकारीहरूको राजीनामा सरकारको शिक्षा सचिव कार्यालयसम्म पुगिसकेको छ। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
0: पश्चिम बङ्गालमा राजनीतिक हिंसाका पीडित परिवारहरूका लागि राज्य सरकारले ठूलो कदम उठाएको छ। 321 मृतक कार्यकर्ताहरूका परिवारको जिम्मेवारी लिने घोषणाबीच भाजपा नेताहरूले जमिनी स्तरमा सम्पर्क अभियान सुरु गरेको छ। यसै क्रममा भाजपा प्रतिनिधिमण्डलले आज जलपाइगढीको राजगञ्ज स्थित मन्तादारी ग्राम पञ्चायतमा पुगेर उत्तरकन्या अभियानको अवधि ज्यान गुमाउने कार्यकर्ता उलेन राईका परिजनहरूसित भेट गरे। नेताहरूले परिवारलाई सकेसम्म सरकारी सहायता अनि सुरक्षाको भरोसा दिलाए। परिजनहरूले पनि सरकारको यस पहलमाथि सन्तोष व्यक्त गरे। यस पहललाई राज्य

0: कारण रिहा भएपछि उनले जाँचलाई प्रभावित पार्न सक्छन्। इडीले अझ भनेको छ, उनले जाँचमा सहयोग गरेनन्, न त जाँचको क्रममा सबै प्रश्नहरूको सठिक उत्तर नै दिए। एजेन्सी अनुसार सुरुमा समन जारी गरिएको भए पनि सुजित बोस उपस्थित भएका थिएनन्, पछि उनी कलकत्ता उच्च अदालतमा गएका थिए।
1: इडीको दावी छ, यदि उनलाई हाल रिहा गरियो भने उनले अन्य आरोपीहरूलाई सतर्क बनाउन सक्छन्, साथै प्रमाणहरूलाई प्रभावित पार्ने प्रयास पनि गर्न सक्छन्। अर्कोतिर सुजित बोसका वकिलले अदालतमा पक्राउको समयलाई लिएर प्रश्न उठाएका छन्। वर्ष 2022-23 प्रमाणको आधारमा अहिले पक्राउ किन गरिँदैछ भनी प्रश्न पनि गरेका छन्। इडीले अदालतलाई बताएअनुसार भर्ती घोटालामा पक्राउ पर्ने व्यापारी आयन सिलबाट प्राप्त डिजिटल प्रमाणमा यो खुलासा भएको छ कि सुजित बोसले दक्षिण दमदम नगरपालिकामा नोकरीको लागि कतिपय उम्मेद्वारहरूको नाम सिफारिस गरेका थिए, जाँचमा नितै दत्ताको नाम पनि सामु आएको दावी गरिएको छ। इडी सूत्रअनुसार दक्षिण दमदम नगरपालिकामा भएको अवैध नियुक्तिको मामिलामा लगभग 150 उम्मेद्वारहरूको नामलाई लिएर सिफारिस गरिएको जानकारी प्राप्त भएको छ। एजेन्सीको आरोप छ, यी सिफारिसहरूको सट्टामा अनुचित लाभ लियो तथा भ्रष्टाचारहरूबाट अर्जित धन विभिन्न ब्याङ्क खातामा जम्मा गरियो। यसै क्रममा केही ब्याङ्क खाताहरूको जाँच पनि गरिँदैछ। मुस्कान राई, आकाशवाणी खरसाङ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: दार्जिलिङका सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै पश्चिम बङ्गालका महिलाहरूलाई ऐतिहासिक वित्तीय सहायता प्राप्त हुने भएकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, माननीय मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको मन्त्रीमण्डलले आगामी 1 जुनदेखि प्रभावी अन्नपूर्ण भण्डार योजनालाई स्वीकृति दिएको छ। यस योजना अन्तर्गत पात्र महिलाहरूलाई प्रत्येक महिना प्रत्यक्ष लाभ हस्तान्तरण प्रणालीको माध्यमद्वारा उनीहरूको खातामा 3,000 रुपियाँ प्राप्त हुनेछ। साथै राज्यभरिकै सरकारी बसहरूमा पूर्ण रूपमा निशुल्क बस यात्रा पनि उपलब्ध गराइनेछ। उहाँले भन्नुभयो, यो निर्णायक कदमले राज्यभरिकै महिलाहरूसित गरिएको मुख्य चुनावी वाचालाई पूरा गर्दछ। यसले बङ्गालमा प्रत्येक महिलाको लागि सुरक्षित शून्य लागत गतिशीलता सुनिश्चित गर्दै निम्न अनि मध्यम आय भएका परिवारहरूलाई प्रत्यक्ष सहायता प्रदान गर्नेछ। यो योजनाले परिवारहरूलाई बलियो बनाउने, घरेलु आयलाई बढावा दिने अनि पश्चिम बङ्गालका महिलाहरूको गरिमा अनि स्वतन्त्रतालाई दरिलो बनाउने उहाँले अझ बताउनुभयो। राष्ट्रिय परीक्षण एजेन्सी एनटिएले निट युजी 2026 परीक्षा रद्द गर्ने र पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। एजेन्सीले परीक्षामा भएको कथित अनियमितता र अनुसन्धान एजेन्सीहरूबाट प्राप्त जानकारीको आधारमा यो निर्णय गरेको हो। केन्द्र सरकारले सम्पूर्ण विषयमा व्यापक अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईलाई सुम्पेको छ। आज एक विज्ञप्तिमा एनटिएले भनेको छ, गत 3 मईमा आयोजित निट युजी 2026 परीक्षा प्रक्रिया वर्तमान परिस्थितिमा जारी राख्न सकिँदैन। पारदर्शिता, निष्पक्षता र परीक्षा प्रणालीमा विद्यार्थीहरूको विश्वास कायम राख्न परीक्षा रद्द गर्ने र पुनः सञ्चालन गर्ने निर्णय गरिएको छ। नयाँ परीक्षा मिति र प्रवेश पत्र पुनः जारी गर्ने तालिका आधिकारिक माध्यमबाट चाँडै घोषणा गरिनेछ। एनटिएले उम्मेद्वारहरू र अभिभावकहरूलाई आधिकारिक जानकारीमा मात्र भरोसा गर्ने र सामाजिक सञ्जालमा प्रसारित अप्रमाणित समाचारहरूबाट बाँच्ने अपिल गरेको छ।
4: विज्ञप्तिमा भनिएको छ कि सरकारले यस मुद्दाको विस्तृत अनुसन्धान सिबिआईलाई सुम्पने निर्णय गरेको छ र एनटिएले अनुसन्धान एजेन्सीलाई सबै आवश्यक कागज पत्र, रेकर्ड र सहयोग प्रदान गर्नेछ। एनटिएले मई 2026 चक्रको लागि दर्ता भएका उम्मेद्वारहरूको डेटा, उम्मेद्वारहरूको स्थिति र चयन गरिएका परीक्षा केन्द्रहरू आगामी पुनः परीक्षाको लागि मान्य रहने कुरा पनि स्पष्ट पारेको छ। पुनः दर्ताको आवश्यकता पर्ने छैन र कुनै अतिरिक्त परीक्षा शुल्क लिइने छैन।

0: एनटीएले स्वीकार गरेको छ कि पुनः परीक्षाले विद्यार्थीहरू र उनीहरूका परिवारहरूलाई असुविधा निम्त्याउनेछ, तर परीक्षा प्रणालीमा विश्वास कायम राख्न यो कदम आवश्यक थियो। आकाशवाणी समाचारको लागि सपन सुब्बाको यो रिपोर्ट।
1: अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आज राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2026 लागि राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार प्रदान गर्नुभयो। यस वर्ष देशभरिका विभिन्न राज्य र केन्द्रशासित प्रदेशहरूका 15 नर्सिङ कर्मीहरूलाई उनीहरूको उत्कृष्ट योगदानका लागि छनौट गरिएको छ। यस अवसरमा राष्ट्रपतिले नर्सिङ कर्मीहरूले सेवाको उच्चतम स्तरको उदाहरण प्रस्तुत गर्न अनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले अझ भन्नुभयो, स्वास्थ्य सेवा पेशेवरहरूले करुणा र समर्पणका लागि राष्ट्रको सेवा गर्छन् अनि कहिलेकाहीँ अत्यन्तै चुनौतीपूर्ण परिस्थितिहरूमा पनि बिरामीको हेरचाह सुनिश्चित गर्ने गर्छन्। राष्ट्रपति मुर्मूले भन्नुभयो, यो अवसर करुणा र अटल समर्पणका साथ राष्ट्रको सेवा गर्ने नर्सिङ कर्मी र स्वास्थ्य सेवा पेशेवरहरूको अमूल्य योगदानको लागि उपयुक्त श्रद्धाञ्जलि हो। यो उल्लेखनीय छ कि राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कारहरू 1973 स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नर्सिङको क्षेत्रमा उत्कृष्ट सेवाहरूको मान्यता दिन स्थापना गरेको थियो। यो पुरस्कारलाई देशमा नर्सिङ पेसाको लागि सर्वोच्च राष्ट्रिय सम्मान मानिन्छ। यता खरसाङ, दार्जिलिङ अनि कालिम्पोङमा पनि नर्स दिवस मनाइएको खबर प्राप्त भएको छ। भारतीय जनता पार्टीले यस अवसरमा आज खरसाङमा नर्सहरूलाई सम्मान जनाइयो। यो समाचार युट्युबमा @AIR कर्स्याङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालका नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा राज्य मन्त्रीमण्डलको पहिलो बैठकको निर्णयहरूको सराहना गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले उहाँको सरकारको प्राथमिकता आयुष्मान भारत योजना राज्यको अन्तिम व्यक्तिसम्म पुर्याउनु रहेको बताउनु भएको छ। पश्चिम बङ्गालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले सत्ता सम्हालेपछि राज्यको शिक्षा विभागमा ठूलो प्रशासनिक फेरबदल सुरु भएको छ। प्रवर्तन निदेशालयले पश्चिम बङ्गालका पूर्व मन्त्री सुजित बोसलाई हिरासतमा लिएर जाँचबुझ गर्नको लागि अदालतमा आवेदन दर्ता गरेको छ। अनि आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस हो। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बेलुकीको 7:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट। श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय रातिको 7:05 गयो। अब प्रस्तुत गर्नेछौँ लोकलहरी कार्यक्रम। आजको लोकलहरी कार्यक्रममा सुनाउनेछौँ उष्ण बलनको स्वरमा लोकगीत। श्रोताहरू सुन्नुहोस् उष्ण बलनको स्वरमा लोकगीत।

0: के तपाईको दृष्टि धमिलो छ?
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

श्रोताहरूले अहिले सुन्नुभयो उष्णा बलोनको स्वरमा लोकगीत कार्यक्रम लोकलहरीमा एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्नेछौँ सुरसङ्गम कार्यक्रम। आजको सुरसङ्गम कार्यक्रममा यहाँहरूलाई सुनाउनेछौँ प्रणिता राईको स्वरमा आधुनिकी।

श्रोताहरूले अहिले सुनिरहनु भएको थियो प्रणिता राईको शर्मा आधुनिक गीत कार्यक्रम सुर सङ्गममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगतैपछि आकाशवाणी कलकत्ता केन्द्रको बङ्गला समाचार रिले गरेर सुनाउनेछौँ। तबसम्मलाई सुन्दै गर्नुहोस् यो आधुनिक गीत।

को प्रयोग घटाउन प्रधानमन्त्री मोदीको आग्रह, नेशनल टेस्टिङ एजेन्सी द्वारा नीट परीक्षा रद्द, मातृभाषा र एआई आधारित शिक्षामा अनुसन्धानलाई सरकारको प्राथमिकता दिइने मन्त्री धर्मेन्द्र प्रधानको भनाई, अनि हरेक चुनौती सामना गर्न भारत सक्षम रहेको वाणिज्य मन्त्री पीयूष गोयलको भनाई। समाचार विस्तारमा। हेमन्त विश्व शर्माले आज लगातार दोस्रो पटक आसामका मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। राज्यपाल लक्ष्मीप्रसाद आचार्यले गुवाहाटी स्थित खानापाराको पशु चिकित्सा महाविद्यालय मैदानमा आयोजित समारोहमा डाक्टर शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। डाक्टर शर्मासँगै चारजना विधायकले पनि मन्त्री पदको शपथ लिएका छन्। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह लगायत केन्द्र सरकारका मन्त्रीहरू तथा

0: बिना भारतीय जनता पार्टी शासित राज्यका मुख्यमन्त्रीहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा वर्ष 2026का लागि 15 जना नर्सिङ पेसाकर्मीलाई राष्ट्रिय फ्लोरेन्स नाइटेङ्गल पुरस्कार प्रदान गरेकी छन्। नर्सिङ क्षेत्रमा उत्कृष्ट योगदान पुर्याए बापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो। यो पुरस्कार दर्तावाला नर्स, सुत्केरी सेवा सम्बन्धी स्वास्थ्य कर्मी, सहायक नर्स तथा महिला स्वास्थ्य पर्यवेक्षकहरूलाई प्रदान गरिएको हो। प्रत्येक पुरस्कारमा प्रमाणपत्र, 1,00,000 रूपियाँ नगद तथा पदक समावेश रहेको छ। राष्ट्रपति मुर्मूले नर्सिङ कर्मी तथा स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत पेसाकर्मीहरूको अमूल्य योगदानप्रति सम्मान व्यक्त गर्दै उहाँहरूले करूणा र पूर्ण समर्पणका साथ देशको सेवा गरिरहेको बताइन्। उनले चुनौतीपूर्ण परिस्थितिमा समेत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नर्सिङ पेसाकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्। साथै बिरामीको सेवामा निरन्तर समर्पित रहँदै उत्कृष्ट कार्य गर्ने सबै पुरस्कार विजेताको प्रशंसा पनि गरिन्। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एशियामा जारी संकटका बीच विदेशी मुद्रा बचत गर्न, इन्धनको प्रयोग घटाउन तथा विदेशी उत्पादनको उपभोग कम गर्न देशवासीलाई आग्रह गरेका छन्। उनले भनेका छन्,
1: पेट्रोल डीजल का उपयोग कम करें, इलेक्ट्रिक बस और पब्लिक ट्रांसपोर्ट का अधिक इस्तेमाल करें, कार पुलिंग को बढ़ावा दें। ये जरूरी है कि सरकारी और प्राइवेट दोनों ही दफ्तरों में वर्क फ्रॉम होम को प्राथमिकता दी जाए। मैं कुछ स्कूलों से भी आग्रह करूंगा कि कुछ समय के लिए ऑनलाइन क्लासेज की व्यवस्था पर काम करें। मैं आप सबसे आग्रह करूंगा कि जब तक हालात सामान्य न हो, हम सोने की खरीद को टाले।
0: गुजरातको वडोदराबाट आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पेट्रोल र डिजेलको खपत घटाउन तथा कोविड-19 महामारीका बेला अप्नाएका वर्क फ्रम होम, अनलाइन कक्षा र भर्चुअल बैठक जस्ता उपाय पुनः अप्नाउन आग्रह गरे। उनले आयात घटाएर संकटको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै देशका स्रोत समाधानमाथिको बोझ कम गर्न सबै नागरिक एकजुट हुनुपर्ने बताए। प्रधानमन्त्रीले सरकारले यस संकटको प्रभाव जनतामाथि न्यून पार्न हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्दै अवस्था सामान्य नभएसम्म प्रत्येक सानो तर अर्थपूर्ण कदम पनि राष्ट्रहितमा हुने बताए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। नेशनल टेस्टिङ एजेन्सीले स्नातक तहको चिकित्सा शिक्षामा भर्नाका लागि यही महिनाको 3 तारीख सञ्चालन गरिएको नीट स्नातक तह परीक्षा 2026 रद्द गर्ने निर्णय गरेको छ। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै निकायले विद्यार्थीहरूको हित तथा राष्ट्रिय परीक्षा प्रणाली प्रतिको विश्वासलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाएको छ। प्रश्नपत्र चुहावट सम्बन्धी आरोपको विस्तृत अनुसन्धानका लागि भारत सरकारले यो विषय सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशनलाई जिम्मा लगाउने निर्णय गरेको पनि जनाएको छ। निकायका अनुसार अनुसन्धानका लागि आवश्यक सबै अभिलेख, कागजात तथा सहयोग उपलब्ध गराइनेछ। केन्द्रीय निकायहरू तथा अनुसन्धान एजेन्सीबाट प्राप्त सूचनाको अध्ययनपछि यो निर्णय लिएको बताइएको छ। एनटीएले परीक्षा पुनः सञ्चालन गरिने र त्यसको मितिपछि सार्वजनिक गरिने जनाएको छ। मई 2026 परीक्षाका लागि गरिएको दर्ता विवरण, उम्मेद्वार सम्बन्धी जानकारी तथा छनौट गरिएका परीक्षा केन्द्रहरू यथावत रहनेछन्। साथै पुनः दर्ता गर्न नपर्ने र कुनै अतिरिक्त परीक्षा शुल्क पनि नलिने स्पष्ट पारिएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राष्ट्रिय शिक्षा नीति 2020 मार्फत सरकारले मातृभाषा, भारतीय ज्ञान परम्परा तथा एआई आधारित शिक्षामा अनुसन्धान र नवप्रवर्तनलाई निरन्तर प्रोत्साहन गरिरहेको बताएका छन्। भारतीय सामाजिक विज्ञान अनुसन्धान परिषदको 58 स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रधानले ग्लोबल साउथका देशहरूले विश्वास, समाधान र नेतृत्वको अपेक्षा सहित भारततर्फ हेरिरहेको उल्लेख गरे। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत आर्थिक, प्राविधिक तथा भू राजनीतिक सबै प्रकारका चुनौती सामना गर्न सक्षम रहेको बताएका छन्। नयाँ दिल्लीमा आयोजित सीआईआई वार्षिक व्यापार शिखर सम्मेलन 2026 सम्बोधन गर्दै मन्त्री गोयलले विभाजित भू राजनीतिक तथा व्यावसायिक अवस्थाका कारण विश्वले दैनिक रूपमा विभिन्न संकटको सामना गरिरहेको उल्लेख

0: श्रोताहरूले अहिले भुटानी कार्यक्रममा सुन्नुभयो भुटानी गीत एफएम 103.5 मेगाहर्जमा। यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: यो आकाशवाणी हो। अब मुस्कान राईबाट सुन्नुहोस् समाचार। प्रथममा प्रमुख समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले नरेन्द्र मोदी सरकारले साइबर सुरक्षित भारत निर्माण गर्न अथक प्रयास गरिरहेको बताउनु भएको छ। भारतले 14 अनि 15 महिमा ब्रिक्स विदेश मन्त्रीहरूको बैठक आयोजना गर्नेछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकरले गर्नुहुनेछ। कार्मिक सार्वजनिक गुनासो तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले भोलि नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित हुने 16 पेन्सन अदालतको अध्यक्षता गर्नुहुनेछ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज वाणिज्य मन्त्रालयमा ओमानका विदेश व्यापार तथा अन्तर्राष्ट्रिय सहयोग सल्लाहकार पङ्कज खेमजीसँग भेटवार्ता गर्नुभयो अनि पश्चिम बङ्गालमा भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको हत्याको जाँच केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले आफ्ना हातमा लिएको छ। अब समाचार विस्तारमा। केन्द्रीय गृहमन्त्री अमित शाहले नरेन्द्र मोदी सरकारले साइबर सुरक्षित भारत निर्माण गर्न अथक प्रयास गरिरहेको बताउनु भएको छ। यद्यपि उहाँले साइबर अपराध नियन्त्रणमा अवैध खाताहरूको समस्या प्रमुख चुनौती बनेकोमा जोड पनि दिनुभएको छ। भारतीय साइबर अपराध समन्वय केन्द्रले आज साइबर आधारित वित्तीय ठगी विरुद्ध लड्न र ब्याङ्किङ र डिजिटल भुक्तानी प्रणालीहरूमा अवैध खाताहरू कम गर्न सहयोगलाई सुदृढ पार्न भारतीय रिजर्भ ब्याङ्क इनोभेसन हबसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यो समझदारी पत्रको उद्देश्य धोकाधाडी, जोखिम खुफिया साझेदारी, विश्लेषणात्मक समर्थन र सक्रिय धोकाधाडी पत्ता लगाउने र रोकथाम संयन्त्रलाई बलियो बनाउन परिचालन समन्वयको क्षेत्रमा सहयोग प्रवर्तन गर्नु हो। सामाजिक सञ्जाल पोस्टमा श्री शाहले भन्नुभयो।

0: यो कदमले संदिग्ध दर्ताबाट प्राप्त डेटालाई एआई आधारित ठगी पत्ता लगाउने प्रणालीमा फिट गरेर लुकेका अवैध खाताहरूको द्रुत पत्ता लगाउन र उन्मूलन गर्न सक्षम हुनेछ। गृहमन्त्रीले यो साइबर अपराध विरुद्ध नागरिकहरूको लागि अर्को पुस्ताको सुरक्षा ढालको रूपमा काम गर्ने बताउनुभयो। भारतले 14 अनि 15 मईमा ब्रिक्स विदेश मन्त्रीहरूको बैठक आयोजना गर्नेछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकरले गर्नुहुनेछ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज नयाँ दिल्लीमा भन्नुभयो, बैठकमा ब्रिक्स सदस्य र साझेदार देशहरूका विदेश मन्त्रीहरू र प्रतिनिधि मण्डलका प्रमुखहरूले भाग लिनेछन्। श्री जयसवालले बैठकको क्रममा ब्रिक्स सदस्य देशका विदेश मन्त्रीहरूले आपसी हितका विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्ने बताउनुभयो।
1: 14 और 15 तारीख को ब्रिक्स विदेश मंत्री की बैठक हो रही है, जिसकी अध्यक्षता हम लोग कर रहे हैं। जहां तक देशों का आपने जिक्र किया, उनकी तरफ से कौन आएगा ये तो खैर उनको तय करना है, लेकिन जैसे जैसे लोग आएंगे आपको पता चल जाए कौन उनके नेतृत्व कर रहे हैं, कौन लोग उसमें भाग ले रहे हैं।
0: भारत नेपाल सम्बन्धको बारेमा श्री जयसवालले दुई देशहरूबीच बहुआयामिक सम्बन्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, नेपालको चुनावपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभयो र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी पनि गर्नुभयो। सर्वोच्च अदालतका प्रधान न्यायाधीश सूर्यकान्तले देशभरका अदालतहरूको आधुनिकीकरणको लागि रोडम्याप तयार गर्न न्यायाधीश अरविन्द कुमारको नेतृत्वमा उच्च स्तरीय समितिको गठनको घोषणा गर्नुभएको छ। यसका उद्देश्यका लागि सरकारलाई 40-50 करोड विनियोजन सुनिश्चित गर्न भनिएको छ। न्यायिक पूर्वाधार सल्लाहकार समितिले अदालतहरूमा पूर्वाधारको कमीलाई सम्बोधन गर्नेछ। न्यायाधीश अरविन्द कुमारका अतिरिक्त समितिमा कलकत्ता, पन्जाब, हरियाणा र बम्बई उच्च अदालतका न्यायाधीशहरू देवांशु बसक, अश्विनी कुमार मिश्र र सोमशेखर सुन्दरेशन समावेश हुनेछन्। केन्द्रीय सार्वजनिक निर्माण विभागका महानिदेशक र सर्वोच्च अदालतका महासचिव पनि समितिका सदस्य हुनेछन्। कार्मिक सार्वजनिक गुनासो तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले भोलि नयाँ दिल्लीको विज्ञान भवनमा आयोजना हुने 16 पेन्सन अदालतको अध्यक्षता गर्नुहुनेछ। यस अदालतले 37 मन्त्रालय र विभागहरूबाट 985 पेन्सन मुद्दाहरूको घटनास्थलमा नै समाधान गर्नेछ। पेन्सन तथा पेन्सनभोगी कल्याण विभागले 2017 स्थापना भएदेखि नै पेन्सन अदालतहरू लामो समयदेखि विचाराधीन र डिजिटल पेन्सन मुद्दाहरूको समाधान गर्न प्रभावकारी प्लेटफर्म साबित भएको बताएको छ। हालसम्म आयोजित 15 पेन्सन अदालतहरू मार्फत लगभग 28,000 मुद्दाहरूको सुनवाई भएको छ, जसमध्ये लगभग 20,000 मुद्दाहरूको घटनास्थलमा नै समाधान भएको छ, जुन 71%भन्दा बढीको सफलता दर हो। बाँकी मुद्दाहरू पनि सम्बन्धित पेन्सन अदालतहरू पछि आयोजित अन्तर मन्त्रालय समीक्षा बैठकहरू मार्फत समाधान गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज वाणिज्य मन्त्रालयमा ओमानका विदेश व्यापार तथा अन्तर्राष्ट्रिय सहयोग सल्लाहकार पङ्कज खिमजीसँग भेटवार्ता गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री गोयलले जानकारी दिनुभयो, बैठकमा भारत ओमान आर्थिक सहयोगलाई सुदृढ पार्ने, कनेक्टिभिटी र रसद सम्बन्ध सुधार गर्ने, व्यापार प्रवाहलाई सहज बनाउने र भारत ओमान सिइपिए ढाँचा अन्तर्गत द्विपक्षीय साझेदारीका लागि नयाँ अवसरहरू खोज्ने बारेमा छलफल गरिएको थियो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सिपमा आधारित शिक्षा प्रणालीलाई अत्यावश्यक भएको बताउनु हुँदै राष्ट्रिय शिक्षा नीति अन्तर्गत बलियो ऋण प्रणाली विकास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। आज नयाँ दिल्लीमा भारतीय उद्योग परिसंघको वार्षिक व्यापार शिखर सम्मेलनमा बोल्नुहुँदै उहाँले विद्यार्थीहरूलाई बढी सहयोग र अवसर प्रदान गर्न क्रेडिट संरचना, इन्टर्नसिप र प्रशिक्षार्थीहरूलाई पनि समावेश गर्नुपर्ने बताउनुभयो। केन्द्रीय मन्त्रीले भारतको शिक्षा प्रणालीलाई विश्वकै सबैभन्दा बलियो बताउनुभयो। उहाँले भन्नुभयो, देशमा लगभग 15 लाख विद्यालयहरू छन्, जसमा 10 लाख सरकारी विद्यालयहरू पनि समावेश छन्। विद्यार्थीहरूको भविष्यमा प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यले सरकारले निट युजी पेपर लिक प्रकरणमा संलग्नहरूलाई पक्राउ गरी जेल पठाइने बताएको छ। निट परीक्षा रद्द गर्ने सम्बन्धमा नयाँ दिल्लीमा

0: क्यू के साथ समन्वय में एनटीए द्वारा जांच निष्कर्षों का मूल्यांकन करने के बाद लिया गया है। परीक्षा के लिए नई तिथि अलग से अधिसूचित की जाएगी। पंजीकरण विवरण, उम्मीदवार की जानकारी और मई 2026 के लिए चयनित परीक्षा केंद्र अपरिवर्तित रहेंगे। दोबारा परीक्षा के लिए फिर पंजीकरण कराने की आवश्यकता नहीं होगी और कोई अतिरिक्त परीक्षा शुल्क भी नहीं लिया जाएगा। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से आनंद पाठक।
1: पश्चिम बंगालमा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुमेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको हत्याको जाँच केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले आफ्नो हातमा लिएको छ। राज्य पुलिसको सिफारिसपछि यो जाँच केन्द्रीय एजेन्सीलाई सुम्पिएको हो। सूत्रहरू अनुसार मामिलाको जाँचको लागि पुलिस महानिदेशक पंकज सिंहको अध्यक्षतामा 7 सदस्यीय विशेष जाँच दलको गठन गरिएको छ। चन्द्रनाथ रथको हत्या 6 मईको साँझ उत्तर 24 परगना जिल्लाको मध्यग्राममा भएको थियो। अन्तर्राष्ट्रिय नर्स दिवस 2026को अवसरमा सैन्य नर्सिङ सेवाका अतिरिक्त महानिदेशक मेजर जनरल लिसम्मा पिबीले सैन्य नर्सिङ सेवाका अधिकारीहरूलाई बधाई दिनुभएको छ। मेजर लिसम्माले उनीहरूको अथक परिश्रम, निरन्तर सेवा र अत्यन्त करुणा र सहानुभूतिका साथ बिरामीहरूको हेरचाह गरेकोमा प्रशंसा गर्नुभयो। दुर्गम क्षेत्रदेखि संयुक्त राष्ट्रसङ्घका मिसनहरूसम्म सैन्य नर्सिङ सेवाका अधिकारीहरूले साहस र करुणाको साथ सेवा गरिरहेको रक्षा मन्त्रालयले जनाएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। केन्द्रीय गृहमन्त्री अमित शाहले नरेन्द्र मोदी सरकारले साइबर सुरक्षित भारत निर्माण गर्न अथक प्रयास गरिरहेको बताउनु भएको छ। भारतले 14 अनि 15 मईमा ब्रिक्स विदेश मन्त्रीहरूको बैठक आयोजना गर्नेछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकरले गर्नुहुनेछ। कार्मिक सार्वजनिक गुनासो तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले भोलि नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित हुने 16 पेन्सन अदालतको अध्यक्षता गर्नुहुनेछ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज वाणिज्य मन्त्रालयमा ओमानका विदेश व्यापार तथा अन्तर्राष्ट्रिय सहयोग सल्लाहकार पंकज खेमजीसँग भेटवार्ता गर्नुभयो। समाचार आकाशवाणीबाट पूरा भयो। अघिल्लो समाचारको श्रृङ्खला लिएर भोलि 7:05 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरू, अब सुन्नु नै छ विभिन्न कलाकारको स्वरमा लोकगीत। यहाँहरूको निम्ति यो पहिलो गीत लिएका छौँ, वैजन्ती विश्वको स्वरमा।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गरिरहेका छौँ हाम्रा युवा श्रोताहरूको निम्ति कार्यक्रम युवावाणी।

जीवन बाहिरबाट हेर्दा जति सहज देखिन्छ, भित्रबाट त्यति नै जटिल पनि हुन्छ। हरेक मानिसको अनुहारमा एउटा मुस्कान हुन्छ, तर त्यो मुस्कानभित्र कति पीडा लुकेको छ भन्ने कुरा सायद उसले आफै पनि कसैलाई भन्न सक्दैन। नमस्कार, पुरनसँग कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। प्रिय श्रोता मित्रहरू, हामी सबैको जीवनमा केही यस्ता शब्दहरू हुन्छन् जुन कहिले बोलिँदैनन्, केही भावनाहरू हुन्छन् जुन मनभित्रै दबिएर बस्छन्, कहिलेकाहीँ डरले, कहिलेकाहीँ परिस्थितिले र कहिलेकाहीँ सम्बन्ध टुट्ने भयले हामी आफ्नै मनका कुरा लुकाएर बाँचिरहेका हुन्छौँ। सायद आज पनि यहाँहरूमध्ये धेरै श्रोता मित्रहरूको मनमा कुनै एउटा नाम छ होला, कुनै एउटा अनुहार, कुनै अधुरो संवाद जसलाई सम्झँदा आज पनि मन एक्कासी भारी

हुन्छ। कसैलाई धेरै माया गरेर पनि भन्न नसकेको कुरा होला, कसैसँग माफी माग्न बाँकी होला, वा कसैलाई धन्यवाद भन्न नपाएको पछुतो होला। जीवनको सबैभन्दा ठुलो पीडा सायद यही हो, जब शब्दहरू मनमै सीमित हुन्छन्, किनकि कहिलेकाहीँ नबोलेका भावनाहरूले बोलेका शब्दहरूभन्दा धेरै बोल्छन्। ती रातको शान्तिमा सम्झना बनेर आउँछन् र चुपचाप मनभित्र हल्ला मचाइरहन्छन्। प्रिय श्रोता मित्रहरू, आजको यो कार्यक्रम केवल एउटा विषय होइन, सायद धेरै मनहरूको आवाज हो, धेरै मौनताहरूको कथा हो, धेरै अधुरा भावनाहरूको प्रतिबिम्ब हो। त्यसैले आज केही समयका लागि आफ्नो व्यस्त जीवनबाट बाहिर निस्कनुहोस्, आफ्नो मनसँग नजिकिनुहोस् र महसुस गर्नुहोस् ती भावनाहरूलाई जुन तपाईँले कहिले कसैलाई भन्न सक्नु भएन। आज हामी प्रस्तुत गर्दैछौँ कहिले नभनेका कुरा। प्रिय श्रोता मित्रहरू, कहिलेकाहीँ तपाईँले पनि यस्तो महसुस गर्नुभएको छ होला, मनभित्र धेरै कुरा हुँदा हुँदै पनि कसैलाई भन्न नसक्नु, ओठसम्म शब्द आइपुग्नु तर फेरि चुपचाप फर्किनु। सायद तपाईँको जीवनमा पनि कुनै यस्ता मानिस छन् जसलाई तपाईँ धेरै कुरा भन्न चाहनुहुन्थ्यो तर आजसम्म भन्नु सक्नु भएको छैन। आजको यो यात्रामा हामी कुरा गर्दैछौँ कहिले नभनेका कुराको। मानिस बाहिरबाट जति बलियो देखिए पनि भित्र कतै ऊ धेरै कमजोर हुनसक्छ। ऊ हाँसिरहेको हुन्छ, सबैसँग रमाइरहेको हुन्छ, तर त्यो मुस्कानभित्र एउटा मौन पीडा लुकेको हुनसक्छ, किनकि सबै मानिसहरू आफ्नो दुःख शब्दमा व्यक्त गर्न सक्दैनन्। कतिपय पीडाहरू आँसुभन्दा गहिरा हुन्छन्, जुन केवल मनले महसुस गर्छ। सायद तपाईँले पनि कसैलाई भन्न खोज्नु भएको थियो, तिमी मेरो जीवनमा धेरै महत्त्वपूर्ण छौ, तर डर लाग्यो, कतै सम्बन्ध बदलिने त होइन, कतै उटाडा हुने त होइन, र त्यही डरले तपाईँ मौन बन्नुभयो। प्रिय श्रोता मित्रहरू, जीवनमा सबैभन्दा धेरै बोझ शब्दले होइन, नबोलेका भावनाहरूले बनाउँछन्। हामी धेरै कुरा मनमै दबाएर बाँचिरहेका हुन्छौँ। कसैले आमालाई कहिले भन्न सकेन तपाईँ थाक्नुहुन्छ भन्ने म बुझ्छु, कसैले बुबालाई भन्न सकेन तपाईँको सङ्घर्षले नै मेरो जीवन बनेको, कसैले आफ्नो साथीलाई भन्न सकेन तिमी नभएको भए म धेरै अघि टुटिसकेको हुन्थे, र कसैले आफ्नो प्रेमलाई कहिले स्वीकार गर्न सकेन। सायद अहिले यो कार्यक्रम सुनिरहनु भएको कुनै श्रोता मित्रको मनमा पनि एउटा नाम आइरहेको होला, एउटा अनुहार, एउटा अधुरो संवाद जसलाई सम्झदा आज पनि मन भारी हुन्छ, किनकि केही सम्बन्धहरू समाप्त भए पनि भावनाहरू कहिले समाप्त हुँदैनन्। हामी प्रायः सोच्ने गर्छौँ अझै समय छ, पछि बनाउला, एक दिन सबै कुरा खुलाएर बोलाउला, तर जीवन सधैँ हाम्रो प्रतीक्षामा बस्दैन। कतिपय मानिसहरू अचानक टाढा भइदिन्छन्, कतिपय सम्बन्धहरू समयसँगै हराउँछन् र अन्त्यमा बाँकी रहन्छन् केवल एउटा पछुतो। सायद मैले त्यो दिन मनको कुरा भनिदिएको भए। कहिलेकाहीँ मानिसहरू चुप लाग्छन् किनकि उनीहरूलाई डर लागिरहेको हुन्छ, बुझिदिने भन्दा बढी गलत बुझिने डर। त्यसैले धेरै मानिसहरू आफ्नो आँसु लुकाएर म ठिक छु भन्न सिक्छन्, तर वास्तविकता के हो भने हरेक म ठिक छु भित्र एउटा नदेखिने युद्ध चलिरहेको हुनसक्छ। प्रिय श्रोता मित्रहरू, यदि तपाईँको जीवनमा आज पनि कोही यस्ता मानिस छन् जसलाई तपाईँ मनदेखि माया गर्नुहुन्छ, जसप्रति तपाईँ आभारी हुनुहुन्छ, वा जोससँग तपाईँले माफी माग्न बाँकी छ, सायद अब ढिला नगर्नुहोस्, किनकि समयले कहिले फर्किएर मौका दिँदैन। मनका कुरा व्यक्त गर्न सिकौँ, आफ्ना भावनाहरूलाई शब्द दिन सिकौँ, किनकि कहिले नभनेका कुराहरूले मानिसलाई बाहिरभन्दा भित्र धेरै पोलिरहन्छन्। जीवनमा सबै कुरा अधुरो रहन सक्छ, तर भावना अधुरो रहँदा मन कहिले पूर्ण हुँदैन। मानिसको जीवनमा केही यस्ता क्षणहरू पनि आउँछन् जहाँ ऊ धेरै बोल्न चाहन्छ तर शब्दहरू नै हराइदिन्छन्, मन भारी हुन्छ, आँखा रसाउँछन् तर आवाज निस्किँदैन, किनकि कहिलेकाहीँ पीडा यति गहिरो हुन्छ कि त्यसलाई शब्दमा उतार्न सकिँदैन। सायद तपाईँले पनि कुनै रात यस्तो बिताउन

भएको होला, जहाँ सबै सुतिसकेपछि मात्र तपाईँको मन जागिरहेको थियो। बाहिर पूर्ण शान्ति थियो, तर भित्र हजारौँ विचारहरूको हल्ला चलिरहेको थियो। पुराना सम्झनाहरू, अधुरा संवादहरू, कसैले दिएको चोट वा कसैलाई गुमाउनुको खालीपन, सबै कुरा एकैचोटि मनभित्र आइरहेको थियो। र तपाईँ चुपचाप छत हेर्दै सोचिरहनु भएको थियो, किन केही कुरा यति धेरै दुख्छन्। श्रोता मित्रहरू, हामीमध्ये धेरै मानिसहरू अरूलाई खुसी राख्न खोज्दा खोज्दै आफ्नै भावना बिर्सिरहेका हुन्छौँ। हामी सबैलाई हँसाउँछौँ, सबैको कुरा सुन्छौँ, सबैलाई साथ दिन्छौँ, तर जब आफूलाई कसैको आवश्यकता पर्छ नि, त्यही भिडमा पनि आफूलाई एक्लो महसुस गर्छौँ। जीवनको विडम्बना पनि यही हो, जसले सबैलाई बुझ्ने प्रयास गर्छ उही मानिसलाई धेरै कम बुझिन्छ, जसले सबैको आँसु पुछ्छ उसको आँखा कसैले पढ्दैन, र जसले सधैँ म ठिक छु भन्छ, सायद उनै भित्रभित्र सबैभन्दा धेरै थाकेको हुन्छ। कहिलेकाहीँ हामी केही मानिसहरूलाई भुल्न खोज्छौँ, समयसँगै अघि बढ्न खोज्छौँ, तर केही यादहरू यस्ता हुन्छन् जुन समय बित्दै जाँदा झन् गहिरा बन्छन्। एउटा गीत सुन्दा, एउटा ठाउँ देख्दा, वा अचानक कसैको नाम सुन्दा पनि मन फेरि पुरानै दिनहरूमा फर्किन्छ, र हामी मुस्कुराउँदै पनि भित्रभित्र टुटिरहेका हुन्छौँ। सायद जीवनमा सबैभन्दा कठिन कुरा नै यही हो, आफूलाई सम्हालेर राख्नु, किनकि बाहिर संसारले देखाउनु पर्ने एउटा मुस्कान हुन्छ, तर भित्र मन निरन्तर थाकिरहेको हुन्छ। कहिलेकाहीँ मानिस रोइरहेको हुँदैन, तर ऊ भित्रैबाट बिस्तारै खाली हुँदै गइरहेको हुन्छ।

हामीलाई सानैदेखि सिकायो बलियो बन्नु, आँसु नदेखाउनु, दुःख लुकाउनु। तर कसैले हामीलाई यो सिकाएन कि भावना दबाएर राख्दा मन कति भारी हुन्छ भनेर। कसैले यो भनेनन् कि कहिलेकाहीँ रोइदिनु पनि उपचार हुन सक्छ भनेर। यदि आज तपाईँको मन भारी छ भने, यदि तपाईँ केही कुरा मनभित्र बोकेर बस्नुभएको छ भने, सायद एकपटक आफ्नै मनसँग खुला भएर कुरा गर्नुहोस्। किनकि आफूलाई सधैँ बलियो देखाउने प्रयासमा मानिस कहिलेकाहीँ आफैसँग टाढा हुन थाल्छ। जीवनले सबैलाई केही न केही अधुरा कथाहरू दिएको हुन्छ। कसैले प्रेम गुमाएको हुन्छ, कसैले आफ्नो सपना, कसैले विश्वास र कसैले आफूलाई नै। तर यी सबै बीच पनि मानिस बाँचिरहेको हुन्छ, किनकि आशा अझै बाँकी हुन्छ। सायद यही आशाले नै मानिसलाई हरेक बिहान फेरि उठ्न सिकाउँछ, टुटेको मन लिएर पनि मुस्कुराउन सिकाउँछ र अन्धकारभित्र पनि उज्यालो खोज्न सिकाउँछ। श्रोता मित्रहरू, जीवन साँच्चै अचम्मको यात्रा रहेछ। कहिलेकाहीँ हामी धेरै मानिसहरूको बीचमा हुन्छौँ, तर मनभित्र गहिरो एक्लोपन महसुस गरिरहेका हुन्छौँ। सबैले हाम्रो आवाज सुन्छन्, तर हाम्रो मौनता कसैले सुन्दैन। सबैले हाम्रो मुस्कान देख्छन्, तर त्यो मुस्कानभित्र लुकेको थकान कसैले देख्दैन। मानिस बिस्तारै बदलिँदै जान्छ, तर त्यो परिवर्तन अचानक हुँदैन। कुनै अधुरो सम्बन्धले बदल्छ, कुनै कठोर शब्दले बदल्छ, कुनै विश्वास टुटेपछि बदल्छ, र एक दिन ऊ त्यस्तो बन्छ जो पहिले कहिले थिएन। पहिले सानो कुरामा हाँस्ने मानिस अब धेरै कुरा मनभित्र राख्न सिक्छ। पहिले खुलेर बोल्ने मानिस अब चुप लाग्न थाल्छ। हामी सबैको जीवनमा एउटा यस्तो समय आएको हुन्छ जहाँ हामीले आफूलाई नै हराएको महसुस गरेका हुन्छौँ। आफ्नै मन बुझ्न गाह्रो भएको हुन्छ। के सही, के गलत, कसलाई दोष दिने, कसलाई सम्झिने र कसलाई बिर्सने, यी प्रश्नहरूले रातभर निदाउन दिँदैनन्। कहिलेकाहीँ मानिसलाई सबैभन्दा धेरै चोट शब्दहरूले होइन, व्यवहारले दिन्छ, बदलिएको प्राथमिकताले दिन्छ, त्यो पहिलो जस्तो सम्बन्ध हराउँदा दिन्छ। किनकि दूरी सधैँ किलोमिटरले मापन हुँदैन। कहिलेकाहीँ भावना टाढिँदा पनि मानिस धेरै पर भइसकेको हुन्छ। मानिसको मन सिसा जस्तै हुन्छ, एकपटक चर्किएपछि बाहिरबाट ठिक देखिए पनि भित्रभित्र दरार बाँकी रहन्छ। त्यसैले कहिलेकाहीँ मानिस फेरि पहिले जस्तो हुन सक्दैन। उसले फेरि हाँस्न त सिक्छ, तर पहिलेको जस्तो निश्चिन्त भएर होइन। तर जीवनको सुन्दरता पनि यही लुकेको छ। जति धेरै पीडा भए पनि मानिस फेरि उठ्छ, फेरि बाँच्न खोज्छ, फेरि

तिमीमाथि विश्वास गर्न खोज्छ, किनकि मन टुट्ने क्षमता जति ठुलो हुन्छ नि त्यसलाई फेरि जोड्ने आशा पनि त्यत्तिकै गहिरो हुन्छ। प्रिय श्रोता मित्रहरू, यदि तपाईँ अहिले कुनै पीडाबाट गुज्रिरहनु भएको छ भने याद राख्नुहोस्, हरेक अन्धकार स्थायी हुँदैन, हरेक आँसुको अन्त्य हुन्छ र जीवनले कहिले सधैँ एउटै मौसम राख्दैन। आज मन भारी होला, तर एक दिन यही मन फेरि हलुका हुनेछ। आज तपाईँ आफैलाई हराएको महसुस गरिरहनु भएको होला, तर एक दिन तपाईँ फेरि आफूलाई भेट्नुहुनेछ। जीवनले सिकाएको सबैभन्दा ठुलो कुरा सायद यही हो, मानिस टुटेर पनि बाँच्न सक्छ, रोएर पनि मुस्कुराउन सक्छ र धेरै कुरा गुमाएर पनि फेरि नयाँ सुरुवात गर्न सक्छ। कहिले नभनेका कुराहरू केवल शब्द होइनन्, ती भावना हुन्, ती सम्झनाहरू हुन्, ती अधुरा कथाहरू हुन् जसले मानिसलाई जीवनभर पछ्याइरहन्छ। त्यसैले आजदेखि आफ्ना भावनाहरूलाई दबाएर होइन, बुझेर बाँच्न सिकौँ, आफ्ना मानिसहरूलाई समयमै महत्त्व दिन सिकौँ, किनकि एक दिन समय बितिसकेपछि हामीसँग सम्झनाहरू त बाँकी रहन्छन्, तर ती सम्झनाहरू सुनाउनु पर्ने मानिसहरू भने सँगै हुँदैनन्। प्रिय श्रोता मित्रहरू, आजको यो यात्रामा हामीले ती शब्दहरूको कुरा गऱ्यौँ जुन कहिले बोलिएनन्, ती भावनाहरूको कुरा गऱ्यौँ जुन मनभित्रै चुपचाप बाँचे, र ती मानिसहरूको कुरा गऱ्यौँ जो बाहिरबाट मुस्कुराइरहे पनि भित्रभित्रै धेरै कुरा लुकाएर बाँचिरहेका छन्। जीवनमा सबै कुरा पाउन सम्भव हुँदैन, केही सम्बन्ध अधुरा रहन्छन्, केही सपनाहरू अधुरै छुट्छन् र केही मानिसहरू केवल सम्झनामा सीमित हुन्छन्। तर त्यसको अर्थ जीवन समाप्त भयो भन्ने होइन, किनकि जीवन निरन्तर अघि बढिरहन्छ र समयले बिस्तारै हामीलाई आफ्नो पीडासँग बाँच्न सिकाइरहेको हुन्छ।

प्रिय श्रोता मित्रहरू, यदि तपाईँको मनमा आज पनि केही नबोलेका कुरा छन् भने सायद अब तिनलाई धेरै समयसम्म कैद नराख्नुहोस्। माया छ भने व्यक्त गर्नुहोस्, आभार छ भने सुनाउनुहोस्, गल्ती छ भने स्वीकार गर्नुहोस्, किनकि समय बितिसकेपछि पछुतो मात्र बाँकी रहन्छ। याद राख्नुहोस्, हरेक मानिस कुनै न कुनै अदृश्य सङ्घर्षभित्र बाँचिरहेको हुन्छ। त्यसैले कसैलाई कठोर शब्द भन्नु अघि उसको मनको अवस्था बुझ्ने प्रयास गरौँ। सायद ऊ मुस्कुराइरहेको अनुहारभित्र धेरै ठुलो युद्ध लडिरहेको हुनसक्छ। जीवन धेरै छोटो छ र यो छोटो जीवनमा हामीले सबैभन्दा धेरै बचाएर राख्ने कुरा नै पछि सबैभन्दा ठुलो बोझ बन्न सक्छ। त्यसैले आफ्ना भावनाहरूलाई दबाएर होइन, स्वीकार गरेर बाँच्न सिकौँ। अन्त्यमा, यदि आजको यो कार्यक्रमले तपाईँको मनको कुनै पुरानो सम्झना छोयो भने, यदि तपाईँ केही क्षण आफ्नै भावनासँग नजिकिनु भयो भने, हाम्रो प्रयास सफल भएको महसुस गर्नेछौँ। आजका लागि तपाईँहरूसँग बिदा चाहन्छु। फेरि अर्को नयाँ विषय, नयाँ अनुभूति र नयाँ यात्रासहित भेट्ने नै छौँ। तबसम्मका लागि आफ्नो मनलाई माया गर्नुहोस्, आफ्ना मानिसहरूलाई समय दिनुहोस् र कहिलेकाहीँ मनका कुरा बोल्न नबिर्सिनुहोस्। पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। तसर्थ कार्यक्रम प्रस्तुता योजना मोरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अहिले समय रातिको 10:30 भयो। अब यसका साथै समाप्त हुन्छ आजको हाम्रो अधिवेशन। एफएम 103.5 मेगाहर्जमा भोलि बिहान 6:25 हाम्रो बिहानी सेवा लिएर उपस्थित हुने नै छौँ। तबसम्मलाई सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा मलाई पनि बिदा दिनुहोस्।